नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल असार 5 गते शुक्रबार। तदनुसार सन् 2026 जून 19 तारीक नेपाल सम्म 1146 जेठ शुक्ल पक्ष पञ्चमी तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, रोयल ट्रेकलाई विश्वस्तरीय गन्तव्य बनाउने नीति। पोखरा बस पार्कमा खाली भएको घर टहरामा चल्यो डोजर, सुकुम्बासी बस्ती भने वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाइने। रासोपा विधानमा वरिष्ठ नेता थप्ने सहमति, बालनलाई सोझै मनोनित गरिने। 92 करोड़को बजेटलाई 2 अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री शेरचन्दले मागे सदनमै माफी, आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत। खेतीको चटारोमा मल र बर्खामा सुरक्षा खोज्दै गण्डकी प्रदेशका सांसद गराए सरकारको ध्यान आकर्षण। लेखनाथ खानेपानी 25 वर्षमा प्रवेश, सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गर्नु खुशीको कुरा भएको महानगर प्रमुख आचार्यको भनाई। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुदा सार्वजनिक। र पोखरामा आज हुने चंगा अल स्टार फुटसलको तयारी पूरा। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस साप्ताहिक रूपमा मनाउने योजना अनुसारका कार्यक्रम पोखरामा जारी

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

अब समाचार विस्तारमा प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै बिहिबार विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर श्रोणी बुवागलेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 शुक्रबारको प्रतिनिधि सभाबाट विचार गरियोस् प्रस्ताव स्वीकृतिका चरणमा रहेका छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। मात्र सदनले 15 दिनभित्र विधेयकको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले पारित रूपमै विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अगाडि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21,24,34 करोड़ रूपैयाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12,70,58 करोड़, पूँजीगततर्फ 4,31,10 करोड़ र वित्तीय व्यवस्थापनमा 4,22,64 करोड़ रूपियाँ विनियोजन गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दरहरू हेरफेर भएको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको बताउनु भएको छ। विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको जवाबका क्रममा मन्त्री वाग्ले विधेयकको मर्म अनुसार मुद्रण त्रुटि सच्याइएको बताउनु भएको हो। जवाबका क्रममा मन्त्री वाग्ले भन्नुभयो, बजेट र आर्थिक विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रणका क्रममा भएका केही प्राविधिक त्रुटिलाई मिलाइएको मात्र हो। यस्तो अभ्यास यसअघि पनि हुने गरेको माननीय सदस्यहरूलाई जानकारी नै छ, उहाँले भन्नुभएको छ। प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय र योजना आयोगको सचिवालयका शीर्षकमा उठेका प्रश्नमा समेत मन्त्री वाग्ले जवाब दिनुभएको थियो। उहाँले विनियोजन ऐन 2082 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 संशोधन गरी पूँजीगत तर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको पनि जवाबका क्रममा बताउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने स्पष्ट मार्गचित्र सहित आगामी वर्षको लागि बजेट विनियोजन भएको जानकारी दिनुभएको छ। आयोजना निर्धारित समयमा सम्पन्न गर्ने गरी साधन स्रोत विनियोजन तथा कानूनी एवं प्रक्रियागत सरलीकरण गरिएको पनि उहाँले बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको मन्त्री पोखरेलको भनाई छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायत विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थित गर्ने प्रतिबद्धता पनि उहाँले जानकारी गराउनु भएको छ। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि मन्त्री पोखरेलले बताउनु भएको छ। विद्यार्थी संख्या न्यून भएका विद्यालय मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम अगाडि बढ़ाइने उहाँले बताउनु भएको छ। भौगोलिक दूरी र अन्य आवश्यकताका आधारमा सरकारले रणनीति लिने पनि उहाँको भनाइ छ। 8,60 करोड़ रूपियाँको छात्रवृत्ति सरकारले व्यवस्था गरेको उहाँले बताउनुभयो। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छात्रवृत्ति कार्यक्रम निरन्तर रहेको उहाँको भनाइ छ। छात्रवृत्तिको रकमको औचित्यका विषयमा सरकारले थप अध्ययनको नीति लिएको पनि मन्त्री पोखरेलले संसदमा जानकारी दिनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म भरतपुरमा हुँदैछ। महाधिवेशनका लागि 18 विभिन्न उपसमितिले तयारी गरिरहेका छन्। अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढ़ेको छ। महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा र बन्द 17 उद्योग संघ चितवनमा हुने गरी तयारी भइरहेको रासोपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभएको छ। हामीले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढ़ाएका छौं। उद्घाटन सत्र हुने स्थान गेस्ट हाउस चौरमा विशेष डोमको निर्माण कार्य शुरू भएको छ, उहाँले भन्नुभएको छ। उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचना युक्त डोम निर्माणको काम भइरहेको छ। करिब 3,000 वर्ग मीटर क्षेत्रफलमा 3 डोम जोडेर एउटै सभाहल बनाइने केन्द्रीय सदस्य गौतमले जानकारी दिनुभएको छ। डोमको छानो वाटरप्रुफ टेन्सोइल फेब्रिकबाट बनाइँदैछ। मौसमको ख्याल गरेर घाम पानी तथा हावाको प्रभावबाट सहभागीहरूलाई सुरक्षित बनाउन लागि हो। रासोपा चितवनका सचिव तेजेन्द्र पौडेलले डोमभित्र एलईडी स्क्रीन, पंखा, कूलर र कुर्सी व्यवस्थापनको लागि पर्याप्त स्थान रहने जानकारी दिनुभएको छ। सहभागीलाई सहज रूपमा मंच अवलोकन गर्न सक्ने व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ, उहाँले भन्नुभएको छ। अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो, सुरक्षित र मौसम प्रतिरोधी संरचना निर्माण भइरहेकाले चितवन आउने देशभरिका रासोपा प्रतिनिधिलाई सहज हुने उहाँले जानकारी दिनुभएको छ। उद्घाटनका क्रममा चितवनका विभिन्न संस्कृति झल्कने ब्यानर सजावटका रूपमा रहने बताइएको छ। महाधिवेशन स्थल परिवर्तन गरेर भरतपुर ल्याइएको हो। यसअघि रत्नगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा गर्ने तयारी भए पनि अन्तिम अवस्थामा भरतपुर सारिएको हो। चितवनको टाँडीमा करिब 6,000 प्रतिनिधि अट्ने बाँसको पण्डाल बनाउने काम भए पनि भरतपुरमा सारिएको हो। अहिले भरतपुरमै डोम बनाउने कार्य शुरू भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा 40,000 जनाको सहभागिता रहने रासोपा चितवनका अध्यक्ष मिनी माधव खनालले जानकारी दिनुभएको छ। महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री एवं वरिष्ठ नेता वारेन्द्र शाह, रासोपा सभापति रवि लामिछाने लगायतका नेताले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

पोखरा महानगरपालिकाले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार वातावरण संरक्षण डिजिटल सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ। विशेष गरी पोखराको पर्यटन प्रबन्धनका लागि रोयल ट्रेक सहित विभिन्न पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ। पोखरा महानगरपालिकाको 19औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले महानगरले पोखरालाई नेपालको पर्यटन राजधानीको रूपमा थप स्थापित गर्दै पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाउनु भएको छ। पोखरा भ्रमण वर्षको सफलतापछि पर्यटक आगमनमा वृद्धि भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि पर्यटन मैत्री योजना अगाडि बढ़ाइने नीति तय कार्यक्रममा उल्लेख गरिएको छ। पर्यटन क्षेत्रको विकासका लागि बहुप्रतीक्षित रोयल ट्रेकलाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अगाडि सारिएको छ। महानगरले अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालन हुने अर्बन रेजिलियन्स लाइभेबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तर्गत रानीवन इको ट्रेल तथा फेवाताल सुधार आयोजना सञ्चालन गर्ने जनाएको छ। रानीवन इको ट्रेल परियोजना रोयल ट्रेकसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको र यसले ट्रेकिङ मार्गको स्तरोन्नति पर्यटक सुविधाको विस्तार तथा प्राकृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसैगरी महानगरले पातले छाँगो क्षेत्रमा सिसाको पुल निर्माण बेगनास तालमा जल क्रीड़ा परियोजना हर्पन खोलामा साहसिक पर्यटन सम्बन्धी अध्ययन ताल संरक्षण तथा सौन्दर्यकरण कार्यक्रम अगाडि बढ़ाउने नीति लिएको छ। यी आयोजनाले पोखराको पर्यटनलाई विविधीकरण गर्दै रोयल ट्रेक क्षेत्रसम्म पर्यटकको बसाई अवधि बढ़ाउन सहयोग पुग्ने विश्वास गरिएको छ। पर्यटन पूर्वाधार विस्तारसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उड़ान सञ्चालनका लागि पहल जारी रहने नीति पनि महानगरले लिएको छ। यसले विदेशी पर्यटकलाई पोखरा र पोखरा ट्रेक क्षेत्रमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रममा फेवाताल संरक्षणलाई पनि उच्च प्राथमिकता दिइएको छ। तालको सीमांकन मध्यवर्ती क्षेत्र विकास जैविक इन्जिनियरिङ मार्फत संरक्षण तथा ताल क्षेत्रको व्यवस्थापनलाई निरन्तरता दिने उल्लेख छ। फेवाताल र रोयल ट्रेक दुवै पोखराका प्रमुख प्राकृतिक आकर्षण भएकाले यी योजनाले समग्र पर्यटन क्षेत्रलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकासतर्फ महानगरले ओडा केन्द्र जोड्ने सड़क स्तरोन्नति रिंग रोडको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बस पार्क निर्माण डिजिटल बस टर्मिनल पदमार्ग र फुटपाथ व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। त्यसैगरी हरित यातायात साइकल रिंग रोड विपद जोखिम न्यूनीकरण केन्द्र वनस्पति उद्यान पुरानो पोखरा सम्पदा संरक्षण तथा पर्यावरण मैत्री विकासका कार्यक्रम समेत आगामी वर्षको प्राथमिकतामा परेका छन्। पोखरा महानगरपालिकाले पोखरा बसपाक क्षेत्रभित्रका टहरा भत्काउन शुरू गरेको छ। पोखरा बसपाक क्षेत्रभित्र पर्ने ठाउँमा बनाइएका संरचना महानगरले बिहिबार डोजर लगाएर भत्काएको हो। महानगरले दिएको समय सीमा घर्किएपछि बिहिबार महानगर टहरा भत्काउन तीनवटा डोजर लिएर पुगेको थियो। सो डोजरले बसपाकको उत्तरी क्षेत्र पृथ्वी राजमार्गसँगै जोड़िएका क्षेत्र र दक्षिणी क्षेत्र सुकुम्बासी बस्तीभन्दा पश्चिमतर्फको भागमा रहेका घर टहरा भत्काएको छ। भत्काइएका घर टहरा व्यक्तिको लालपूर्जा भएको जग्गामा बनेको हो। यद्यपि सो जग्गा बसपाक भित्रै पर्दछ। 2032 सालमा बसपाक बनाउन 205 रोपनि जग्गा खरिद गरिए पनि कसैलाई एयरपोर्ट बनाउन जग्गा अधिग्रहण गर्दा त्यसको सट्टा भर्नामा दिइएको त कतिपयलाई उपत्यका नगर विकास समितिको निर्णयबाट सोझै दिएको पाइएको छ। त्यस्तै कतिपयले दबाव प्रभाव र पहुँचका भरमा पनि लालपूर्जा बनाएको आरोप लाग्दै आएको छ। सोही जग्गामा बनेको घर टहरामा बिहिबार डोजर चलेको हो। राजमार्गको दक्षिणपट्टि मूल रोडसँग जोड़िएका करिब 40-45 घर टहरा तथा दक्षिणतर्फको करिब 100 घर टहरा भत्काइएको पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर पुरूषोत्तम थापाले जानकारी दिनुभएको छ। सहमति अनुसार घर टहरा पहिले खाली भइसकेका थिए। उहाँले भन्नुभयो खाली घर टहरा भत्काएका हौ। महानगरले दिएको समय सीमाभित्रै त्यस क्षेत्रका व्यवसायी तथा घर धनीहरूले घर तथा टहरा छाड़िसकेका थिए। सो क्षेत्र खाली गराउन महानगर र स्थानीयवासीबीच सहमति भएको थियो। स्थानीयले महानगरले दिएको समय सीमाभित्र घर टहरा भत्काउने र महानगरले स्थानीयवासीका लागि आवश्यक वैकल्पिक व्यवस्था गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार स्थानीयले घर टहरा खाली गरेका थिए। सो खाली घर टहरा भत्काउन पुग्दा स्थानीय कोही पनि देखिएनन् भने अवरोध समेत गरेनन्। खाली घर
टहरामा महानगरको डोजर चलेपछि पृथ्वीचोकको पूर्वी क्षेत्रमा पर्ने सो क्षेत्र उजाड बनेको छ। खाली घर टहरामा चलेको डोजर पेट्रोल पम्पमा पुगेपछि भने रोकिएको छ। अति प्रज्वलनशील पदार्थ पेट्रोल पम्पमा डोजर चलाउन अघि पेट्रोल पम्प धनीलाई नै पेट्रोल पम्प सार्नको लागि समय दिएपछि बिहिबार त्यहाँ डोजर नचलेको हो। त्यहाँ केही दिनपछि मात्रै डोजर चल्ने पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर थापाले बताउनु भएको छ। खाली घर टहरामा मात्रै चलाउने आदेश थियो। उहाँले भन्नुभयो, अति प्रज्वलनशील पदार्थ भएको पेट्रोल पम्प सार्न पेट्रोल पम्प धनीलाई नै भनिएको छ र उहाँ सार्न तयार हुनुहुन्छ। केही दिनपछि पेट्रोल पम्प सर्ने उहाँको दावी रहेको छ। त्यसपछि त्यहाँ बाँकी रहेका संरचना भत्काइने उहाँको भनाइ छ। महानगरले बसपा क्षेत्रभित्रको बासवाला कम्प्लेक्स पनि बिहिबार भत्काएन। शुक्रबारसम्मको म्याद दिएकाले नभत्काइएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। सहमति अनुसार दिएको समय सीमाभित्र आफ्नो सामान व्यवस्थापन गरिसक्न अनुरोध गरिन्छ। उहाँले भन्नुभयो, सम्बन्धित पक्षहरूको अनुरोध र आपसी सहमति अनुसार बाँकी सटर कबल तथा छानाहरू शुक्रबारसम्म हटाइसक्न अनुरोध गर्दछु, अन्यथा शनिबार पुनः डोजर लगाएर सबै संरचना हटाइन्छ। बिहिबार भत्काएका घर टहराका अवशेष तथा सामग्रीहरू शुक्रबार हटाइने जनाइएको छ। भत्काएर छरिएका सामग्रीहरू बिहिबार टिप्पर ल्याएर हटाइने महानगर सुरक्षा प्रमुख थापाले बताउनु भएको छ। यो हामी तत्कालै व्यवस्थापन गर्छौं उहाँले भन्नुभएको छ। पोखरा बसपाको जग्गामा रहेका सुकुम्बासी बस्ती भने तत्काल नहटाइने भएको छ। वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासी बस्ती नहटाउने महानगरले तयारी गरेको छ। यसअघि सुकुम्बासी बस्ती तत्काल हटाउने भन्दै महानगरले बारम्बार सूचना निकालेर ताकेता गरेको थियो, तर सुकुम्बासीले वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान लिएपछि महानगर डोजर लगाउने निर्णयबाट पछाडि हटेको हो। सुकुम्बासी तथा वैकल्पिक व्यवस्थाका लागि महानगरले विभिन्न उपसमिति बनाएको छ। महानगरले सुकुम्बासी तथा वैकल्पिक व्यवस्था गर्नुपर्ने लाल पूर्जा भएकाहरूको लागि पनि जग्गा छानबिन गर्न जग्गा सिफारिश समिति, जग्गा तथा सुकुम्बासी व्यवस्थापन सम्बन्धी कार्य, लाल पूर्जा भएका जग्गा धनीहरूको वितरण प्रक्रिया तथा क्षेत्रफल यकिन गरी सिफारिश गर्न न्यायिक निरूपण समिति तथा सुकुम्बासी यकिन गरी सिफारिश गर्ने छानबिन समिति, जग्गाको प्राविधिक नाप जाँच तथा जग्गामा प्राविधिक जटिलता, मठमा लाल पूर्जा कायम रहे नरहेको पत्ता लगाउन अध्ययन परीक्षण तथा सिफारिश समिति बनेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2084 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
3: प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
10: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थायराइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्स-रे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
10: फोन 061-572-648 572-849।
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
14: हेलो
15: हजुर, नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: अनि कति बेला बस्छन् त डाक्टर?
15: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
17: होम केयर सेवा, होम केयर सेवा।
18: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
17: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
17: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
17: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
17: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
19: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
20: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
19: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
20: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।

जनपूर्ण हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कार्यवाही गरिने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुट्टा विज्ञापन उप कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। संचार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले बिहिबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधि जन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको संचार मन्त्री तिमिल सिन्हाको सचिवालयले जनाएको छ। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जाल मार्फत विभिन्न औषधि जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेका छन्। यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुटा दावीका आधारमा आर्थिक ठगी समेत हुने जोखिम बढ़ाएको बोर्डको भनाइरहेको छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नशा सम्बन्धी पीड़ा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायत दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य समान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको जनाएको छ। यस्ता सामग्रीको प्रभावकारिताबारे वैज्ञानिक आधार, आधिकारिकता, स्वीकृति वा आवश्यक प्रमाणीकरण बिना आकर्षक प्रचार सामग्री तयार गरी सर्वसाधारणलाई भ्रमित बनाउने कार्य बढ़दो क्रममा रहेको बोर्डले उल्लेख गरेको छ। बोर्डद्वारा जारी सूचनामा विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 5 तथा अन्य प्रचलित कानून विपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म संचालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ। गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजना तथा शुक्ला गण्डकी पत्रकार मञ्चको सम्बन्धमा बिहिबार शुक्ला गण्डकीमा भ्रमपूर्ण र मिथ्या सूचनाको बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर विक राजुले सही सूचना मात्रै ग्रहण गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाली समाज सिक्ने र उत्पादनको चरणमा रहेको बताउँदै सूचना प्रविधिमा आएको अभूतपूर्व विकासलाई स्वीकार गर्नुपर्ने बताउनु भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले असार साउनको भेलबाड़ी जस्तै सूचनाको बाढ़ी आएकाले सही सूचना मात्रै लिनुपर्ने बताउनु भएको छ। प्रेस रजिष्ट्रार विमला भण्डारीले अहिले सही सूचना र भ्रम पूर्ण सूचना छुट्याउन नसक्दा नकारात्मक प्रभाव पारिरहेको बताउनु भएको छ। सर्वसाधारणलाई सुसूचित गराएर सही सूचना मात्रै पढ्ने र शेयर गर्ने बानी बसाल्नु पर्नेमा उहाँको जोड़ थियो। भ्रमपूर्ण र मिथ्या सूचनाबाट जोगाउन प्रेस रजिष्ट्रारको कार्यालयले विभिन्न काम गरिरहेको छ उहाँको भनाइरहेको छ। शुक्ला गण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले सामाजिक सञ्जालको उच्चतम प्रयोगसँगै भ्रमपूर्ण र मिथ्या सूचना फैलिरहेको बताउनु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पोखरामा पछिल्लो समय चोरीका घटना बढ़न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। पोखरामा हुने गरेका ठूला चोरीका घटनामा काठमाण्डुबाट चोरहरू आएको खुलासा गर्नुभएको छ। पोखरा सात स्थित नुवार्थोक टोल विकास संस्था आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की पोखरा सात ओडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको समन्वयमा भएको शान्ति सुरक्षाबारे सार्वजनिक सुनवाईमा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढ़ेको गुनासो गरेपछि कार्कीले सो कुरा खुलाउनु भएको हो। उहाँले पोखरामा पछिल्ला चोरीको सिलसिला हेर्दा काठमाण्डुबाट पोखरा आउने चोरी गर्ने र फेरि काठमाण्डु फर्किने गरेको भेटिएको बताउनु भएको छ। उहाँले चोरीमा नयाँ ट्रेण्ड आएसँगै प्रहरीलाई अनुसन्धान गर्न समेत धेरै समय लाग्ने गरेको बताउनुभयो। उहाँले सुरक्षाको पहिलो प्रहरी स्वयं आफै भएको बताउँदै स्थानीय आफू पनि सचेत रहन आग्रह गर्नुभएको छ। टोलमा सीसी क्यामेरा जडान गर्न, बत्ती राख्न पोखरामा स्थानीयहरू नै लाग्ने गरेको उहाँको भनाइ छ। कार्कीले पोखरामा एउटै घरबाट 50 तोला सुन चोरी भएको बताउँदै ठूलो मात्रामा सुन भए घरमा नराखी बैंकको लकरमा राख्न सुझाव दिनुभएको छ। उहाँले महिलाहरूलाई पनि धेरै सुन लगाएर बाहिर ननिस्कन पनि अनुरोध गर्नुभएको छ। सुनले गर्दा ज्यानै जाने खतरा हुन सक्ने उहाँको भनाइ छ। वडाध्यक्ष राममोहन आचार्यले ओडाहरूलाई उज्यालो ओडा बनाउन आफूहरू लागि परेको बताउनु भएको छ। उहाँले ओडाका मुख्य चोक चोकमा सीसीटीभी क्यामेरा जडान गर्ने लक्ष्य महानगरले अगाडि बढ़ाएको बताउनु भएको छ। ओडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले आफ्नो टोलमा नयाँ मानिस आएमा त्यसको निगरानी राखेर प्रहरीलाई खबर गर्नुपर्ने बताउनु भएको छ।

0: गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको सामान्य छलफल बिहिबार शुरू भएको छ। बजेट भाषणका क्रममा भएको गम्भीर तथ्याङ्ग त्रुटिलाई लिएर आर्थिक मामिला मन्त्री जीत बहादुर श्रेष्ठले सदनमा माफी माग्नु भएको छ। पर्यटन तथा उद्योग मन्त्रालयका लागि विनियोजन भएको बजेटको अंक फरक परेपछि उहाँले बिहिबार सदनमा उभिएर आत्मालोचना गर्नुभएको हो। मन्त्रालयका लागि 92,49,00,000 रूपियाँ छुट्याइएको भए पनि मन्त्री श्रेष्ठले भाषणका क्रममा 2 अर्ब रूपियाँ विनियोजन गरिएको बताउनु भएको थियो। बजेट वक्तव्यको बुधा 56 यस्तो गल्ती भएको उहाँले स्वीकार गर्नुभएको छ। अनुसूचीमा सही अंक भए पनि मन्त्रीले पढ़ेको भाषणको प्रतिमै 2 अर्ब रूपियाँ लेखिएको थियो। मन्त्रालयको तर्फबाट भएको कमजोरीलाई आत्मसात गर्दै क्षमा चाहन्छु, उहाँले सदनमा भन्नुभएको छ। मन्त्रीले माफी मागेपछि बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढ़ेको छ। छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिन्दु पौडेलले सरकारको बजेट निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाउनु भएको छ। आत्मनिर्भर समुन्नत प्रदेश र गाउँफर्क अभियान जस्ता नारा कर्णप्रिय भए पनि सरकार गम्भीरतामा चुकेको उहाँको आरोप छ। उहाँले 4.83% आर्थिक वृद्धि दरको लक्ष्य राख्नु सकारात्मक भए पनि कार्यान्वयनको पाटो निराशाजनक रहेको बताउनु भएको छ। नेकपा एमालेका सांसद लीलबहादुर थापा मगरले सरकारको आलोचनात्मक समर्थन गर्नुभएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपाली एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9861482।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना शुरू गर्नुहोस्।
8: आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
11: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-5536, मोबाइल 98-560-005-36।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको विधानमा पहिलो पटक वरिष्ठ नेताको पद सिर्जना गरिने भएको छ। आगामी महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा वरिष्ठ नेता थप्ने सहमति गरिएको हो। रासोपामा हाल प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता छन्, तर पार्टीको विधानले उहाँलाई चिन्दैन। बालेन रासोपामा विलय हुँदा पदाधिकारी बस्न नचाहेपछि सभापति पछिको वरियतामा रहने गरी वरिष्ठ नेताका रूपमा व्यवस्थापन गरिएको थियो। यो पदलाई अब वैधानिकता दिने हिजो बसेको सचिवालय बैठकमा सहमति जुटेको हो। वरिष्ठ नेता सेरोमोनियल रूपमा मात्रै रहने पार्टीका एक पदाधिकारीले बताएका छन्। यो पदमा निर्वाचन नहुने ती पदाधिकारीको भनाइरहेको छ। गण्डकी प्रदेश सभाका सदस्यहरूले खेतीपातीको सिजनमा रासायनिक मलको सहज उपलब्धता र मनसून जन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। बिहिबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले जनताका प्रत्यक्ष सरकारका विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। अशोक कुमार श्रेष्ठले असार महिना शुरू भएसँगै नेपालमा मनसून भित्र लागेको र किसानलाई धान रोप्ने चटारो परेको उल्लेख गरेका छन्। तराईका किसानले धान रोप्ने बेला आवश्यक रासायनिक मल पाउन सकेका छैनन्। मलका लागि भौतारिनुपर्ने अवस्था छ। सम्बन्धित मन्त्रालयले किसानको माग अनुसार मल आपूर्तिका लागि तत्काल पहल गर्नुपर्नेमा उहाँको जोड रहेको छ। बर्खा लागेसँगै हुने प्राकृतिक विपद र जोखिमपूर्ण बस्तीको व्यवस्थापनको लागि सीता कुमारी सुन्दास र सुशीला श्रृंखलाले आवाज उठाउनु भएको छ। श्याम राजा महतले तनहुँका विभिन्न नदी किनारामा तटबन्ध र सिंचाई कुलो निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। दमयन्ती रूचालले बजेट निर्माण गर्दा ठूला कृषि फार्म र उद्योगहरूसम्म सड़क तथा सिंचाई सुविधा पुर्याउन नछुटाउन आग्रह गर्नुभएको छ।

रातोपंगला फाउण्डेशनले गण्डकी प्रदेशको पोखरामा गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी विषयक दुई दिने प्रादेशिक सम्मेलन आयोजना गर्ने भएको छ। आगामी 2083 साल असार 12 र 13 गते कुमुदिन होम्स माध्यमिक विद्यालयमा सञ्चालन हुने यस सम्मेलनले गुणस्तरीय शिक्षाका लागि स्थानीय र राष्ट्रिय स्तरका अनुभवहरू आदान प्रदान गर्ने लक्ष्य राखेको छ। ललितपुरमा 2059 सालमा दर्ता भएको रातो बंगला फाउण्डेशनले विगत लामो समयदेखि विद्यालय शिक्षाको गुणस्तर सुधार्न सहयोगी भूमिका खेल्दै आएको छ। नेपाल परिवार नियोजन संघ कास्कीले शुरू गरेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान पोखरा बिहिबार पोखरा महानगरपालिका वडा नम्बर 12 स्थित अमरसिंह नमूना माविमा सञ्चालन गरिएको छ। कास्कीका 24 विद्यालय तथा कलेजमा सञ्चालन गर्ने लक्ष्य सहित गत भदौ 17 गतेदेखि शुरू गरिएको अभियानको यो 21 कार्यक्रम भएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभएको छ। सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नम्बर 12 कार्यालयले सहयोग गरेको हो। विक्रमसम्म 2058 सालमा स्थापना भएको लेखनाथ खानेपानी उपभोक्ता संस्था 25 वर्षमा प्रवेश गरेको छ। संस्थाले सफलतापूर्वक सेवा प्रवाह गर्दै 17,811 धारा मार्फत लेखनाथ क्षेत्रका करिब नवीन सिग्देलले जानकारी दिनुभएको छ। सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नम्बर 12 कार्यालयले सहयोग गरेको हो।

0: संख्यालाई खानेपानीको वितरण गर्दै आएको छ। एसएबी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बिहिबार रजत जयन्ती 21 वार्षिक साधारण सभा तथा 6 अधिवेशन मनाएको हो। यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मुहान संरक्षण तथा खानेपानी व्यवस्थापन वर्तमान समयको प्रमुख चुनौती भएको उल्लेख गर्दै यसको समाधानका लागि पोखरा महानगरपालिका आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने धारणा व्यक्त गर्नुभएको छ। अवसरमा प्रमुख आचार्यले सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गरिएकोमा खुशी व्यक्त गर्नुभएको छ। यसैगरी कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले नेतृत्वमा रहेका सरकारी निकाय गोगोलमा नेता बने पनि भूगोलमा नेता नबनेको प्रसंग उठाउँदै उपभोक्ता समितिलाई बलियो र पारदर्शी बनाउन सरकारको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। कास्की नेत्रहीन संघले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच र सिकाईलाई प्रविधि मैत्री बनाउने उद्देश्यले 5,00,000 रूपियाँ बराबरको सहायक प्रविधि तथा शैक्षिक सामग्री वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय कास्कीको आर्थिक सहयोगमा अमरसिंह माध्यमिक विद्यालय र कुणर आधारभूत विद्यालयका स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै अमरसिंह माध्यमिक विद्यालयका प्रधान अध्यापक बलराम पोखरेलले प्रविधिको विकाससँगै दृष्टिविहीन विद्यार्थीहरूले आधुनिक सिकाइ सामग्री प्राप्त गर्न ठूलो अवसर भएको बताएका छन्। सामग्रीको सही उपयोग गर्न सके त्यसले विद्यार्थीको जीवन परिवर्तन गर्न सक्ने उल्लेख गरेका छन्। पोखराको कञ्चन क्यापिटल प्रणालीले आयोजना गरेको रक्तदान कार्यक्रमबाट 68 युनिट रगत संकलन भएको छ। संस्थाको 7 वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो रक्तदाता रोमिका बुद्धाचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको थियो। बुद्धाचार्यलाई कञ्चन क्यापिटलका अध्यक्ष नितिन वज्राचार्यले ब्लड ब्याग हस्तान्तरण गरेका थिए। अर्चलबोट स्थित कञ्चन डिपार्टमेन्टल स्टोर परिसरमा भएको कार्यक्रममा संस्थामा आबद्ध कर्मचारी सहित विभिन्न व्यक्तिले रक्तदान गरेका थिए। संस्थाले विगत 4 वर्षदेखि वार्षिक उत्सवको अवसरमा नियमित रूपमा कार्यक्रम गर्दै आएको अध्यक्ष बज्राचार्यले बताएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: विशेष जनपन हाइलाइट्समा स्वागत छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेस प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ अनि तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशका एक दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ अनि हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने तयारी गरिरहेको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिका अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारे बताएनन्। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने पनि स्पष्ट छैन। मोबाइल फोन जस्ता स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छन् तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। अमेरिका र इरान बीच प्रारम्भिक 14 बुँदे समझदारीको मस्यौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने र एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति उल्लेख छ। अमेरिकाले इरानमाथिको नौ सैनिक नाकाबन्दी हटाउने, समुद्र यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश रहेको छ। त्यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने, रोगका सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुननिर्माण तथा विकासका लागि करिब 300 अर्ब डलरको सहयोग योजना अगाडि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत उल्लेख गरिएको छ। प्रोडक्शनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चंगा प्रोडक्शनले पोखरा रंगशालाको कवर हलमा आगामी शुक्रबार आयोजना गर्ने चंगा अल स्टार फुटसल 2026 प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई एउटै मैदानमा जमघट गराउने गरी सो प्रतियोगिता आयोजना गर्न लागि हो। सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्शनका प्रमुख विवेक गुरूङले जानकारी दिएका छन्। सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, कलाकार, कन्टेन्ट क्रिएटर, व्यवसायी लगायत आबद्ध 4 टोलीहरूले सहभागिता जनाउँदैछन्। उनकाअनुसार रंगशालाको बहुद्देश्य भवनमा हुने उद्घाटन खेलमा टीम कर्पोरेट र टीम क्रिएटर्स बीच हुनेछ। दोस्रो सेमी फाइनल खेल आयोजक चंगा र काठमाण्डुको टीम प्याराडाइम बीच प्रतिस्पर्धा हुने चंगा प्रोडक्शनका प्रोग्राम कोअर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताएका छन्। ह्याण्डबल खेलाड़ी प्रज्वल पौडेल सम्मानित भएका छन्। पोखराती नदीपुर भीसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका छात्र प्रज्वल पौडेल बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा तेस्रो हुन सफल भएको उपलक्ष्यमा उनलाई सम्मान गरिएको हो। विद्यालयको कक्षा 12 अध्ययनरत पौडेल गएको हप्ता बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको इन्टरनेशनल ह्याण्डबल फेडरेशन ट्रफी आईएचएफ अन्तर्गत उक्त प्रतियोगिता खेल्न गएका थिए। तेस्रो भएका पौडेलाई विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरूङले जानकारी दिएका छन्। पौडेलाई विद्यालयका प्राचार्य सहेन्द्र राज श्रेष्ठ, प्रशासक चित्र गुरूङ, एकाडेमिक हेड शेजुल बिजुक्षे, खेल शिक्षक एन्जेल पुन लगायतले सम्मान तथा बधाई व्यक्त गरेका थिए। बधाई कार्यक्रममा बोल्दै पौडेलले प्रतियोगितामा प्राप्त सफलताले आगामी दिनमा अझ मेहनतका साथ खेल क्षेत्रमा अगाडि बढ़न प्रेरणा मिलेको बताएका छन्। पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने अभियान अन्तर्गत कास्की जिल्ला खेलकुद विकास समितिमा ओलम्पिक दिवस मनाइएको छ। बिहिबार कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, जिल्ला संघका पदाधिकारी, प्रशिक्षकहरूको सहभागितामा कार्यक्रम भएको हो। कार्यक्रमको सहजीकरण नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेज बहादुर गुरूङले गरेका हुन्। कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भएका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले खेलकुदसँग सम्बन्धित यस्ता कार्यक्रम खेलकुदको विकासको लागि उपयोगी हुने उल्लेख गरेका छन्। कार्यक्रममा एकाडेमीका अध्यक्ष गुरूङले माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक अभियानका विषयमा प्रस्तुतिकरण राख्दै खेलकुद केवल मनोरञ्जन, जीत र हारसँग मात्र सम्बन्धित नभई समाज रूपान्तरणको महत्वपूर्ण माध्यम भएको बताएका छन्। कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डीबी नेपालीले यस्ता कार्यक्रमहरू स्वयं खेलाड़ी र अभिभावकलाई समेत प्रदान गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा बोल्दै गुरूङले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा विश्वभरका 206 राष्ट्रिय ओलम्पिक समितिहरूले विभिन्न खेल, संस्कृति, शैक्षिक वातावरण लगायत सचेतनामूलक गतिविधि मार्फत दिवस मनाइरहेको जानकारी दिएका छन्। सोही क्रममा नेपालमा पनि नेपाल ओलम्पिक कमिटिको सहयोगमा नेशनल ओलम्पिक एकाडेमीको आयोजनामा पोखरामा पनि असार 2 गतेदेखि 9 गतेसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेको जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 23 जून 2026 अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यस अघि पनि एकाडेमीले प्रदेश खेलकुद परिषद गण्डकीमा पनि सोही कार्यक्रम आयोजना गरेको थियो। विश्वकप 2026 सहायोजक क्यानाडाले फिफा विश्वकप 2026 फराकिलो जीत निकालेको छ। क्यानाडाको भ्यानकुभर स्थित विशी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडाले कतारमाथि 6-0 फराकिलो जीत निकालेको हो। खेलको 16 मिनटमा साईले लाउरिनले गोल गर्दै क्यानाडालाई पहिलो अग्रता दिलाएका थिए। त्यसपछि जोनाथन डेभिडले 29 मिनटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनायो। 33 मिनटमा हमाम अहमद रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भयो। पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाएका थिए। 51 मिनटमा असिम माडिवोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार फेरि 9 खेलाड़ीमा सीमित रह्यो, जसको फाइदा क्यानाडाले उठायो। 64 मिनटमा नाथनले गोल गर्दै क्यानाडालाई 4 गोलको अग्रतामा पुर्यायो। खेलको 75 मिनटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गर्दा क्यानाडाको अग्रता 5-0 पुग्यो। दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई 6-0 फराकिलो जीत दर्ता गरेको हो। स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ। अमेरिकाको लस एन्जलस स्थित सोफाई स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 फराकिलो अन्तरले पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो। स्विजरल्याण्डका लागि जोहान मान्जाम्बीले 2, रुबेन बर्गास र ग्रानिट जाकाले 1-1 गोल गरे। बोस्नियाका एर्मिन महामिकले सान्त्वना गोल गरे। मान्जाम्बीले खेलको 74 मिनटमा गोल गर्दै स्विजरल्याण्डलाई पहिलो अग्रता दिलाएका थिए। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक रोयल ट्रेकलाई विश्वस्तरीय गन्तव्य बनाउने नीति। पोखरा बस पार्कमा खाली भएको घर टहरामा चल्यो डोजर, सुकुम्बासी बस्ती भने वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाइने। राष्ट्रपा विधानमा वरिष्ठ नेता थप्ने सहमति, बालनलाई सोझे मनोनित गरिने। 92 करोड़को बजेटलाई 2 अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री शेरचनले मागे सदनमै माफी। आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत। खेतीको चट्टारोमा मल र बर्खामा सुरक्षा खोज्दै गण्डकी प्रदेशका सांसद गराए सरकारको ध्यान आकर्षण। लेखनाथ खानेपानी 25 वर्षमा प्रवेश, सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गर्नु खुशीको कुरा भएको महानगर प्रमुख आचार्यको भनाई, मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनको मूल्य बढ़ाउने, अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुदा सार्वजनिक र पोखरामा आज हुने चंगा अल स्टार फुटसलको तयारी पूरा, अन्तर्राष्ट्रिय ओलम्पिक दिवस साप्ताहिक रूपमा मनाउने योजना अनुसार कार्यक्रम पोखरामा जारी। छ बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: Chanduba, tira hari ba. को टाउ को दुखना तीन मई दूर करने झंडू बाम एक बाम तीन काम झंडू बाम
2: अब झंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ
3: एकदम भाई त्यो पहाड़ी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
4: खोई दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौं न त के भएको रहेछ
4: ए दिदीले सही भन्नुभयो उसो भए दीपा र रमितलाई पनि सँगै लिएर जाउँ न
3: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
4: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
3: कहाँ जाले दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
4: रोकिएको पनि पाँच छ महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
5: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है
4: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
3: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्बमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 081-581-871
9: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
10: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगा न किन नि खनि तोला
11: खनाइ दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलादी तोला
10: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसर होइन च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब पोपिम ओछे
11: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
10: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: समुदाय रवा ताक रिवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्ने यामो
10: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान निभिम्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
13: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
14: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
13: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
14: शशिधर अनि तिमी नि
15: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
14: त्यो पनि एनटीएचएमसीमा छ नि
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
14: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
16: किन आँखा मिचेकुमिचै गरेको
17: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
16: धेरै समय मोबाइल चलाइसि क्या
17: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
16: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
17: ए त्यसो भए जोगिन के गर्ने त
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
17: बुझेँ
16: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
18: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाउँ
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: होम केयर सेवा होम केयर सेवा
21: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
20: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
20: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
20: सुत्केरी नवजात शिशुको हेरचाह
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
21: डाक्टर ल्याब सेवा
20: औषधि डेलिभरी सेवा
21: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99-2 77
20: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्भवको छ सेयर गर्दिन कि क्या हो
15: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
20: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: ஃபோன் பாயிண்ட் சங்கா சதை ரிவார்டட்.
1: ஐயா நீ மேரோ தாத் துகேர ஐரான் பயக்கு சு தேசமா சுராசுரிக்கு பனி தேஸ்தை ச கா கோயர உபசார் கரோனி ஓலா
2: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखौ न
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01865586536 मोबाइल 98560536
4: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
2: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
5: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
6: विपदको पूर्व तयारी गरौ जनधनको क्षति कम गरौ वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
10: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी शुरू गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
2: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
1: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
2: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
3: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक।
6: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जी उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आज हामीले समाजसँग जोड़िएका कुराहरूसँग सम्बन्धित रहने प्रयास गर्दैछौ। सामाजिक अभियन्तासँग कुराकानी गर्छौ र उहाँ लामो समय विदेशमा पनि बस्नुभएको हुनाले विदेश र यहाँको सम्बन्धसँगको कुराकानीहरूलाई पनि हामी जोड्दछौ। नागरिक समाज कार्यकीका सदस्य पनि हुनुहुन्छ खेम प्रसाद पौडेलज्यू, जो केन्यामा रहँदा त्यहाँको एनआरएनका सल्लाहकार पनि हुनुहुन्छ। त्यहाँको बसाई, यहाँको बसाई, त्यसै गरी यहाँको यो सामाजिक चरणका कुराकानीहरू, राजनैतिक चरणका कुराकानीहरू र समाज डोरिनु पर्ने, डोराउनु पर्ने कतातिरको हो, ती नागरिक समाजका तर्फका कुराकानीहरू म जोड्दछु। केम प्रसाद पौडेलजी हुनुहुन्छ, नमस्कार, यहाँ स्वागत छ।
7: नमस्कार हजुर, धन्यवाद। हजुर ठिक छ हजुर।
6: यति लामो समय विदेशमा बस्नुभयो, त्यसपछि नेपाल फर्किनुभयो, 5 वर्ष जति भयो नेपाल फर्केको। नेपाल फर्किँदाखेरि विभिन्न सामाजिक अभियानहरूसँगै तपाईँ जोडिनु भएको छ। यो चिप्लिक उतार यताको बसाइमा के भिन्नता छ?
7: धेरै धेरै धन्यवाद सलाइन सर। पहिलो कुरा त म अन्नपूर्ण एफएम लाई आज यो मौका सलाइन सरले मलाई जुन दिनुभयो आफ्ना विचारहरू राखेर यो तपाईँहरूको प्लेटफर्म मार्फत, यसमा म तपाईँलाई सर्वप्रथम त धन्यवाद भन्न चाहन्छु। यो मेरो पहिलोचोटि म आएर हजुरसँग यसरी अन्तरङ्ग कुराकानी गर्दैछु पब्लिकली। म धेरै लामो हजुर म पहिलोचोटि म धेरै लामो जीवनका लगभग प्रोडक्टिभ डेज हुन्छ नि, जो उत्पादनमूलक दिनहरू हुन्छन् जीवनमा, ती धेरै जसो मेरो जीवनका उत्पादनमूलक दिनहरू अब विद्यार्थीकालमा सङ्घर्षमा भए पनि, अब सिकाइमा हुँदाखेरि भए पनि, त्यस पछाडिका दिनहरू राजनीतिक उतार चढाव अनि त्यस पछाडि यहाँको जुन चाहिँ रोजगारीको समस्या, आफ्नो पारिवारिक आर्थिक स्थिति, अब हामी गाउँघरबाट आएका मान्छे होइन हजुर, अब त्यसो हुँदाखेरि विभिन्न सपनाहरू हुन्छ नि त, छोरो पढिसक्यो, अब एसएलसी दियो, इन्टरमिडिएट पास गर्यो, अनि आफू मात्रै पनि जिम्मेवारी थपिएको बोध हुन्छ, त्यो क्रममा बाहिरिनु पर्यो, विदेश जानु पर्यो, विदेश जानु पर्यो। विदेश गइसकेपछि चाहिँ अब विभिन्न 15-18 वर्षको लामो आफ्नो अनुभव पछाडि नेपाल फर्केपछि चाहिँ मेरो अनुभव अब जुन देशले मैले हाम्रो यो यो बीचको कालखण्ड 15-20 वर्षको पिरियडमा जुन रूपले हाम्रो समाज, हामी नेपाली अगाडि बढ्न सक्ने एउटा सम्भावना थियो, त्यो सम्भावना एउटा आशा, एउटा अभिलाषा के थियो भने विदेशबाट फर्किसके पछाडि हाम्रो देश पनि अब हामी पनि हिजोको हाम्रो अवस्थाभन्दा केही माथि उठिसकेको अवस्था छ भन्ने मलाई अफ्रिकनमा त धेरै जसो सर, म चाहिँ अब मिडल इस्टका कन्ट्री अनि गरिब मुलुकहरू सभ्यमा बसेको हुनाले, हाम्रो जस्तो इकोनोमी भएको देशमा बसेको हुनाले, अब त्यो किसिमको चाहिँ मसँग त्यो किसिमको मसँग चाहिँ चाहना थियो। अब चाहना भन्दा पनि त्यो किसिमको एक्सपेक्टेसन हुन्छ नि हजुर हामीलाई, किनभने अब आफ्नै देश फर्क्यौँ, अब यत्रो लामो समय पछाडि त अब केही गरिखाने वातावरण हुन्छ, राजनीतिक परिवर्तन भयो भनेर आइसके पछाडि मैले समाज चाहिँ अझै हामी केही स्टेप हामी अझै अगाडि जानु छ, हाम्रो चेतनामा काम गर्नु छ भन्ने तरिकाले मैले हेरेको अवस्था छ। किनभने यहाँको अवस्था चाहिँ एकदम कमजोर अथवा चाहिँ युवाहरू पलायनको अवस्था पनि हजुरलाई थाहा छ। हामी विदेश बसेको मान्छेलाई कस्तो लाग्छ भनेपछि अब विदेश जान नपरोस्, हामी फेरि आफ्नै देशमा केही गरौँ भन्ने किसिमको वातावरणको कुरा हेर्ने हो भने चाहिँ अलिकति कति फरक भिन्नता हजुरको क्वेसन थियो, उहाँको बसाई र यहाँको बसाईमा के फरक छ भन्ने कुरामा अब धेरै फरक छ।
6: मैले चाहिँ तपाईँ पहिला जाँदाखेरि तीन दशक बिताएर हजुर यो तीन दशकको अवधिमा चाहिँ झन्डै कति 30-32 देश यहाँले पहिला टिकिसक्नु भएको छ होइन, 20 वर्षपछिको त्यो अन्तराल तपाईँ जाँदाखेरिको जुन अवस्था थियो अहिले पनि त्यस्तै अवस्था छ कि केही न केही
7: परिवर्तन त हजुर अब यो समाज विकास क्रमको एउटा नियमै हो, परिवर्तन भएन समाज जस्ताको तस्तै छ भन्नु फेरि त्यो पनि एक थरी साह्रै असत्य हुन सक्छ। समाज परिवर्तन भइरहेछ चेतनामा मान्छेको, हिजो हामी कुन अवस्थामा थियौँ हाम्रै आफ्नै लाइफ स्टाइल पनि धेरै परिवर्तन भएको छ, किनभने हाम्रो चेतना हाम्रो गरिबी हाम्रो दुःख कष्ट परिश्रम होइन सबै कस्तो थियो त्यो रूपमा चाहिँ अलिकति परिवर्तन त भएको छ, तर कम्पेयरै गर्ने होला होइन हामीले कम्पेरिजन गर्दाखेरि हाम्रो जस्तो इकोनोमी भएको देश हाम्रो जस्तो ह्युमन रिसोर्सेस भएको देशहरू अथवा हाम्रो भन्दा पनि अझ विक भएको देशहरू अहिले हामीभन्दा धेरै अगाडि गएको उदाहरणहरू असरहरूलाई पनि अवगतै छ,
6: अझै उन्नत हुन सक्थ्यौँ कि
7: अझै उन्नत हुन सक्थ्यौँ कि हामी, किनभने अब एक त अघि नै हजुरले मैले निवेदन गरेँ म पनि जुन समय मैले देशको लागि खर्चिनु पर्ने हो थियो अथवा यही देशमा केही गर्नुपर्ने थियो त्यो बेलामा म पनि विदेशीले बाध्य भएको एउटा युवा चाहिँ हो, किनभने म रहरले होइन बाध्यताले चाहिँ विदेश गएको हुनाले अझ बेटर हुन सक्थ्यो, अझ त यो बीचमा त अझ हजारौं युवाहरू त बाहिर गएको अवस्था छ होइन अहिले पनि गइरहेछन्, त्यसो हुँदाखेरि अरू बेटर हुन सक्थ्यो भन्ने मेरो चाहिँ आफ्नो सोचाइ थियो, तर चाहिँ समाज त्यही स्टेटमा छ भन्नु पनि त्यति उचित लाग्दैन, समाज अगाडि नै बढाएछ बढ्छ पनि।
6: अब अहिलेको जुन समाज छ हाम्रो समाज यसको रफ्तार छ कतातिर गइरहेको छ अथवा हामीले समाजलाई लैजानुपर्ने कतातिर हो, यस्तो तत्त्वहरूसँग त्यस्तो दृष्टिकोणहरू त्यस्तो फिजनहरू आउँछ होला नि होइन
7: सर? त्यो अब हुन त नेपालमा कति विद्वानहरू हुनुहुन्छ, हामी त सिक्ने गरौँ, जीवन भनेकै सिकाइयो, सिक्न धेरै छ, कति कुराहरू जिन्दगीको दौरानमा हिँड्दै बोक्दै सिकियो, अरू कुराहरू लिन परेछ हामीभन्दा नेपालमा धेरै बुझेका आदरणीय व्यक्तित्वहरू विद्वानहरू हुनुहुन्छ। अब यो यो यो देशमा सम्भावना अथाह सम्भावना हुँदाहुँदै पनि हामी चाहिँ अहिले जुन स्टेजमा छौँ जुन अवस्थामा छौँ अरू देशको तुलनात्मक परिस्थितिमा योभन्दा राम्रो हुन सक्थ्यो, हुन सक्ने सम्भावनाहरू पनि धेरै छन्, तर चाहिँ समस्या कहाँनिर भने एक त हामी हाम्रो देशमा राजनीतिक स्थायित्व पनि केही समय भएन, राजनीति पनि अलि फरक तरिकाले किनभने विधि र नीतिमा रहेर राजनीति भइदिएको भए अब देश चाहिँ सायद त्यो 30-35 वर्षको कालखण्डमा धेरै अगाडि बढ्थ्यो भने अब गर्नुभयो फेरि सबै कुरा नकारात्मक मात्रै गरेर पनि हुँदैन, उहाँहरूले जुन नेतृत्वहरू हुनुहुन्थ्यो हाम्रो अग्रजहरू उहाँहरूले योगदान पनि गर्नुभयो तर गर्नुभएको छ तर उहाँहरूको योगदान योभन्दा बेटर हुन सक्थ्यो
6: 100%
7: छैन हजुर, त्यसले गर्दा पनि अलिकति पिछडियो यो जुन 30-35 वर्षको पिरियडमा जुन किसिमले हाम्रो देश ऱ्यापिडली अगाडि जान सक्ने सम्भावना थियो राजनीतिले पनि केही त्यसमा अब व्यस्त परिवर्तनका परिवर्तन सरकार परिवर्तनका परिवर्तन भएको हुनाले त्यसको पनि असर ठुलो पर्यो जस्तो लाग्छ।
6: स्टेबिलिटी नहुनुको एउटा कारण यो पनि हो,
7: यो पनि मलाई लाग्छ अलिकति हामीलाई अलिकति थोरै हामी सम्भावना हुँदाहुँदै पनि अलिकति अझै हामी केही पछि छौँ कि त्यो त हजुर हामीलाई आफैले फिल गर्ने कुरा हो, छौँ नै पक्कै पनि छौँ, हाम्रो भन्दा कमजोर अर्थतन्त्र भएको देशको जुन लिभिङ स्ट्यान्डर्ड छ जुन किसिमको चाहिँ नागरिकलाई एउटा किसिमको वातावरण छ देशको वातावरण गरिखाने शान्ति सुरक्षा सम्पत्तिको सुरक्षा होइन अनि नीति नियमको कुराहरू कानूनी कुराहरू जुन किसिमले उनीहरूले अगाडि बढाउनु भयो हामी त्यसमा थोरै अझै पछि छौँ कि जस्तो चाहिँ मलाई लाग्छ किनभने म पनि डेभलप कन्ट्रीहरूमा भन्दा मेरो अनुभव विदेशको बसाइ चाहिँ हाम्रो जस्तै मुलुकहरू जो
6: जस्तो अब इसेल देशहरूमा पनि तपाईँ बस्नुभएको पाइयो
7: अफ्रिकामा पनि
6: तिनवटै महादेशमा टेक्नु भएको छ
7: महादेशमा टेकेका छु महादेशमा टेक्नु मात्रैको कुरा भन्दा पनि मैले त्यहाँको प्रत्यक्ष जीवनसँग सरकार राख्ने दुःख सुख त्यहाँका उकाली ओह्रालीहरू त्यहाँका गरीब बस्तीहरूमा पनि गएर उहाँहरूसँग कुरा गरेका छु अलिकति राम्रा सहरहरू त्यहाँको मान्छेहरूसँग पनि भेटेका छु अन्तरङ्ग कुराकानी गरेका छु आँखाले देखेको छु रिमोट गाउँहरूका बस्तीहरूमा गएर हेरेको छु जुन किसिमको हामीले कल्पना गरेको देशहरू सायद हाम्रो नेपालभन्दा धेरै पछि हुनुहुन्थ्यो उहाँहरू अहिले धेरै अगाडि गए जस्तो म आफूलाई फिल भएको हुनाले हजुरलाई यो भनायो किनभने म इराक जस्तो वार भएको कन्ट्रीमा पनि म बसेँ कुर्दिस्तान भन्ने ठाउँमा बसेँ त्यस पछाडि अफ्रिकाका त म धेरै देशहरू जो पूर्वी अफ्रिकाका ती देशहरूमा पनि बसेको हुनाले त्यो अनुभव चाहिँ मलाई छ
6: हामीले यहाँ देख्छौँ नि विभिन्न भिडियो फुटेजहरू त्यसै गरी फोटोहरू देख्छौँ नि नेपाललाई हेर्दाखेरि त हामी त अझै पनि हो यहाँ तमाम खालका समस्याहरू छन् तर स्वर्गमै रहेछौँ जस्तो लाग्छ
7: स्वर्गमा त छौँ हामी चाहिँ स्वर्गमा
6: स्थापना त हाम्रो सेना त त्यही पुगिरहेछ अहिले पनि
7: पुगिरहेछ बिल्कुल पुगिरहेछ उहाँहरूलाई सल्युट पनि छ हामी कतिपय कार्यक्रमहरूमा हामीले सेनासँग चाहिँ कोअर्डिनेट गरेर नेपालको धर्म आफ्नो संस्कृति परम्परा विदेशमा नेपाली सेना मार्फत हामीहरूले पनि मिलेर आफ्नो देशलाई चिनाउने काम पनि भएको छ हामी जस्तो हामी त्यहाँ बस्ने त्यो देशमा बस्ने नागरिकहरूसँग मिलेर त्यहाँका युवाहरू त्यहाँका रोजगार सम्बन्धी कुरामा आएका युवाहरूसँग मिलेर नेपाली सेनाले पनि त्यस्ता कार्यक्रम गरेको छ शान्ति स्थापनार्थ पनि उहाँहरू जानुभएको छ त्यहाँ झगडा पनि छ तर पनि अब समाजमा झगडा मिलन अब उतार चढाव भन्छ नि समाजको उतार चढाव त भइ नै रहन्छ होइन तर मैले भन्न खोजेको समग्रमा देशको विकास चेतनाको विकास शिक्षा स्वास्थ्य अनि त्यस पछाडि क्वालिटी अफ लाइफ त्यसलाई कम्पेरिजन गर्दाखेरि यस उहाँहरूले पनि राम्रो किसिमको चाहिँ हाम्रो नेपालभन्दा चाहिँ अझ बेटर स्पिडमा गयो जस्तो अनुभव चाहिँ मलाई लाग्छ
6: विदेशमा बस्ने नेपालीहरू पनि कतिपयले अब घर फर्काउँ भन्ने खालको अभियान पनि चलाउनु भयो होइन विभिन्न संघ संस्थाहरू पनि छन् यद्यपि अहिले जाने क्रम त्यो रोकिएको पनि छैन हरेक सरकारहरू आउँदाखेरि सरकार परिवर्तन हुँदाखेरि विदेश जाने क्रमलाई रोक्ने र यहीँ रोजगार सृजना गर्ने यहीँ काम गर्ने खालको वातावरण बनाउने खालको त्यो घोषणा गर्छन् तर यद्यपि त्यो हुन सकिरहेको छैन यो अवस्थामा एनआरएन जस्तै संस्थाहरूले केही न केही भूमिका खेलेका थिए छन्
7: हजुर यसमा एनआरएन अब एउटा नेपालीहरूको छाता संगठन हुन त हजुरहरूलाई पनि हजुर हामी सबैलाई थाहा छ हजुर नेपालीहरूको छाता संगठन होइन अब एनआरएनमा पनि विवादका कुराहरू त नभएका होइन अब हजुरहरूलाई पनि अवगतै छ चुनावकै काकाको त्यो रमाइलो पनि हजुरहरूले अनुभव गर्नुभएको छ राजनीति हरेक पवित्र संस्थाहरूमा राजनीति सबैतिर घुस्नुपर्छ भन्ने जरुरी छैन हो यही भएको हुनाले अहिले अहिले जुन समाजमा हाम्रो परिवर्तन अहिलेको सरकार छ राष्ट्रपतिद्वारा गठित सरकार छ यी सबै यी राजनीति कहाँ कसरी कुन क्षेत्रमा गर्नुपर्छ राजनीति भनेको त मूल नीतिहरूको पनि मूल नीति भएको हुनाले राजनीति भनेको त प्रमुख कुरा हो राजनीतिबाट त हजुरको पनि जीवन प्रत्यक्ष रूपमै चाहिँ टच भएको कुरा छ मेरो पनि त्यही छ होइन
6: देशलाई ड्राइभिङ गर्छ
7: देशलाई ड्राइभिङ गर्ने नीति नै राजनीति हो नि तर राजनीति राजनीति जस्तो हुनु पर्यो देश ड्राइभ गर्नको लागि त्यो नीति त्यो भिजन त्यो इमान्दारिता त्यो नैतिकता भयो भने राजनीतिले देश सपार्न टाइम नलागेको उदाहरणहरू हामीले बुक मार्फत पनि पर्छ त्यही सिङ्गापुरको उदाहरण हेरे पनि तपाईँ हामीले कतिचोटि हाम्रा नेताहरूले त अब सिङ्गापुर बनाउनुपर्छ भनेका धेरै भाषणहरू तपाईँ हामीले पनि सुनेकै हो होइन छोटै समयमा मलेसिया पनि बनायो हो चाइना त हेरिहालौँ यही कति वर्षको पिरियडमा
6: अहिले अब
7: 40-45 वर्षको पिरियडमा चाइना अब विश्वमा कुन स्टेजमा पुगिसक्यो एउटा विकासको चरम उन्नतिमा पुगिसक्यो होइन अब उनीहरूको भन्दा त हामी धेरै पछाडि छौँ त्योभन्दा पनि मलाई त कस्तो लाग्छ भने हजुर म अघि नै हजुरले सोध्दै हुनुहुन्थ्यो हाम्रो देश त स्वर्ग लाग्दैन भन्ने कुरामा पर्छौँ. देश स्वर्ग छ, हामी यस्तो धरतीमा जन्मेका छौँ, यति सुन्दर धरती मात्रै त हजुरले अघि नै भनिसक्नुभयो. कामको सिलसिलामा केही देशहरू गए पनि आफ्नो घुम्न जाने अथवा हेर्न जाने तरिकाले लगभग 30-32 देशहरू सायद पुग्यो होला मेरो, म गएर हेरेँ. तर मलाई यो धरती जस्तो सुन्दर मलाई विश्वमा कहीँ पनि लाग्दैन. यो यो हाम्रो जुन प्राकृतिक सुन्दरता छ, यो यो अनुपम छ. तर यो अनुपम सुन्दरतामा हामी जुन पूर्वीय दर्शनमा चिन्तन गर्ने हामी ऋषिहरूका सन्तान, हामीले जुन तरिकाले सोचेर यो विश्वलाई नै हामी, मैले त के भन्छु भने हाम्रो नेपालीहरू त्यस्तो बौद्धिक हुनुहुन्छ. हामी त के हो र हामी बच्चा, हामीले त सिक्नु जीवनै सिकायो, धेरै कुरा सिक्नु नै छ. त्यस्तो बौद्धिकहरू जन्मेको ठाउँ, अहिले पनि कति बौद्धिकहरू हुनुहुन्छ, उहाँहरूले एउटा ज्ञानको ज्योति दिन सक्ने, एउटा प्रकाश दिन सक्ने क्षमता भएको मान्छेहरूको देश यत्रो सुन्दरता हुँदाहुँदै पनि धेरै कुरामा पछाडि किन बढ्नु पर्यो त? प्रश्न त्यहाँ हो क्या? यो मुलुक बिगारेको ती दिन साँझ काम गरेर एक छाक खाने मान्छेहरूले मुलुक बिगारेको त होइन नि त. मुलुक त टाठा बाठा विद्वान जसले समाजलाई राम्रोसँग बुझ्नु भएको छ, उहाँहरूको नैतिकता अझ राम्रो भइदिने, आफ्नो व्यक्तिगत स्वार्थ मात्रै नहेर्ने हो भनेर
6: तहबाटै बिग्रिएको छ. काहीँ न काहीँ उनीहरू चुके,
7: काहीँ न काहीँ उहाँहरू चुक्नु भयो, या त उहाँहरू बोलिदिनु भएन, कुनै न कुनै रङको विचारको झोला बोकेर हिँड्नुभयो, या उहाँले बोल्न छोडिदिनु भयो. नेपालमा कति विद्वानहरू हुनुहुन्छ, यो समाज बुझेको, इतिहास बुझेको, यो देश बुझेको, विज्ञान बुझेको, अध्यात्म बुझेको, अनि आफूले पनि प्र्याक्टिस गरेको, नैतिकतामा पनि प्रदर्शन गर्नुभएको कति हजारौं लाखौं आदरणीय व्यक्तित्वहरू नेपालमा हुन्छ. तर उहाँहरू कतिपय त बोल्न छोड्नुभयो, कतिपय बोल्दा बोल्दै पनि उहाँको आवाज चाहिँ एकदमै समाजमा एकदमै कम सुन्न थालिएको. कसको आवाज बढी सुनिने भनेपछि जसले अलिकति लेन देन यत्रो टाँटो बाटो अलिअलि चतुरै टाइपको अलिकति त्यस्तो मान्छेहरूको आवाज बढी समाजमा सुनिन थाल्यो, राजनीतिमा सुनिन थाल्यो, नेतृत्वमा सुनिन थाल्यो. त्यो पुरानो इतिहास, त्यही भएर यो समाजमा अहिले यत्रो परिवर्तन आयो. परिवर्तन आउँदा त म फेरि एकदमै खुसी छु. अहिलेको परिवर्तन देखेर म खुसी पनि छु, एट द सेम टाइम मलाई डर पनि छ, किनभने लगभग दुई तिहाईको सरकार भएको हुनाले कतै त्यो किसिमको सरकारमा आरोगान्ट शैली नआओस्.
6: यो पनि छाता बन्न सकेन भने,
7: यो पनि छाता बन्न
6: सकेन भने,
7: त्यहाँ अर्को खतरा सधैँ छ. यो कुराको सेन्सिटिभिटीलाई अब मैले माननीय रवि लामिने छानेज्यू पार्टीको राष्ट्रपा सभापतिज्यूको उहाँको विचारहरू पनि मैले धेरै समयदेखि सुन्दै आएको छु. मानेन्द्र शाहको विचारहरू पनि, उहाँ कम बोले पनि उहाँको कार्य बोल्छ, काम बोल्छ, हेरेको छु, अब्जर्भेसन गरेको छौँ. तपाईँ हामी गाउँघरमा टोल छिमेकमा बसेर हेर्ने त हो नि, होइन, सल्लाह दिने हेर्ने हो. त्यो हेर्दाखेरि आशा चाहिँ छ. तर उयो हामीले हजुरले भने जस्तो अघि छाता बन्न सकेन भने अर्को खतरा पनि छ.
6: अब समाजमा कहीँ न कतै यस खालका विसङ्गतिहरू देखिरहन्छन्. औला ठानाउने भनेका समाज गाउँठाउँकै व्यक्तिहरू हुन्, तिनीहरू मध्येमा तपाईँ हामीहरू पनि हौ. हामी आफ्नो तर्फबाट आवाज उठाउँछौ, तपाईँहरूले आफ्नो तर्फबाट आवाज उठाउनुहुन्छ. नागरिक समाजमा बस्दाखेरि कस्तो खालको अनुभव बटुलिरहनु भएको छ?
7: यो पनि मेरो छुट्टै अनुभव छ, धन्यवाद. अब म किन हाँसे भन्ने कुराले हजुरलाई फेरि एउटा प्रश्न जन्माउन सक्छ. म नागरिक समाजलाई मेरो बुझाइ नागरिक समाजप्रतिको मेरो बुझाइ, अहिले जुन किसिमले हामीले नागरिक समाजको एउटा फोरममा बसेर जुन एक्टिभिटिजहरू देखेका छौँ, त्योभन्दा अलि धेरै फरक नै थियो. मेरो बुझाइ अलि फरक नै थियो. मलाई म कुनै राजनीति गर्न, कुनै राजनीतिक विचारधारासँग जोडिएर अनि त्यस पछाडि चाहिँ आफ्नो कुनै व्यक्तिगत लाभ परिपूर्ति गर्न म नागरिक समाजमा यो यो जुन जुन मुभमेन्ट लिएर हिँडेका छौँ हामीले विष्णु बराल दाजुको संयोजकत्वमा, त्यो त्यो फर्मभित्र छिरेपछि मैले नेपालको नागरिक समाज अथवा चाहिँ अहिले गण्डकीमा आफू भएको हुनाले सबैलाई फेरि मैले दोस्राउन खोजेको पनि होइन, धेरै जसो नागरिक समाजको जुन तरिकाले हामीले नागरिक समाजले समाजमा खेल्नुपर्ने भूमिका हो त्यो गरेको छ त क्वेसन छ, ठुलो प्रश्न छ। अगुवाहरू हुनुहुन्छ, आदरणीय व्यक्तित्व हुनुहुन्छ, बुवाहरू हुनुहुन्छ, दाजुहरू हुनुहुन्छ, दिदी बहिनीहरू हुनुहुन्छ, अब फेरि सानो मान्छे ठुलो स्वर नजाओस् भन्ने एउटा त्यो किन्छु नम्रपन पनि छ, तर नैतिकतासहित आफूले बुझेको आफ्नो समाजको लागि गर्ने कर्तव्य, सरकारको लागि गर्ने कर्तव्य, नागरिक समाजको नाममा हामीले कति गरेका छौँ त भन्ने ठूलो प्रश्न छ। अब त्यो प्रश्न सायद बिस्तारै चिरिँदै पनि जान्छ होला, अहिले त मलाई कस्तो लाग्छ भने बिस्तारै युवाहरू पनि नागरिक समाज भनेपछि अनि समाज सुधारका विभिन्न पाटाहरूमा जागरूक भएर लागेको देख्दाखेरि बिस्तारै हुन्छ, सबै कुरा नकारात्मक रूपले पनि हेरिनु हुँदैन, सकारात्मक कुराहरू पनि हुँदै गएछन्, तर गर्नुपर्ने धेरै छ सर। हामीले पहिलो कुरो त आदरणीय दाई विष्णु बरालले भन्नुहुन्थ्यो बेला बेलामा, उहाँले उदाहरणमा पनि भन्नुहुन्छ हामीसँगै गफगाफ गर्दाखेरि, अरूलाई सुधार्नुपट्टि हामी किन हिँड्ने, पहिला आफू सुधार्यौं त, आफू सुधार्यौं, आफूले नैतिकता प्रस्तुत गरौं, अनि त्यस पछाडि उनीहरूले त त्यसै आफू सुध्रिँदै गयो भने त समाज सुध्रिहाल्यो नि भन्नुहुन्थ्यो। अब म त त्यसैमा छु, अरूलाई औँला अघि नै हजुरले भने जस्तै औँला देखाउनु भन्दा पनि आफूले पहिला देखाउनु पर्यो, त्यो आचरण आफूले प्रस्तुत गर्नु पर्यो, त्यो गर्दै गइयो भने नागरिक समाजको जुन आवश्यकता छ, समाजमा नागरिक समाजको त आवश्यकता एकदमै हाम्रो जस्तो अब भर्खरै हामी किनभने अब हुन त मैले त्यो ज्ञानलाई कुनै सर्टिफिकेटसँग तुलना गर्न खोजेको पनि होइन, त्यो प्राध्यापक अथवा डाक्टर अथवा यसो पीएचडी अथवा एमबीबीएस अथवा कुनै विभिन्न उपाधि लिँदैमा त्यो उपाधि र ज्ञान भनेको त फरक कुरा हो, त्यो विषय विज्ञ हुन सक्नुहुन्छ। समाजमा अझ चाहिँ हाम्रा नागरिकहरू गरिबीको रेखामुनि अब चेतनामा पनि अलिकति केही अरू गर्नुपर्ने अवस्था त हामीले स्वीकार्नुपर्छ नि, होइन र हजुर? शिक्षामा कमी भन्दा पनि शिक्षा नीति के भयो, हामी कुन शिक्षा पढाइरहेको छौँ, कमी शिक्षा भनेको खराब अथवा पढेर खरार कापीमा लेखेको इङ्ग्लिसमा पढेर अथवा एउटा नोबेल पढेर त्यो शिक्षा मात्रै, त्यो त होइन होइन, विदेशै जानुपर्ने खालको शिक्षा अथवा चाहिँ हामीले कस्तो शिक्षा हामीले अहिले लागू गरिरहेको छौँ त, कि हाम्रा बाल बच्चाहरूले लिएको शिक्षा उनीहरूको जीवन उपयोगी शिक्षा छ त, अबको जमाना सुहाउँदो, अब जमाना एआईमा इन्ट्री गरिरहेछ, आईसीटी टेक्नोलोजी यत्रो परिवर्तन, टेक्नोलोजीको यत्रो परिवर्तन भइसक्यो होइन। हिजो हजुर हामी मलाई त अहिले पनि याद आउँछ, रमाइलो कुरो सरलाई भनौँ, म पत्र मित्रताको समयको मान्छेमा मलाई रेडियोमा नाम बद्दाखेरि मैले साथीहरूलाई जोड्थेँ गाउँमा
6: हवाई पत्र
7: अब साथी आउनु त आज मेरो नाम आउँदैछ 1 बजे फलानु कार्यक्रममा, हामी त्यो जमानाबाट आएको मान्छे, हामी त्यो पनि देख्यौँ, टुकीमा बत्ती बाल्यौँ, टुकीमा पढ्यौँ,
6: मटेरियल
7: लाइन लाग्नु पर्थ्यो, नुन बोकेर ल्याउनु पर्थ्यो, त्यो दुःख परिश्रमबाट हामी आएको, हामी गाउँले जीवन हामी त्यस्तो थियो। अझ हामीले यो समाजमा आउँदै जाँदाखेरि यो यो किसिमको फेज, यो संसारको परिवर्तन पनि त देख्यौँ त हामीले, संसार धेरै अगाडि धेरै द्रुत गतिमा जाँदैछ, गइरहेछन्, टेक्नोलोजीको कुराहरू हेर्नुहोस् त, हिजो बिहान हजुरको र मेरो कुराकानी भयो, आज मौकाले हजुरले पनि आउनुहोस् अन्तरङ्ग कुरा गरौँ,
6: टेक्नोलोजीले
7: हामीलाई
6: भेट गरायो,
7: हजुर
6: भौतिक रूपमा भेट गरायो,
7: जमाना अझ त्यहाँभन्दा धेरै अगाडि, धेरै अब आर्टिफिसियल इन्टेलिजेन्स कतिपय त मानवले गर्नै नपर्ने, मानवले पनि कठिन कठिन हुने खालका कामहरू अब त्यस्तो किसिमको इन्टेलिजेन्टहरू आइसक्यो, छोटो समयमै गर्न सक्ने, समयको सदुपयोग, त्यस्तो धेरै परिवर्तनहरू भइरहेछ, हामीले पनि शिक्षा दीक्षा त्यही अनुसारको गर्नुपर्छ, अगाडि सोच्नुपर्छ, शिक्षालाई सबैभन्दा ठूलो कुरा त शिक्षा नै हो,
6: त्यो पनि गरिखाने खालको शिक्षा,
7: गरिखाने खालको शिक्षा, जीवन र जगाई जगतप्रतिको बुझाइ, हाम्रो पूर्वीय दर्शनमा आधारित शिक्षा,
6: देश बुझाइको
7: शिक्षा, जीवन बुझाइको शिक्षा, यो अहिलेको चाहिँ जुन जुन किसिमको विकास र डेभलपमेन्ट भइरहेछ त्यो प्रतिको शिक्षा त्यतातिर त हामीले हाम्रो नेतृत्व हाम्रो हाम्रो हाम्रो चाहिँ जो आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ जसले समाजलाई योगदान गर्दै आउनु भएको छ त्योतिर त उहाँहरूले सोच्नुपर्छ अहिले काम पनि भइरहेछ हुँदै पनि गइरहेछ धेरै सुधारका कुराहरू भइरहेछन् खुसी पनि छु म त आशावादी छु अझ हुन धेरै बाँकी छ
6: तर गर्न चाहिँ धेरै बाँकी छ हुन धेरै बाँकी छ
7: हजुर हुन धेरै बाँकी छ जानु धेरै लामो बाटो छ अब चाहिँ हुन पनि भइरहेछ सबै नकारात्मक कुरा गरेर पनि हुँदैन नकारात्मक भित्र पनि सकारात्मक
6: उठ्नुपर्ने र उठाउनु पर्ने जहाँ हो क्षेत्र जहाँ हो त्यहाँ चाहिँ हेरिनुपर्छ धनी र गरिब बीचको डाइमेन्सन र यो रेखा चाहिँ
7: हजुर एकदमै बिल्कुलै सरले कति राम्रो प्रश्न एउटा सन्दर्भ उठाउनु भयो धनी र गरिब बीचले
6: भन्छ संविधानले भन्छ तिमीलाई गाजको ग्यारेन्टी छ बाँसको ग्यारेन्टी छ खानाको सबैको ग्यारेन्टी छ भन्छ तर व्यवहारमा त जिउका त्यो छ
7: एकदमै त्यो त्यो त्यो परिस्थिति
6: डिमार्केसन चाहिँ कहिले हट्ने होला भन्ने चिन्ता त छ
7: डेफिनेटली छ त्यो त्यो त्यो त्यसैको लागि त हामीलाई सरकारको आवश्यकता किन भयो राष्ट्र किन भनिन्छ
6: त्यसैको लागि खबरदारी गर्नुपर्नेछ खबरदारी विभिन्न क्षेत्रबाट गर्नुपर्छ एउटा त्यसमा खबरदारी गर्ने नागरिक समाज पनि हो
7: त्यो पनि हो तर नागरिक समाजप्रति पनि सरले अघि नै उठाउनु भएको थियो नागरिक समाजहरू पनि विभिन्न ब्यानरमा रंग बदलेका ठाउँ ठाउँमा घर घरै चाहिँ पोस्टर हालेका पाँचजना दसजना बोल्ने त्यही आफ्नै आफ्नै वरिपरिका चिन्जान गरेका भएका तिनीहरू राख्ने एउटा एजेन्डामा चाहिँ
6: खबरदारी गर्नुपर्नेछ खबरदारी विभिन्न क्षेत्रबाट गर्नुपर्छ एउटा त्यसमा खबरदारी गर्ने नागरिक समाज पनि हो
7: त्यो पनि हो तर नागरिक समाजप्रति पनि सरले अघि नै उठाउनु भएको थियो नागरिक समाजहरू पनि विभिन्न

0: चेतनाले अरू अरू अरू अरू समाजका दाजुभाइ दिदीबहिनी भन्दा भन्न सक्ने चेतना भएका व्यक्तिहरू हो नि त। उहाँहरूले पनि अलिकति नागरिक समाजले हजुरले भने जस्तो खबरदारी गर्न जरुरी छ। खबरदारी प्लस खबरदारी गर्दा आफ्नो कर्तव्य पनि भुल्नु भएन। फेरि अर्कालाई अरू ठडाउँदा म कहाँ छु, नागरिक समाजको खोलमा म त भन्छु, मिडियालाई पनि दुःख नमान्नु होला। सरसँग मेरो पहिलोचोटि कुरा भएर म पहिलोचोटि अन्नपूर्ण एफएममा बोल्दैछु। यसको हात ठूलो, मिडियाको हात पनि यसमा ठूलो छ समाज परिवर्तनको लागि। मिडिया पनि बाहेस भइसक्यो, एउटा पार्टीको, एउटा समूहको, एउटा मान्छेको। मिडियाको रोल पनि त्यत्तिकै महत्वपूर्ण छ जति नागरिक समाजको छ। नागरिक समाजले बोलेका आवाजहरू, नागरिक समाजलाई पहिचान गरेर उनको आवाजलाई समाजमा फैलाउने, जन जनको कानमा पुर्याउने, उहाँहरूको चेतनालाई विकास गर्ने ठूलो भूमिका त मिडियाको छ नि त। त्यही माथि आईसीटी टेक्नोलोजीको जमाना। त्यसो हुँदा म त देख्छु अहिलेको 21 औं शताब्दीमा नागरिक समाजको, समाजका विद्वान विदुषीहरूको आवाज, समाजमा पिछडिएका गरीब निमुखा सीमान्तकृत दलित, हुन त्यो शब्द मलाई भन्न त्यति मलाई मन लाग्दैन, दलित धेरै प्रयोग भयो यो शब्द,
1: सरकारले त्यहाँ हेरोस्,
0: त्यहाँ हेरोस्, उनीहरूको आवाज मिडियाले बोलिदियोस्,
1: कुनै पनि लिखत कागज खोस्टाहरूमा यो फलानु यो फलानु यो फलानु भन्ने शब्द नराखोस्
0: नराखोस्
1: होइन
0: हो,
1: बिल्कुल नागरिकै हो नि,
0: नागरिक, सबै नेपाली नागरिक, धनी गरीब भनेर नागरिकलाई चाहिँ विभेद अथवा चाहिँ छुट्टाइनु, क्याटेगोराइज गर्नु पनि हुँदैन।
1: नागरिक समाजले यो अहिले भत्किरहेका संरचनाहरू पनि हेर्या होला होइन?
0: हजुर, हामीले वाच गरिरहेछौँ हजुर।
1: नहुनेले त बस्न पाउनु पर्यो,
0: कसैले
1: अतिक्रमण गरेका छ भने त्यो नाजायज काम हो, त्यो हटाउनु पर्यो,
0: एकदमै हजुर,
1: गाउनु पर्यो वा के गर्नु पर्यो त्यो गर्नु पर्यो। तर देशको कुनै पनि नागरिकले उसँग केही कागजात नभए तापनि उसले खाना बस्न त लाउन पाउनु परेन
0: सर। हजुरले म अर्को कुरा म थोरै यो तपाईँ कति राम्रो,
1: कति 10 रुपियाँको टिकट काटेर लिनुपर्छ नागरिक, त्यहाँ नागरिकै नभएको मान्छे देशको नागरिक हो कि होइन?
0: प्रश्न त्यहाँ छ।
1: अब परे पनि 10 रुपियाँको टिकट टाँच्नु पर्छ, त्यो 10 रुपियाँ पनि नहुन सक्छ,
0: नहुन सक्छ। ती हामी पनि त्यो अवस्थाबाट गुज्रेर आएका हौ, नहुन सक्छ। कतिपय गाउँहरूमा बस्तीहरूमा अवस्था जर्जर छ। तपाईँ हामी सहरमा बसेका छौँ, भगवानको कृपाले आफ्नो परिश्रमले अलिकति खान पुगेको छ, हात खुट्टा चलेकै छन्, कर्म राम्रो गर्नु पर्यो। तर चाहिँ त्यो अवसर नपाएका हजारौं मानिसहरू हाम्रा दाजुभाइहरू हुनुहुन्छ।
1: अझै पनि कर्णाली र सुदूरपश्चिममा कुनै कुनै ठाउँमा नागरिकताको निवेदन दिन जानु पर्यो भने टिकट खोज्न जानुपर्छ, टिकट खोज्न एक दिन लगाएर टिकट
0: जानुपर्छ,
1: किनेर ल्याएर अनि वडाम निवेदन
0: दिनुपर्छ।
1: त्यो स्थिति
0: त्यो पनि गर्न नसक्ने अवस्थाका नागरिक हो हामी, हामी हामीसँग छन्, हाम्रो देशमा छन्। यो सरकारले यो कुराको ख्याल गर्नु पर्यो, उनीहरूको आवाज। म त हजुर अब कुरा गर्दै जाँदाखेरि म ओसो सन्यासी पनि यो उनले कागज खोस्टमा एउटा ऊ पाउनुपर्छ, लाल पूर्जा पाउनुपर्छ अथवा उनीहरूले पनि बस्न पाउनुपर्छ भन्ने कुरा हजुरले गर्नुभयो। यो धरती त कुकुरको पनि हो, चराको पनि हो, किरा फटाङ्ग्राको पनि हो, मानवको पनि हो। मानवले मात्रै दोहन गरेर यो धरती सबै चाहिँ शक्तिशालीले मात्रै क्याप्चर गरेर बस्नुपर्ने हो र? यो 84 लाख युनि यति जीव जन्तु वनस्पति 84 लाख प्रकारका भए भनेर हाम्रो पूर्वीय दर्शन बस्छौं, पढ्दै आएका पनि छौं।
1: हरेक जीव जन्तुले बाँच्न पाउने
0: अधिकार राख्छ यो धरती, उनीहरूको पनि त्यत्तिकै, हामी पनि जसरी धरतीमा टेक्यौं उनीहरू पनि त्यसरी टेकेको, उहाँहरूले पनि राख्छ, पाउनुपर्छ। र त्यसको ग्यारेन्टी त्यो चेतनाको कुरा पनि हो। त्यही भएर त हामीलाई सरकार चाहियो, हजुरलाई सरकार किन चाहियो, मलाई सरकार किन चाहियो,
1: राम्रो ड्राइभर चाहियो,
0: राम्रो ड्राइभर चाहियो कि यो समाजलाई, हाम्रो देशलाई विकास र उन्नतिको पथमा लैजान, अरू देशको तुलनामा हामी पनि गर्वका साथ बाँच्न, खुसियालीका साथ बाँच्न, आफ्नो स्वतन्त्रतामा रमाउनको लागि नै हामीलाई सरकार चाहियो, गरिखाने वातावरण हुन बनाइदिन, न्यायिक समाज। हेर्नुहोस् त न्यायालयमा कति कुराहरू

0: चर्चा बीचहरू भयो बीचमा बीचको समयमा हजुर रामले सन्देह आएको.
1: अब हामी कार्यक्रमको अन्त्यतिर पनि छौं. सरसँग यो अनुभवको कुराकानी र वर्तमान समय सापेक्ष कुराकानीहरू पनि जोडिरहेका छौं. यो एकपल्ट फेरि जोड्न मन लाग्यो एनआरएनलाई. एनआरएन र नेपालसँगको डेभलपमेन्टलाई नेपालको टुरिज्मसँग हामी गाँच्न सक्दछौ. अब एनआरएनले भनेको कुरा पनि हो. अब इन्फ्रास्ट्रक्चरका कार्यक्रमहरूमा वा हाइड्रोहरूमा लगानी पनि अहिले गरिएको त्यो अवस्था छ. अझै नेपालमा लगानी भित्राउनका लागि के खालको समन्वय आवश्यक छ? उहाँहरूलाई दिने परिचयको सँग सम्बन्धित छ, उहाँहरूलाई भोटिङ राइटको सँग सम्बन्धित छ, वा के छ
0: सर? यो एनआरएन गैर आवासीय नेपाली, हाम्रो त एनआरएनले बाहिर बस्ने नेपालीहरूले त नारा के छ भनेपछि एकचोटिको नेपाली सधैँको नेपाली
1: जहाँ बसोस्.
0: हाम्रो दाजुभाइ ऊ बाध्यताले गएको,
1: जतिसुकै धनी भए पनि टेक्ने त फेरि
0: टेक्ने यही धरती, उहाँहरूलाई माया यही धरतीको छ.
1: नेपालै हो
0: उहाँको. म त बाहिर बसेर धेरै नेपालीहरूसँग मेरो कुराकानी पनि भएको छ, अनि यस्तै हजुरहरूसँग जस्तै उतै सकेर आए पनि देशप्रतिको माया ममता हामी देशमा, म अहिले नेपालमा बसिरहँदा भन्दाखेरि भन्दा मलाई विदेशमा बस्दाखेरिको नेपालप्रतिको माया त म आफैले अनुभव गरेको छु. नेपालको अथाह माया छ. अहिले नेपालीहरू साहित्यकारहरू, डक्टरहरू, इन्जिनियरहरू विभिन्न अब देशहरूलाई अहिले कतारकै उदाहरण दिँदा पनि त्यो कतार यो अवस्थामा, दुबई यो अवस्थामा जुन भौतिक पूर्वाधारको क्षेत्रमा उहाँहरूको उन्नति छ, प्रगति छ, नेपालीको कन्ट्रिब्युसन कति छ? उहाँ नेपालीले बनाउनु भयो. नेपालीहरू त्यत्रो सामर्थ्य भएको विद्वान अनि त्यस पछाडि राम्रो राम्रो प्रोफेसर भएको नेपालीहरू मैले विदेशमा धेरै भेटेको छु. तर सरकारले एकचोटिको नेपाली सधैँको नेपाली भन्ने नारालाई आत्मसात गर्यो भने देशलाई फाइदा छ, अझै लगानी भित्राउन सकिन्छ. तर यहाँ नारायणको राजनीतिक खोलमा त्यो रङ फेरि उड्नु पर्यो. एक किसिमको रङ त्यहाँ झल्क्यो भन्ने आवाजहरू पनि बेला बेलामा सुनिन्छन् टाँठा बाठाहरूले.
1: कुनै दिन त्यो समय आउला, हाल्नु होला, तर त्योभन्दा अगाडिका दिनहरूमा काम गर्दाखेरि त्यो रङ चाहिँ नदेखाउनुहोस् भन्नु पर्यो.
0: हो हजुर. अब कस्तो भयो भने हामी चाहिँ कस्तो भने यहाँ नारायण अब उही हजुरले पेसा व्यवसाय के हो भनेर सोद्धाखेरि
1: नेताको फोटो हेर्छौँ
0: हजुर,
1: एउटा समूह जान्छ र एउटा नेतालाई माला लगाएको छ, अर्को समयमा कुनै नेता गर्ने अर्को समूह गएर फेरि मालै लगाएको छ, खादा लगाएको छ, खास्टो लगाएको छ, त्यो चाहिँ नदेखियोस्.
0: बिल्कुलै हजुरले भनेको कुरो बडा सान्दर्भिक कुरा हो.
1: त्यही रङले अहिले नै एनआरएनमा
0: विभाजन भयो. त्यो नहोस्, त्यो नेतृत्वले. त्यही भएर अघि नै हामीले कुरा गर्यौं, नेतृत्व भनेको जुनसुकै ठाउँको नेतृत्व होस्, घरको नेतृत्व पिताले गरेको छ भने पिता, माताले गरेको छ भने माता. नेतृत्वमा चाहिँ इमान्दारिता, नैतिकता भएन भने हरेक क्षेत्रमा, यहाँ नारायणमा मात्रै किन, देशको राजनीतिमा हेर्नुहोस् अथवा चाहिँ अन्य क्षेत्रमा हेर्नुहोस्, नेतृत्व भनेको त्यस्तो प्रमुख कुरा हो. त्यही भएर त हामीले अघि नै भन्यौं, नेतृत्वले त्यो किसिमको आचरण, त्यो किसिमको नैतिकता, त्यो किसिमको दृष्टिकोण राख्नु पर्यो हरेक क्षेत्रको नेतृत्वले. अनि त्यस पछाडि सकारात्मक कुराहरू अटोमेटिक हुन थाल्छ.
1: हस् सर, हाम्रो समय सकिएको छ. अझै लम्ब्याउन चाहन्थे, कुनै दिन फेरि यस्तै परिवेशमा हामी कुराकानी गर्नेछौ. तपाईँसँग लामो अनुभव पनि छ, त्यहाँ पसिना बगाएको अनुभव पनि छ, ठेउला उठाएको अनुभव पनि छ. ठेउला उठाएको बेला त्यसलाई निको पार्ने औषधि नभेटाएको त्यो अनुभव पनि तपाईँसँग छ. हामी आगामी दिनमा पनि जुड्ने प्रयास गर्नेछौ. यहाँ आइसकेपछि यो पाँच वर्ष समाजमा एउटा सामाजिक अभियन्ताको रूपमा रहनु भएको छ. समाजलाई कतातिर लैजाने भन्दाखेरि औलो उठाउने यो ठाउँमा तपाईँहरू हुनुहुन्छ. तपाईँ आफ्नो ठाउँबाट औला उठाउँदै जानुहोस्, हामी पनि आफ्नो ठाउँबाट उठाउँदै जानेछौ. समय लाग्ला, एउटा सकारात्मक परिवर्तनतिर हामी उन्मुख हुनेछौँ. धेरै धेरै धन्यवाद छ.
0: धन्यवाद हजुर. म अन्तिममा हजुरले अहिले भने जस्तै तपाईँ हाम्रो, तपाईँ भन्नाले मिडिया त्यो गरेर हामी भन्दा नागरिक समाज, को भूमिका मनन करें हमी एक संग हिड़न पर्च तर उद्देश्य नेक हो नैतिकता होने पो यहाँ यहाँ देश में भएका खराबी कुरा में हजुर आवाज उठाउन पर्यो राम्रा कुराहरुलाई स्याबासी पनि भन्नु पर्यो त्यसको त्यस्तै हामीले पनि सक्छौँ भन्ने एउटा वातावरण बनाउँछ आज मेरो विचार राख्ने अवसर दिनुभयो यहाँप्रति धेरै धेरै आभारी छु बोल्ने क्रममा कुनै त्रुटि अथवा त्यस्तो कुनै केही बोल्दै जाँदाखेरि केही भएको भए पनि समस्त श्रोताजनहरूमा मैले माफी चाहन्छु यति बेरसम्म मेरा आवाजहरू सुनिदिनु भयो त्यसको लागि म आभार व्यक्त पनि गर्न चाहन्छु र अन्त्यमा अन्नपूर्ण एफएम परिवारलाई पनि धन्यवाद गर्न चाहन्छु
1: हुनुहुन्थ्यो केम प्रसाद पौडेलज्यू सामाजिक अभियन्ता लामो समय विदेश बसाइएका कुरा पनि सुन्नुभयो र यहाँ के गर्न सकिन्छ समाजलाई अझै कसरी स्तर उन्नतितर्फ लैजान सकिन्छ भन्ने कुराहरू हामीले गर्यौं र यसमा एनआरएनका गतिविधिलाई पनि केही जोड्ने प्रयास गर्यौं आगामी दिनहरूमा पनि यस्तो छलफलमा हामी रहनेछौं प्राविधिक साथी अरविन्दलाई धन्यवाद तपाईँका बाँकी पल सुखद रहन् यो बर्खाको समय छ कहीँ कतै फलबाड़ी आउन सक्छ आफ्नो पनि ख्याल गर्नुहोला र अरूको पनि ख्याल गर्ने प्रयास र सोच गर्ने र बुझाउने प्रयास सुझाउने प्रयास पनि गर्नुहोला म अर्जित छुट्टिन्छु नमस्कार।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: दुर्गाको पिताको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मंचको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मंचद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
4: श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ। स्वास्थ्य जोगाऊ पैसा बचाऊ। थप जानकारी का लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-0727-29।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764119905। मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-8-34।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: हो।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
9: थाहा छ थाहा छ,
10: सल्लाहकार तेरे के अचेर।
9: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
8: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
11: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
12: फेस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
13: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
12: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
13: साँच्चै हो र?
12: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबिएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-5525।
14: होम केयर सेवा, होम केयर सेवा।
15: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
15: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
15: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
14: सुत्केरी नवजात शिशुको हेरचाह
15: क्यान्सर सर्जरी राहतकारी हेरचाह
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
15: डाक्टर ल्याब सेवा
14: औषधि डेलिभरी सेवा
15: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89277
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: घरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
18: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
17: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
18: शिखर इन्स्योरेन्सको सहकार्यमा
17: अस्पताल खर्च सहाराले गर्छ।
18: ई सेवा सबै सधैँ सँगै।
19: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
20: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
22: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
23: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था अब घर में पठाउनु पैसा
1: हटाउनु चिन्ता को अवस्था राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईको परिवार को खाँचो हामीले बुझ्यौं रीति
0: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँमा तपाईको पैसा को यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो
1: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स फ्रेश, निंद्रा भगाओ, ताजगी जगाओ।
1: टीएनटी एक्सप्रेस अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। टीएनटी एक्सप्रेस द पीपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 0161 433 342 433 640।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ, द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ, नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0615901625901363।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ।

0: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका

0: हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: AC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279-29।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 8.
4: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्यूरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्स रे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्स रे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
8: फोन 061-572-648-579.
10: सय दुई सय हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
11: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
12: मरेको के हो
13: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
13: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
12: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
13: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
14: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89-2।
4: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
9: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा, नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता, व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
10: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथीहरु, प्लस टू पनि सकियो, अब तिमीहरुले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।

0: Colgate Max Fresh, Mintra Bhagao, Tazgi Zagao.
1: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: सय 200 हजार यत्र वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपती कहिले करोडपति
4: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
6: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
7: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-061-571

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको
9: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमाउ गाउँ सहर फरल।
0: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: ओई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को ब्रान्ड न्यू एपिसोडमा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएमको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके, आज मिति 2083 साल असार महिनाको 5 गते शुक्रबार हो। 2026 जून 19 तारीक रहेको छ। यो मितिको कुराकानी गर्नुपर्दा आज शुक्रबारको व्यवसायमा छौं। शुक्रबारको व्यवसाय अन्तर्गत हामी कुराकानीको लागि जुट्नेछौ 061-543-0040 मार्फत। स्टुडियोको टेलिफोन नम्बर एकैछिन पछाडि खुला हुन्छ र आज तपाईँको केही आवाजहरू सुन्छु म, होइन सुन्छु आवाजहरू, आवाज त हरेक दिन सुन्छु तपाईँको, तर विशेष आवाज सुन्छु। त्यस्तो प्रश्न मैले केही पनि राखेको छैन। सहभागी जनाउने मध्ये सबैजना गोला प्रथाको लागि योग्य हुनुहुनेछ र प्राप्त गर्न सक्नुहुनेछ आकर्षक गिफ्ट ह्याम्पर। त्यो गिफ्ट ह्याम्पर जो जसले जित्नु भएको छ उहाँहरू आजको यो 4 बजेभित्र रेडियोमा आइदिनु होला है। भोलिबाट तपाईँको प्राइज मान्य हुने छैन किनकि भोलिबाट उहाँहरूको यो कार्यक्रम नै सकिन्छ है। जुन विशेष दौड ओलम्पिक कमिटिको आयोजनामा जुन दौड हुँदैछ, अब दौड त प्रत्येक महिनाको पहिलो शनिबार त दौड हुन्छ नै होइन, तर जुन ओलम्पिक डे अन्तर्गत रहेर जुन मनाइरहेको छ त्यो चाहिँ भोलि बिहान ठिक 6 बजे पोखराको पुरानो टुनी खेल जुन राष्ट्रिय मावि अगाडिबाट शुरू हुँदैछ र जो जो विजेता भन्नुभएको थियो हिजो र अस्तिको दिनमा दुईजना विजेता साथीहरू, तपाईँ प्राइज लिनको लागि आज रेडियो अन्नपूर्णमा आज 4 बजेभित्र तपाईँ जसै आइपुग्नुपर्छ है त। मैले तपाईँलाई यो आग्रह गरेँ, तपाईँ भोलि आउनुभयो भने त्यो मान्यता हुने छैन है त। ल ओके, अब यो मैले थोरै प्रसङ्ग उठाएँ। पोखरा आसपासमा गर्मी नै छ, पानी परे पनि गर्मी बढ़िरहेको छ। अब नेपालमा मनसुन भित्रिन आनाकानी भन्ने खबर त तपाईँले थाहा पाइसक्नु भएको छ होला होइन, आनाकानी नै छ। अब बिस्तारै मनसुन भित्रिँदै गर्दाखेरि यो चाहिँ स्थानीय वायुको प्रभावको कारणले गर्दाखेरि यो वर्षा भइरहेको छ पोखरा आसपासमा। अहिले गर्मी भए पनि एकछिन पछाडि शीतल भइ नै हाल्छ। र कक्षा 12 को नतिजा भने सार्वजनिक भइसकेको छ। नियमिततर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण भएका छन् है त। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक

पनि गरेको हो। बोर्डका अनुसार नियमित तर्फ 79.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 उत्तीर्ण भएका छन्। यस्तै आंशिक तर्फ 85,929 विद्यार्थीले परीक्षा दिएकोमा 36,420 उत्तीर्ण भएका छन्। नियमित र आंशिक तर्फ गरी 4,18,170 विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 उत्तीर्ण भएको खबरमा उल्लेख छ। 40 विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा लग इन गरेर हेर्न सकिन्छ। साथै एसएमएसमा एनईबी टाइप गरेर स्पेस दिएपछि सिम्पल नम्बर राखेर 1600 म्यासेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर अथवा 16*1601# पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। ल, शुभकामना सबैजनालाई। कक्षा 12 नतिजा सार्वजनिक भइसकेको छ। नियमित तर्फ झण्डै 70% विद्यार्थीहरू उत्तीर्ण भएका छन्। उत्तीर्ण सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। जो जो सफल हुनु भएन उहाँहरूले पुनः प्रयास गर्नुहोला। तपाईँको असफलता नै सफलताको प्रतीक मानिन्छ है त। ल, धेरै धेरै बधाई। अब उच्च शिक्षा हासिल गर्दै हुनुहुन्छ, अब स्वदेशमै गर्दै हुनुहुन्छ अथवा विदेशमा गएर गर्दै हुनुहुन्छ। विदेशमा गएर त के अध्ययन होला र होइन, कोही कोही जानुहुन्छ, प्रायः त कमाउने धन्दा त हुने सबैको। यो त रियालिटी नै हो, म त एकदम रियालिटी फ्याक्ट बोल्ने मान्छे पऱ्यो होइन। विदेशमा त्यस्तो अब कोही कोही त पढ्नकै लागि होइन, डक्टर पाइलट लगायतका इन्जिनियर ठुल्ठुलो आइटीतिर पढ्नकै लागि जाने त अलिक कमै हुनुहुन्छ। त्यस अरू भनेको त जाऊ कमाऊ काड बनाऊ उतै बस होइन, दलदलमा फस त्यही नै हो। ल, कोही फर्केर आएर नेपालमा यस्तो गर्छु भन्नेको चाहिँ मैले थाहा पाएको छैन है त। अब यहाँ नारा नै भन्ने, त्यस पछाडि पछि फेरि राजनीति गर्नको लागि नेपालको नागरिकता चाहियो हजुर भन्दै फेरि नेपाल आउने त्यो प्रविधि छ। त्यो प्रविधि म त मान्दिनँ, किनकि म आफू पनि यहीँ छु नेपालमै होइन, नेपालमै हुर्केर नेपालमै केही गरौँ भन्ने आशाका साथ अगाडि बढेको मान्छे, अब मैले त त्यो मान्दै मान्दिनँ होइन त। ल, ठिक छ। अनि बाहिर बसेर नेपालमा यस्तो भएन उस्तो भएन सिस्टम भएन भनेर भन्ने होइन कि, नेपालमै आएर गरेर देखाउने हो कि होइन, एक दिन भए पनि नेपालमा बस्ने हो, नेपालकै माटोमा पसिना बगाउने हो, त्यो भन्छु मैले चाहिँ। ओके, हामीलाई धेरैजना साथीहरूले कार्यक्रम मार्फत पनि अनलाइन मार्फत पनि सुन्दै हुनुहुन्छ र अहिलेको लागि भने अब कक्षा 12 नतिजा प्रकाशनको यो खबरपछि अमेरिकाद्वारा इरान विरूद्धको समुद्री किनारामा नाकाबन्दी अन्त्य भएको छ। अब यो पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबीच शान्ति सम्झौता भइसकेको छ र शान्ति सम्झौता भइसकै इरान विरूद्ध लगाइएको समुद्री नाकाबन्दी हटाइएको छ। अब सबै कुरा विस्तारै सहज हुँदै जाला, यो तथ्यले पुष्टि गरिसकेको छ। नाकाबन्दी हटेको केही समयपछि इरानका सर्वोच्च नेता मोहताब खामोजले ओहद समालेता पहिलो पटक आफ्नो प्रतिक्रिया दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक मत भए पनि पहिला देशको हितको रक्षा गर्ने राष्ट्रपतिको आश्वासनपछि यसलाई अनुमोदन गरिएको बताएका छन्। ल, अब चाहिँ तेलको भाव घट्छ कि सबै कुरा सहज हुन्छ कि भन्ने आशा चाहिँ पलाइरहेको छ। यो बीबीसीले लेखेको खबर हो। अर्को कुरा के छ त भन्दाखेरि, अब मैले के जोड्छु भन्दै थिएँ ठ्याक्कै भुलिहालेँ। ए, मैले जोड्न खोजेको चाहिँ खास के हो भन्दाखेरि, अब निर्बाध रूपमा सवारी साधनहरू कुन कुन राजमार्गमा केही अवरुद्ध छन् कि भनेर थोरै जोड्न खोजेको हो। अहिलेको लागि भने त्यस्तो खासै अवरुद्ध, अब यो पोखरा र काठमाडौँ बीचको जुन राजमार्ग छ, पृथ्वी राजमार्ग, निर्बाध रूपमा गाडी सञ्चालनमा छन्। त्यस्तै मुगलिन नारायणगढ सड़क खण्ड पनि निर्बाध रूपमा सञ्चालनमा छ। त्यस्तै अर्को भनेको अब यो पोखरा बागलुङ राजमार्ग, जसलाई मध्य पहाड़ी लोकमार्ग पनि भनिन्छ, यो पनि एकदमै निर्बाध रूपमा गाड़ी सञ्चालन भइरहेका छन्। बेनी जोमसुम सड़क खण्ड पनि निर्बाध रूपमा सञ्चालनमा छ, एकदमै स्मुथली गाड़ी चलिरहेका छन्। र पोखरालाई स्याङ्जा हुँदै बुटवल, पाल्पा, गुल्मी होइन, त्यस्तै अब यो नाकासम्म जोड्ने जुन छ स्याङ्जाको, स्याङ्जा हुँदै गएको सिद्धार्थ राजमार्ग, पोखरादेखि सिद्धार्थ राजमार्गमा पनि निर्बाध रूपमा गाडी सञ्चालन भइरहेका छन्। तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने ढुक्क भएर यात्रा गर्नुहोला है त। अब एउटा अवरुद्ध भनेको यो बेसी सहर नगरपालिका 6 थोरै केही खण्ड चाहिँ, बेसी सहर मनाङ खण्ड चाहिँ अवरुद्ध, पूर्ण रूपमा अवरुद्ध रहेछ है त। ल,
बेसी शहर मनाङ सड़क खण्ड पूर्ण रूपमा बेसी शहर नगरपालिका छमा पहिरो खसेर यो चाहिँ अवरुद्ध भएको भनेर खबरहरू आएका छन्। अब अरू मकवानपुर काभ्रे बलाञ्चोकतिर पनि केही सड़कहरू अवरुद्ध छन्, विस्तारै खुल्दै जानेछन् है त। अब किनकि प्री मनसुन सकिएर फुल्ली मनसुन शुरू हुने लाग्दाखेरि यो खालको स्थिति देखा पर्नु स्वाभाविक पनि हो। ल ठिक छ, अब आज भने खासै त्यस्तो केही पनि छैन। जस जसले फोन गर्नुहुन्छ केही सुनाउनुहुन्छ पक्कै पनि आइसकेपछि, र सुनाउनु मध्येबाट एकजनालाई विजेता घोषणा गरी आकर्षक गिफ्ट ह्याम्पर मैले प्रदान गर्नेछु। मैले दिने भन्दा नि अब यो नेपाल ओलम्पिक एकाडेमी र नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रदान गर्ने हो। शुरूआतमा एउटा गीत राख्छु म, संसारी माया विचित्र, एकैछिन सबै कुराबाट आनन्द लिउँ, त्यस पछाडि म आउँछु है। त ल सुन्दै गर्नु होला।

0: ल अब यो आवाज सँगसँगै तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिङमा. पोखरा कलिङको आजको यो शुक्रबारको बसाई अन्तर्गत कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 01 65 43 40 40 मार्फत उनीहरूबाट यति बेला सबिन उपस्थित छु. तपाईँ सहभागिता जनाउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ र हामीलाई कार्यक्रम सुनेर केही साथीहरूले कमेन्ट पनि गरिसक्नु भएको छ. उहाँहरूको कमेन्ट पनि म यति बेला क्रममा विस्तारै लिँदै अगाडि बढ्छु र तपाईँ पनि टेलिफोन लाइन मार्फत अथवा कमेन्ट मार्फत जोडिन चाहनुहुन्छ भने आउनुहोला. हाम्रो प्रदीप भाइ हामी सँगसँगै काम गर्छौँ. नमस्ते, हेलो सबिन सर, म अफिसबाट सुन्दैछु है भन्नुभएको छ. थ्याङ्क यू प्रदीप, के छ हाल? ओके, कृष्ण परियारले पनि हामीलाई कार्यक्रम सुनेर कमेन्ट भएको छ. कमेन्ट गर्ने कृष्ण परियारको कमेन्ट यस प्रकार रहेको छ. शिवको कमेन्ट माथि रहेछ है, मैले पढ्नै भुलेछु. नमस्कार हजुर, म नावडा कास्कीबाट सुनिरहेको छु. काउँखोला सिक्लेस बस पार्क नजिकै बस्ने दिनेश परियार मामालाई सम्झन चाहन्छु. उहाँले पोखरा कलिन सुन्नुहुँदो रहेछ, छुट्टी है मित्र भन्नुभएको छ. ओके ल, थ्याङ्क यू कृष्ण, एकदम सम्झिनुभयो हामीलाई. उहाँले यति बेला क्रममा नौडाँडाको शिला टेलरदेखि सम्झिनु भएको थियो र उहाँले काउँखोला सिक्लेस बस पार्क नजिक बस्ने दिनेश परियार आफ्नो मामा हुनुहुन्छ उहाँको चाहिँ, उहाँलाई सम्झन चाहनु भएको छ र उहाँले पोखरा कलिन नियमित रूपमा सुन्नुहुँदो रहेछ. थ्याङ्क यू दिनेश, एकदम खुसी लाग्यो सुन्नुहुँदो रहेछ. हाम्रो कृष्णको मामा पढ्नुहुँदो रहेछ तपाईँ. यसो कहिले काहीँ भेटघाट गरौँला होइन, काउँखाला बस पार्क नजिकै उहाँको पसल अथवा केही होला होइन. ल, कृष्ण परियार हुनुहुन्थ्यो नौडाँडा कास्की शिला टेलरदेखि, धेरै धेरै धन्यवाद व्यक्त गर्छु. हामीलाई शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको छ, पैसा हुन्जेलसम्म हो सबैको खास हुने र सबैले खोजेको खोज्ने भनेको, जुन दिन पैसा सकिन्छ त्यो दिनबाट जिउँदो लास भएर हिँडे पनि कसैले सोध्दैन के भयो भनेर. सुप्रभात, नमस्कार. नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन. सबिन दाईको आवाज सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, क्या साह्रै गर्मी छ भन्नुभएको छ. थ्याङ्क यू शिवकुमार विश्वकर्मा, कहिलेकाहीँ फोन पनि हान्नुहुन्छ, हिजो फोन पनि हान्नुभएको थियो. हामीलाई यति बेला औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, उहाँलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्छु. कार्यक्रम मार्फत नै 11:18 स्टुडियो घडीमा कोही श्रोता साथी आउनुभयो भने कुराकानी गर्न होला भनेर म एकदम प्रतीक्षारत रहेको छु. अब कोही साथी आउनुहोला आउनुहोला आश गरौं होइन. र उहाँको लागि खासै प्रश्न केही पनि रहन, आफ्नो प्रस्तुति केही छ भने राख्नु सक्नुहुन्छ, नभए साथीभाइलाई सम्झेर छुट्न पनि सक्नुहुन्छ. र जो जो आउनुहुन्छ उहाँहरू गोला प्रथाको लागि योग्य हुनुहुन्छ र विजेताले प्राप्त गर्न सक्नुहुनेछ. जुन भोलि हुँदैछ एउटा दौड, यो 5 किलोमिटर दौड, यो नेपालमा ओलम्पिक दिवस मनाउने क्रममै र नेपाल भूतपूर्व खेलाड़ी मञ्चसँग सहकारीमा एउटा दौड हुँदैछ, त्यही को तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान हुनेछ. होइन, एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरौँ. नमस्ते.
1: नमस्कार सबिन सर, म शालिक पौडेल.
0: के छ हालको भर शालिक?
1: ठिक छ सर.
0: ल, के सुनाउनुहुन्छ आज हामीलाई?
1: हजुर,
0: के सुनाउनुहुन्छ? होइन होइन, त्यो त्यो कुरा छोडिदिनुहोस्, अब अरू कुरा तपाईँले सुनाउने कुरा सुनाउनुहोस् न. हजुर,
1: सुनाउने कुरा मैले त केही तयार गरेको छैन सर, अब सरबाटै केही सोध्ने होला नि त.
0: होइन, सोध्ने कुरा केही छैन, आज एकदम फ्रेली छ. अब तपाईँले केही न केही यसो सुनाइदिए, सुनमा सुगन्ध हुन्छ नि, त्यो हुन्थ्यो कि कुरो बुझ्नुभयो. यताबाट त केही छैन, सुरुवात कार्यक्रम सुन्नु भएको छैन? होइन होइन, अहिलेको बिहानको कुरा होइन नि हजुर, अहिलेको कुरा कार्यक्रम गरेर कुरा गरिरहेको छु मैले. ए हो, त्यही भएर थाहा भयो नि तपाईँलाई है. हुन्छ, छुटौँ त. हस् ओके, उहाँ शालिक पौडेल हुन्थ्यो, लेक साइडदेखि हामीलाई फोन गर्नुभएको थियो. कृपया यसो रेडियो सुनेर फोन गरिदिनु भने अलिक राम्रो हुन्छ कि होइन. 01 65 43 40 40 मार्फत आउनुहोला. गफाडी केटीले हालो हाई, ओम जय जय ओम जय एन दर्शन हजुर, ओके भन्नुभएको छ. गफाडी केटी के छ हाल खबर? नामै गफाडी केटी होइन. अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत. नमस्ते. हजुर नमस्ते. नमस्ते हजुर. नमस्ते.
2: नमस्ते नमस्ते.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? नोबल परासीबाट तपाईको शुभ नाम के होला पछाडी चरा पनि कराइराछन्
2: हजुर चेतना हो
0: चेतना के होला
2: मगर
0: ए चेतना मगर नोबल परासीबाट के छ हालखबर तपाईँ पहिला पनि आउनुहुन्थ्यो हो
2: कहिले कहीँ
0: धेरै लामो समयपछि आउनुभयो त म त नामै भुलिसकेको तपाईँको त
2: हजुर मलाई बिजी हुन्छ त्यही भएर
0: कता कता बिजी हुनुहुन्छ अहिले
2: होइन यतै हो गाउँतिरै
0: ए नवलपरासी कुन ठाउँमा हुनुहुन्छ त
2: बौद्ध
0: कालिका है त्यो त नगएपछि थाहा हुन्न कि बौद्ध कालिका भनेपछि बौद्ध कालिका हो नि त होइन अनि के छ गाउँघरतिरको हालखबर तपाईँ कहाँ हुनुहुन्छ कस्तो मजाले चरो कराइरहेछ कि पछाडि ए के गर्दै हुनुहुन्छ र बाटोतिर शीतलमा हावा खाँदै है ए ल ठिक छ यो गर्मीको बेलामा शीतलमा हावा खान पाएपछि त के चाहियो र होइन त होइन गजब गजब ल ठिक छ रेडियो सुन्दै हुनुहुन्छ
2: म भर्खर सुनेको थिएँ कि अनि फोन खै एउटा साथीले फोन गर्दा बोलेको जस्तो लाग्थ्यो त्यही भएर मैले नि लगाएको फ्याक्कै लागिसक्यो
0: ल ठिक छ अब हामीले कार्यक्रममा आज त्यस्तो खासै प्रश्न केही नराखिकन यसो केही सुनाउनु त भन्ने हेतुले कार्यक्रमलाई दौडाइरहेका छौँ तपाईँले केही सुनाउन चाहनुहुन्छ मिठो गीत गाउनुहुन्छ तपाईँले मलाई याद भयो कि तपाईँले मिठो गीत गाउनुहुन्छ याद भयो मलाई गाउनुहोस् ल है बाफ्रे फेरि गाउने मान्छेले भाउ खोजिहाल्छन् अरे कि ल थोरै सुन्न त मिलिहाल्छ कि ल जुन सुनाउन सक्नुहुन्छ त्यही यसो गुनगुनाउनुहोस् न त एउटा त आउँछ कि तपाईँलाई किन नआउनु तपाईँले पहिला मिठो गीत गाउनुहुन्थ्यो कि मलाई याद बल्ल हुँदै गयो कि तपाईँ धेरै समयपछि आउनुभयो अब एक वर्षपछि आउनुभयो होला त्यसले गर्दाखेरि हस् ओके हस्

0: कति मिठो स्वर हो तपाईँको त, एकदम मिठो स्वरमा गीत गुनगुनाउनु भयो। यो आवाज यहाँको लागि मिलेसम्म म राख्ने पनि प्रयास गर्नेछु। धेरै समयपछि फोन गर्नुभयो, कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नुहोला, सहभागिता पनि जनाउँदै गर्नुहोला, यसरी चटक्क माया चाहिँ नमार्नु होला है त। हस् अहिलेको लागि छुटौँ है। हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो चेतना मगर, हामीलाई नवलपरासीको बौद्धकालिकादेखि फोन गर्नुभएको थियो। 11:25 भएको छ स्टुडियो घडीमा। कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ। आज फोन गर्नुहुने मध्येबाट एकजनाले पाउनुहुनेछ आकर्षक गिफ्ट ह्याम्पर, र त्यो गिफ्ट ह्याम्पर भनेको नेपाल भूतपूर्व खेलाड़ी भवन सँगसँगै नेपाल ओलम्पिक एकाडेमीको तर्फबाट रहनेछ। र जुन भोलि बिहान ठिक 6 बजे पोखराको पुरानो टुनी खेलबाट एउटा दौड़ प्रतियोगिता आयोजना हुँदैछ, त्यही अवसर पारेर यो ओलम्पिक दिवस मनाइरहँदाखेरिको कार्यक्रम हो। अहिलेको लागि एकैछिन के गरौं भन्दाखेरि कमर्सियल ब्रेक राखौं, ब्रेक पछाडि म फेरि उपस्थित हुन्छु। सुन्दै गर्नुहोला।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
5: होम केयर सेवा, होम केयर सेवा,
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569927।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉर्ने
0: हॉर्ने गर्मी मनाया से
1: रिफ्रेशमेंट पाप न्यूट्रिशन मीट
0: ची सो हॉर्ने
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारले लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्लाउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560 19218 9808 57710।

0: फोन पोइन्ट सँग सधैं रिवार्डेड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Hello, Pokhara calling.
6: ओके, कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ। एफएम ब्यान्डको 93 थुप्रो सार मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौँ। 11:36 भइसकेको छ। स्टुडियो घडीमा अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्ते।
7: हेलो।
6: नमस्ते हजुर।
7: हेलो
6: हजुर। नमस्ते हजुर।
7: नमस्कार।
6: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: म पोखरा 15 राम बजार सुमन गुरुङ।
6: ए सुमन, के छ हाल खबर?
7: ठिक छ।
6: खाना खानुभयो?
7: खाइसके।
6: ए राम बजारतिर के हुँदैछ नयाँ नौलो?
7: ठिकै छ।
6: ठिकठाक छ होइन त? के गर्नुहुन्छ दिनभरि?
7: दिनभरि केही हो, आमालाई यताउति केयर गर्नुपर्छ।
6: त्यति नै हो। ल ठिक छ, केही सुनाउने आज
7: सर? म एउटा भन्छु, तपाईँले मलाई नमस्ते भन्नुभयो है, मैले तपाईँलाई नमस्कार भने, त्यसको अर्थ क्या रहस्य
6: के भयो?
7: त्यो अस्तिको समाधान पत्रिकामा
6: हजुर
7: नमस्ते कि नमस्कार भित्रको रहस्य भन्ने चाहिँ एउटा लेखिएको रहेछ कि दामोदर घोषालले।
6: ए ठिक ठिक, तपाईँ मैले बुझेँ तपाईँले भन्नु खोजेको है।
7: हो
6: बुझेँ बुझेँ। ल
7: बुझ्नुभयो?
6: बुझेँ।
7: आफू बराबरका तथा साथीभाइलाई नमस्ते, नमस्कार चाहिँ ठुला मान्यजन र आदरणीय व्यक्तिलाई गरिन्छ। अस्तिको समाधान। अनि मैले यो ओलम्पिक दिवसमा सातव्यापी कार्यक्रम पढ्दैछु अहिले है।
6: ए
7: यो 7 गते चाहिँ आइतबार
6: हजुर
7: विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सञ्चालन गरिने, यो कुन ठाउँमा रहेछ सर?
6: ए यो यहाँ तयारी हुँदैछ, यो पोखरा उद्योग वाणिज्य संघमा हुन्छ।
7: ए वक्तित्व कला
6: विद्यालय
7: स्तरीय वाणिज्य संघमा, उद्योग वाणिज्य संघमा।
6: तपाईँले भनेको मैले यहाँ हेरेँ होइन, दामोदर भूषालले लेख्नु भएको रहेछ। नमस्ते कि नमस्कार,
7: शशी शब्दको निकै लामो छ, आधा पेजको छ,
6: आधा पेज रहेछ समाधान दैनिकमा।
7: मैले त्यो लेख जस्तो मानेर त्यो दर्शनको लागि किनेर ल्याएको, भित्रको रहस्य भनेर। यो नमस्ते नमस्कार भन्दैन, कहिले नमस्कार नमस्कार भन्दैन, कहिले नमस्ते नमस्कार
6: भन्दैनको
7: हिस्ट्री रहस्य होइन, राम्रो डिटेल पढ्न
6: पर्यो,
7: नलेज हो, ज्ञानहरू हुन्छ, जानकारीहरू हुन्छ।
6: सम्झाइदिनु भयो, एकदम खुसी लाग्यो।
7: सम्झाइदिनु भयो होइन यो चाहिँ एकदमै इम्पोर्टेन्ट महत्वपूर्ण नमस्ते नमस्कार होइन गुड मर्निङ होइन गुड अफ्टरनुन यो अरू कुरा आउँछ नि यसको तात्विक अर्थहरू होइन त्यो पनि थाहा हुनुपर्ने
6: रहेछ क्या आइराख्ने एकदम खुसी लाग्यो सुमन सम्झिँदै गर्नु होला केही सुनाउनु सुनाउनु नभए छुटौँ है त ल त्यसो भए फेरि फेरि बोलाउँला है त
7: हस्
6: नमस्ते उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई राम बजार पोखरादेखि फोन गर्नुभएको थियो धेरै साथीहरूले सुन्नुहुन्छ र प्रतिक्रिया पनि पाउने गर्छु नमस्ते कि नमस्कार भित्रको रहस्य भन्ने गजब रहेछ त समाधान राष्ट्रिय दैनिकमा मैले हेर्न भुलेछु मैले प्रायःसो पत्रिका त हेरिरहन्छु सम्पादकीय होइन प्रायःसो हेर्ने भनेको सम्पादकीय र स्टोरीहरू हेर्छु मैले होइन तर पनि यसमा आँखा गरिन्छ कि मैले अलिक लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत स्वागत गरौँ नमस्ते
2: हेलो नमस्ते भन्ने चाहिँ नमस्कार भन्ने नमस्ते सबिन सर नमस्ते गुड मर्निङ
6: यहाँ कुरो आयो कि अघि यहाँ मैले पढ्दै पनि छु अब यो के रहेछ यो डिटेलमा त म आइतबार भनौँला होइन अहिले चाहिँ अब नमस्ते नमस्कार जे भन्ने नि मलाई केही थाहा छैन यो पढेपछि मात्रै थाहा होला कि अनि के छ
2: नमस्ते
6: त्यही त अब यो दुईटा शब्द भए एउटा नमस्ते भनिन्छ अर्को नमस्कार भनिन्छ होइन मैले पनि ख्याल गरेको रहेछ कि तपाईँले ख्याल गर्नु भएको थियो
2: अब खै नमस्कार त्यो कतै हुलमुलतिर जाने बेलामा सबै धेरै भयो बेला सबै ठाउँतिर हुलमुलमा सबै जानु छ भने नमस्कार है साथी हो नमस्कार भन जस्तो लाग्छ
6: त्यसमा नि ल है नमस्ते है नमस्ते भनेर भनेको जस्तो नि लाग्छ मलाई फेरि
2: नमस्ते ल नमस्कार छ है सबैलाई नमस्कार भने अनि नमस्ते खै अब यहाँले भोलि सुनाउनु न पछि के रहेछ
6: यो सबै शब्दको सारांश भनेछ नमस्ते तपाईँलाई नमस्कार नमस्कार शिर झुकाएर गरिने आदरको क्रिया शब्दभन्दा ठूलो भावना अरे नमस्ते र नमस्कार दुवै एउटै पवित्र जरोबाट जन्मिएका हुन् नम अर्थात समर्पण आदर र श्रद्धाको भाव हजारौं वर्षको यात्रामा यी शब्दहरू फरक फरक रूप र प्रयोग ग्रहण गरे तर तिनको आत्मा एउटै रह्यो नमस्ते भन्नु र नमस्कार गर्नु दुवैको अर्थ एउटै हो म तपाईँभित्रको दिव्यतालाई नमन गर्छु भन्ने मात्र रहेछ यहाँ चाहिँ होइन अब यसलाई अलिक डिटेल नै छ म अहिले अहिले अहिले भन्नुहोला रेडियो मार्फत पनि यसो सुन्नु होला अनि अब गणेशलाई केही सुनाऊ भन्यो भने अलिक अस्वस्थै हुनुहुन्छ है
2: अस्वस्थै छु के अरे यहाँ गिटार पनि भएन क्या दिउँसो झालनीमा गिटार लिएर जान्छु भनेर लैदियो
6: कि भान्जा लानुभयो
2: अनि भान्जाले लर त्यही भएर अर्को टाइममा सुनाउला नि सर है
6: ठिक छ केही भएन तपाईँ प्राइज लिनको लागि आज 4 बजीभित्र आउनु होला हिजो प्राइज जित्नु भएको छ है
2: ए हस् हस् हुन्छ सर ल
6: है त ल हुन्छ छुटौँ है त्यसो भए सुन्दै गर्नु
2: नमस्ते
6: ओके हुनुहुन्थ्यो गणेश गुरुङ माटेपानीबाट नमस्ते नमस्कार त यहाँ अब कतिपटक के भनिन्छ थाहै छैन होइन सामान्यतया विश्वभरि नै भेट हुँदा र छुट्दा एकले अर्कालाई आदर गर्ने चलन छ अंग्रेजी भाषामा गुड मर्निङ हेलो बाई सीयू जस्ता शब्दहरू प्रयोग गरिन्छ नेपाली तथा हिन्दू संस्कृतिमा यस्तै भूमिका निर्वाह गर्ने दुई शब्द छन् नमस्ते र नमस्कार यी दुवै बीच के फरक छ कुन कहाँ प्रयोग गर्ने यसको प्रश्न खोज्दा थुप्रै अनपेक्षित रोचक प्रसंगहरूको उजागर हुने गर्छ अब यो लामो छ है यो सबै पढ्न लाग्यो भन्दा मैले यसको सारांश मात्रै तपाईँलाई भन्नेछु त्यो कुनै बेला अब यहाँ प्रसङ्ग आउँदै गर्दाखेरि भन्नेछु नमस्ते कि नमस्कार भित्रको रहस्य भनेर समाधान राष्ट्रिय दैनिक पत्रिकामा केही दिन अगाडि छापिएको रहेछ यो कहिले छापिएको रहेछ भन्दा असारको 3 गते बुधबारको दिनमा यो छापिएको रहेछ है त ल ओके 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ ओलम्पिक दिवसमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको खबरहरू पनि छन् तपाईँलाई थाहा नै छ र अहिलेको लागि टेलिफोन लाइन मार्फत अर्को एकजना साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्ते
8: हेलो
6: नमस्ते हजुर
8: नमस्ते दाइ
6: कहाँदेखि को बोल्दै हुनुहुन्छ ए पुनम के छ
8: हजुरको
6: मेरो पनि एकदम बिन्दास छ अनि के हुँदैछ बागलुङतिर
8: यतिकै बस्ने अनि गर्मी छ त्यही नै भन्नुपर्छ
6: है. गर्मी त अब काली गण्डकीको छालले शीतल बनाउँछ नि त है. काली गण्डकी के खोला छन् नि त होइन. ल अनि के सुनाउनुहुन्छ त हामीलाई.
8: दुरी गीत गाउन पाइन्छ
6: ए मजाले पाइन्छ नि.
8: गाउने प्रयास
6: गर्छु. ओके.

Hello.

0: भन्नुभएको छ।
1: ल, एकदम मिठो आवाजमा गीत गुनगुनाउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अन्तिम अन्तिममा छौ। रेडियो सुन्दै गर्नु होला अहिलेको लागि, छुटौँ है त।
0: नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो पूनम मोगरामलाई बागलुङदेखि फोन गर्नुभएको थियो। अन्तिम अन्तिममा छौ, 11:46 गइसकेको छ, समय त अझै कुराकानी गर्नुको लागि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्छु। र आजको यो श्रृंखला भनेको स्पेसल्ली शुक्रबारको श्रृंखला हो। शुक्रबारको श्रृंखला अन्तर्गत हामी कुराकानी गर्ने क्रममै छौ। कक्षा 12 को नतिजा सार्वजनिक भइसकेको छ, यहाँलाई थाहा नै छ। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रुपियाँ दिने भएको छ भनेर खबरहरू आइरहेका छन्। अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरौँ। नमस्ते। हेलो
2: हेलो
1: हजुर, नमस्ते हजुर। हजुर नमस्कारम।
2: नमस्कारम हजुर, नमस्ते भन्ने कि नमस्कार भन्ने कन्फ्युजमा पर्यो।
1: ओके, के छ बुद्धि सागर?
2: एकदम ठिक छ हजुर, हजुरको सुनाउनु।
1: मेरो पनि ठिकठाक नै छ भन्नु पर्यो। अनि के छ शिशुवातिर?
2: शिशुवातिर ठिकठाकै छ हजुर।
1: म एउटा
2: नमस्ते र नमस्कारमा चाहिँ सर्टकटमा क्या, नमस्ते भनेको एक वचन है,
1: ए
2: नमस्कार भनेको बहुवचन।
1: ए
2: भनेपछि यसका धेरै जताडा नै हुन्छ। अब कसैले ठुलालाई नमस्कार गर्ने, सानोलाई नमस्ते गर्ने पनि भन्छन् है। नम भनेको सत्कार गर्ने हो, संस्कृत शब्द हो। अब नम भन्ने बित्तिकै एकदम अरूलाई सत्कार गर्ने भनौँ न, अब त्यस्तै खालको अब बुझ्ने अर्थ
1: नम भनेको आदर हो,
2: आदर सत्कार गर्ने नम। अनि प्लस ते भनेको कुनै के भन्थ्यो मैले,
1: ते भनेको तपाईँलाई भन्ने रहेछ कि,
2: तपाईँलाई हो सही कुरा। तपाईँ नम प्लस ते भनेको तपाईँलाई आधार छ भनेको, कि आधार सम्मान छ भनेको थोर त। त्यही भएर एक वचन नमस्ते, बहुवचन चाहिँ नै नमस्कार हो भन्ने पनि मैले कता कता सुनेको थिएँ
1: क्या।
2: त्यो भएर एकजनालाई गर्दाखेरि नमस्ते, धेरैजनालाई गर्दाखेरि नमस्कार पनि भन्छन्।
1: कार भनेको अब गर्ने क्रिया अभिव्यक्ति रहेछ कि,
2: क्रिया त्यो पनि एक वचन, अब दुई वचन अनि बहुवचन के भन्ने हुँदो रहेछ क्या, एउटैमा
1: हो।
2: त्यही सुनेको सरकारमा भने, अब टाइम पनि छोटो छ।
1: एकदम एकदम धन्यवाद। अब केही सुनाउने हो?
2: सुनाउनु त खोइ, के सुनाउनु पनि खोइ। अब मैले एउटा प्रसङ्ग जुनलाई फेरि समय छैन होला,
1: ल भन्नु न भन्नु।
2: यो के जस्तो पहिला तपाईँले बुढापाकाहरू अ आ इ इ होइन भन्थ्यो नि, त्यस्तै जस्तो क ख गर्ने भन्थ्यो। यसमा पहिला पढ्ने तरिका रहेछ क्या, हजुरले सुन्नुभयो, ज्ञानुभयो, सुन्नुभयो होला पक्कै।
1: ल भन्नुहोस् त के के तरिका।
2: अबाट है, अबाट अमलाको रुखमा हेर कलेको, आबाट आत उडाई आत गलेको, यीबाट इमाली अमिलो हुन्छ न खाऊ, फेरि ईश्वरको महिना गुण गाऊ, उल्लु हुँ गर्छ कराई, उखु मिठो लाग्छ मलाई, ऋषि बस्दछन् ध्यान लगाई, लिरी कौवाले लगे उडाई, टिक्कामा चढी जाउँ दिल्ली, ऐनामा मुख हेर्छ दिल्ली, पोखलामा सब कुर्दछन् धान, औषधि वैद्य बनाउँदछ जान, अम्मा आमा तुल्ले छ मिठो, आयो केटु कस्तो ठिटो। यो अदेखि असम्म क्या,
1: कस्तो राम्रो है,
2: यसरी गाएर आदेखि त भनेपछि टक्क
1: मान्छेलाई सम्झन सजिलो,
2: सम्झनलाई सजिलो। उयो हामीले पहिला 14 अञ्चल 75 जिल्लाको भन्दाखेरि
1: मेरा बाकासको नाम होइन,
2: त्यो एउटा दसैँको बासा गङ्गा बासामल्लुको गमेरा भन्ने त्यो थियो। अनि झापा इलाम ताप्ले जुङ, अनि पाँच थर मुची अञ्चल सिद्धेर जान्छौँ हामी घर भनेको, अब मेची अञ्चलमा झापा इलाम ताप्ले जुङ पाँच थर, अनि के भने अर्को, झापा इलाम ताप्ले जुङ अनि पाँच थर मेची अञ्चल सिद्धेर जान्छौँ हामी घर, मेची अञ्चलमा त्यति रहेछन्
1: है।
2: सिरा सप्तरी उदयपुर खोटा ओखल ढुङ्गा, अनि सगरमाथामै पर्दो रहेछ सोलु खुम्बु पनि, भनेपछि सगरमाथामा कति जिल्लाहरू,
1: कस्तो राम्रो है एकदम।
2: नभुलिने क्या कहिले पनि
1: यो त्यसरी रिमाइन्ड गरेको कहिल्यै नै भुलिन्न कि जति नै भयो नि भुलिन्न कि
2: अन्त नि यो कहिले नै अब हामीले पढेकै कति वर्ष पहिला हो अहिले पनि यसो सम्झिने भने सबै आउँछ क्या यसरी सम्झिने भने
1: एकदम सही कुरा गर्नु एकदम रियल रियल कुरा एकदम चित्त बुझ्यो मलाई ल होइन एकदम सजिलो आइडिया हो कि सम्झनुको लागि अहिले त अब आई त खोइ बच्चाले पढ्छन् र भन्ने लाग्छ लाउँछ मलाई त
2: अहिले त
1: यस्तो होइन पहिलाको पढाइ त हेर्नुहोस् बुद्धिसागर पहिलाको पढाइ त धेरै राम्रो हो कि अहिलेको लेखि त यो केही पनि होइन कि पहिला तपाईँको आठ पास होइन आठ पास अब एसएलसी पास त कुरै छोडिदिनुहोस् कि आठ पास त नम्बर वान फर्स्ट क्लास मान्छे हो नि
2: एकदम आठ पास भएको त एकदम नम्बर वान ठुलो अब पढे लेखेको मान्छे त्यहाँभन्दा ठुलो मान्छे नहुने
1: ल हेर्नुहोस् होइन फेरि उसमा त्यो क्षमता पनि हुन्थ्यो कि
2: क्षमता पनि हुन्थ्यो त्यो खालको बौद्धिक हुन्थ्यो अहिले चाहिँ के अरे मास्टर पढेका र पहिलाको चाहिँ आठ पढेका चाहिँ
1: एउटै जोड एउटै तुलना गरिदियो अझ पहिलाकै बढी हुन्थ्यो होला अहिले यस्तो छ त नि अब के गर्ने ल ठिक छ बुद्धिसागर एकदम खुसी लाग्यो सम्झिँदै गर्नु होला अहिलेको लागि छुटौँ है त
2: हस्
1: नमस्ते उहाँ हुनुहुन्थ्यो बुद्धिसागर पौडेल हामीलाई सिसुवादेखि फोन गर्नुभएको थियो 11:52 आज सुमनले चाहिँ राम्रो प्रसङ्ग निकाल्नुभयो नमस्ते कि नमस्कार भन्ने अब यो प्रसङ्गलाई अब अलिक विस्तृतमा म केही दिन पछाडि अझै भन्नेछु यो तपाईँले समाधान पत्रिकामा पनि हेर्न सक्नुहुनेछ होइन अनलाइनमा पनि छ होइन ई पेपर त्यहाँबाट पनि तपाईँले हेर्न सक्नुहुनेछ र केही कुरा जान्न त्यस्तो आवश्यक छ भने त्यताबाट पनि लिनुहोला मलाई पनि आजसम्म त्यस्तो ठ्याक्कै मेसो भएको थिएन होइन र अब चाहिँ ठ्याक्कै त्यसलाई एकचोटि अध्ययन गर्छु मैले र के रहेछ सबै थाहा हुन्छ एकदम र एकदम धेरै धन्यवाद कृष्ण परियालले नमस्कार बुद्धिसागरजीलाई सम्झिन चाहन्छु सुनिरहेको छु नि भन्नुभएको छ मजाको गफ नमस्कारको वर्णन गर्नुभएकोमा खुसी लाग्यो है भन्नुभएको छ वा वा वा मजाको वेल के भन्नुभएको विल्सन अहिलेको नयाँ के को अहिलेकाले के को कखरा नै जान्दैनन् भन्नुभएको छ कृष्ण परियार हामीलाई नौडाँडाको शिला टेलरदेखि एकदम सुनिरहनु भएको छ थ्याङ्क यू सो मच यता कमेन्ट गर्नुभयो त्यही भएर पनि यो प्रसङ्ग मैले थोरै जोडेँ अब अन्तिममा कुष्मा पर्वत भन्ने यो गीत मेरो घर पनि उतै होइन त्यही भएर यो गीत छोड्दै आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ म विजेता साथीको नाम लिएर आउँछु है त तपाईँ रेडियो सुन्दै गर्नुहोला

ला कुस्मा पर्व त मेरो दिल बिग्रियो गर्दै उमरमा त होइन तेजस रेग्मी प्रकाश पराजुली र देवी आचार्यले गाउनु भएको आवाज सँगसँगै कार्यक्रमबाट सुट्नुपर्ने हुन्छ आफू जन्मेको होइन सबै ठाउँ एकदम प्यारो लाग्छ त्यही भएर गीत सुन्न सुन्न लागे केही दिन अगाडि बजारमा आएको रहेछ आज फोन गर्नुभयो शालिग्राम पौडेल लेक्साइडबाट चेतना मगर नवलपरासीबाट सुमन गुरुङ हुन्थ्यो राम बजारबाट गणेश गुरुङ माटेपानीबाट पूनम मगर बागलुङबाट हुनुहुन्थ्यो बुद्धिसागर पौडेल लेखनाथको सिस्वादेखि हुनुहुन्थ्यो सबैजनालाई थ्याङ्क यू सो मच भन्छु यता हामीलाई फेसबुक लाइभमा कमेन्ट गर्ने साथीहरू पनि हुनुहुन्छ कृष्ण परियार गफाडी केटी लगायत शिव सबै सबैलाई थ्याङ्क यू सो मच भन्नु चाहन्छु यहाँहरूको दिन शुभ रहोस् र आजको लागि विजेता बन्नुभएको छ ओके हामीलाई कार्यक्रम सुनेर फोन गरेर हामीलाई सबैजनालाई मैले गोला प्रथामा समावेश गरेको थिएँ गोला तयार भइसकेको छ प्रदीप भाइले सघाउँदै हुनुहुन्छ र विजेता बन्नुभएको छ ओके विजेता बन्नुभएको छ अघि पुनम मगरको नाम मेरो हातमा आयो उहाँलाई धेरै धेरै बधाई छ पुनम तपाईँलाई तपाईँले प्राप्त गर्नुभएको छ नेपाल भूतपूर्व खेलाड़ी मञ्च र नेपाल ओलम्पिक कमिटिको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राइज लिनको लागि आज बेलुका 4 बजेसम्म रेडियो अन्नपूर्णको कार्यालयमा आउनुहोला र थप जानकारी केही आवश्यक परेमा एकैछिन पछाडि फोन पनि गरेर बुझ्न सक्नुहुनेछ अफेयरमा होइन एकचोटि फोन गर्नुहोला तपाईँ टाढाको हुनुहुन्छ त्यस्तो हामी सम्भावना भयो भने अब अलिक केही गर्न सकिएछ भने होइन ल ओके सबै सबैलाई थ्याङ्क यू सो मच यहाँहरूसँग कुराकानी गर्ने क्रम आजको लागि यति नै भोलिको श्रृङ्खलामा फेरि भेट हुनेछ कृष्णले एकदम सुनिरहनु भएको छ दिए पनि मर्मत गर्न मिल्छ नि भन्नुभएको छ ल ठिक छ है त एकदम खुसी लाग्यो धेरै धेरै धन्यवाद सबैजनालाई भोलि बिहान ठिक 7 बजे दौड़ प्रतियोगिता हुँदैछ यहाँलाई थाहा नै छ पुरानो टुडी खेलमा जुन राष्ट्रिय माविको अगाडिबाट भेटौँला त्यति होइन स्वास्थ्यको लागि दौडिनुपर्छ कि भोलिको दिन छुट्याउँ नमस्ते सबैजनालाई धन्यवाद जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: जेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।

0: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीर को कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
2: 93.4

0: 送给我的错。
1: रामुदाई, परिवारले लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560191218 9008857710।
3: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारेको न किन नि खनि तोला
4: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
3: ए नई च्याबा मार दोकान पो मोना नई पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
4: हजुर तिमी झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुबल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
3: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855358 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान निभिम द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: डिजिटल ठगीबाट बचौं।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434032239 98028 59321 061 5 81 871

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
7: मम्मी, गर्मी भयो के? चिसो पिउनलाई चिसो उठाउ हरे। गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स, चिसो हरे।
8: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
0: विस्तृत जानकारीका लागि
3: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
4: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्री सँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।
0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।

0: मा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
3: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
4: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बेसी माग, नदीपुर। फोन 061-57-718, 98-63-32-836, 98-560-22-099।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: मेरो भिजा लाग्यो पाँच वर्षसम्म कुर्छौ मलाई
1: पाँच वर्ष त के म तँलाई पाँच जुनीसम्म कुर्छु
0: मेरो याद आयो भने यहीसँग कुरा गर्नु ल
1: तैँले फेसबुक बन्द गर्नु ला र
0: खुल्लु

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला दिउँसोको 1 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मम्मी गर्मी भाई के ची सो पीना
1: लाई चीसो उठाओ हटे
2: गर्मी मनाया
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: हॉले
3: 93.4
4: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो सम्पत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकै को एनएमबी बैंक को शाखा मा गई आजै एसआईपी शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
7: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
8: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
7: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
8: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-005-36
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
4: डिजिटल ठगीबाट बचौ।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेश पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध
9: रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ. दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़. प्रतियोगिता मिति यही असार 6 गते शनिबार. स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि. समय उपस्थिति 6:30 बजे. दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे. दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म. कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय. वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स. संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7. आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन. विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org. पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने.

0: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने
4: उपचार गरेपछि छिटो निको हुने
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा।
5: फोन 061-590-162-590-163।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भर पर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भर पर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
2: अनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
7: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
7: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 98560-19218, 98028-57710। होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: सीसोहरिकको।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: थाहा छ थाहा छ,
4: सल्लाहकार रुपियाँ के हो चल।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठीक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। बिरामी पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस

0: मम्मी गर्मी भाई के ची सो पीना
1: लाई ची सो उठाओ हटे
2: गर्मी मनाया फ्रेश
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: चिसो हॉले
3: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू, नेपाल ओलम्पिक।

0: एकेडमी राष्ट्रीय ओलंपिक एकेडमी पोखरा महानगरपालिका वडा नंबर 7 आयोजक नेपाल भूतपूर्व खिलाड़ी मंच पोखरा 4 गैरा पाटन विस्तृत जानकारी को लागि फोन 061-588-716-570-520 वेबसाइट www.pokhramarathon.org पुनश मासिक दौड़ में दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने
1: औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगह मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
2: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे बिजान गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
1: जगह मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दुकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ताक रिवा ज्याला जाति क्रिवा छतैरा नता खैमा बिलन चन्ने यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-815 98-565-315 प्रोप्राइटर दशरथ सुनाथ
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
7: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा। त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हरलिक्स।
7: गर्मीमा नयाँ ट्रिक, रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स, चिसो हरलिक्स।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट संग सदै रिवॉर्डेड।
1: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्लिक्स।
2: हर्लिक्स
1: गर्मीमा नयाँ ट्रिक, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हर्लिक्स।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: अब आयो है राष्ट्रिय वाणिज्य बैंक लिमिटको सुव्यवस्था, अब घरमा पठाउनुहोस् पैसा,
8: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति,
7: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा, तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक लिमिट, विश्वास र गर्वको नातो,
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061551728, मोबाइल 98560027।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: ठंडू बा पीड़ा हरी बा, दुर्गा को पीटाओ को दुखना चिन्मय दुर्गा ने। ठंडू बा
0: एक बाम तीन काम, ठंडू बा
1: दुर्गा को पीटाओ को दुखने चिन्मय आरा।
2: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
10: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
11: यसो बसिबियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
10: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
11: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछ्ने गाउँपालिका वडा नम्बर 9 अजिब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
10: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
11: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
10: सम्पर्क मोबाइल 98-560-19-218, 98-028-57-710।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्विस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
13: नाइन थ्री पोइन्ट फोर

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9850600536।
3: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 0161-587-266 र 553-834।
7: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
8: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
9: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
11: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
10: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
11: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
12: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
10: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
11: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
10: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
13: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 0164546089, 452715।
14: सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
14: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
14: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
1: के तपाईँ तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
14: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
14: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
15: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 54-834।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: कोलगेट मैक्स पे मिंत्रा भगाओ ताजगी जगाओ।
1: रामुदाई परिवार ले रही हिड़न भाई कुछ आता टाड़े हो कि क्या हो?
2: इसो बसी बियालो पनी हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तीर माछा लिन जाना लागे को।
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँ नेर छ र?
2: ल तिमलाई थाहा छैन र? ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9556019218 9008857710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997277।
3: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2084 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार, स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे, दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे, दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
7: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-42-53752 छ।
9: हेलो,
10: हजुर नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
1: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन ए एसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-12-35-444।
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0927-29।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़ 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़ प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 570-520 वेबसाइट www.pokhramarathon.org पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने
5: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हटे
6: गर्मीमा नयाँ ट्रिक
5: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स चिसो हटे
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छिन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो, ठिक त्यस्तै करोडौं लाप्तीहरूले थिस्ता पनि जन उर्वरता दिन्छिन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ र।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: मित्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
4: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ
3: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला अपराह्नको चार बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 553-8-34

0: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे
2: हले
1: गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स चिसो हले
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-012-35-444।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, एमआरआई, होल बडी,

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 0165504198877 98560209।
5: माइला दाई पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
9: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
10: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्ने गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन विथ चिसो हर्ने
3: घरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
4: शिखर इन्सुरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
2: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: फोन पॉइंट संग सदै रिवॉर्डेड।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: दिदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
2: हो हिंसा सहनु हुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
1: हिंसा सहेर नबसौ विभेद मुक्त समाज निर्माणमा जुटौ
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़ 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़ प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 570-520 वेबसाइट www.pokhramarathon.org पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने
9: मम्मी गर्मी भयो के चिसो पिउना
10: पिउनालाई चिसो उठाउ हर्ने
11: गर्मीमा नयाँ ट्रिक
12: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
13: चिसो हर्ने

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
6: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
6: वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
5: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
6: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
5: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
6: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
5: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
6: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
7: होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
8: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो सल्लाहकार के रे के
9: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
8: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई
3: काममा अलि सघाउँछ कि भनेर नि
4: होइन दाई बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं बाल श्रमको अन्त्य गरौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
11: टाइम चेक
12: यति बेला अपराह्नको 5 बजेको छ
13: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 0164504248 0084446 45525।
2: राष्ट्रिय वाणिज्य बैंक क्रेडिट कार्ड, स्मार्ट भुक्तानी, सुरक्षित साथ, नगद कारोबारको सरल तरिका, नेपाल भारत भुटानमा मान्य सुविधा। क्रेडिट कार्ड हो तपाईँको सुविधाको साथ। स्मार्ट बनौ, छोडौ नगदको भार। 5 वर्षसम्म मान्य, नवीकरण सहज। राष्ट्रिय वाणिज्य बैंक सँगै गरौ सुनिश्चित भविष्य निर्धारण। कारोबार होस् या व्यक्तिगत खर्च, राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सुरक्षित अनि भरपर्दो पर्छ। खातामा पैसा नभए पनि हुन्छ लिमिट अनुसार आर्थिक कारोबार। यति सुविधा भएपछि लिनु पर्दैन केही कुराको भार। 45 दिनसम्म ब्याज मुक्त भुक्तानी। राष्ट्रिय वाणिज्य बैंकसँग सबै कुरा हुन्छ सहज र सन्तुलित। क्रेडिट कार्डले दिन्छ सुविधा हजार। घर, गाडी, शैक्षिक, व्यावसायिक कर्जा पाउन कुर्नु पर्दैन अब आइतबार। गर्ने होइन त अब सपनाहरू साकार। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256 5375256।
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: सहित गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-561

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2277 अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड सुरु हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 570-520 वेबसाइट www.pokhramarathon.org मासिक दौडमा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने
6: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
5: शशिधर अनि तिमी नि
7: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
5: त्यो पनि एनटीएचएमसीमा छ नि
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
8: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
4: काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553 8 34।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা। ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखराको बजेट 7 अर्ब 15 करोड़ 25 लाख, वित्तीय हस्तान्तरण मार्फत 3 अर्ब 18 करोड़ 60 लाख रूपियाँ प्राप्त हुने अनुमान। कक्षा 12 को परीक्षाफल सार्वजनिक, नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते हुने। गण्डकी प्रदेश सभामा बजेटमाथि छलफल जारी, बजेटको प्रभावकारी कार्यान्वयनमा सदस्यहरूको जोड़। खानेपानी माग्दै पोखराका होटल कर्मी पुगे खानेपानी संस्थानमा, पोखराको लेक साइडमा खानेपानीको चर्को अभाव भएको गुनासो। अमेरिका इरान शान्तिवार्ता अन्तिम समयमा रद्द, इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, र पोखरामा खेलकुद पत्रकारितामा एआई विषयक प्रशिक्षण शुरू, पत्रकार प्रविधि मैत्री बन्नु अपरिहार्य भएको रजिस्ट्रार भण्डारीको बनाई, ब्रेकिङ ब्राउन्ड्रीज, छात्र छात्रा अन्तर्विद्यालय T20 क्रिकेट प्रतियोगिता शुरू। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 को लागि 7 अर्ब 15 करोड़ 25 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा 55.1% चालू खर्च र 44.9% पूँजीगत खर्चको लागि विनियोजन गरिएको छ। शुक्रबार 1900 नगरसभामा उपप्रमुख मञ्जु देवी गुरूङले बजेट सार्वजनिक गर्नुभएको हो। महानगरले आगामी वर्षको कार्यक्रम कार्यान्वयनको लागि संघीय सरकारबाट वित्तीय हस्तान्तरण मार्फत 3 अर्ब 18 करोड़ 60 लाख रूपियाँ प्राप्त हुने अनुमान गरेको छ। यसमध्ये 2 अर्ब 61 करोड़ 91 लाख रूपियाँ सशर्त अनुदान, 5 करोड़ 50 लाख रूपियाँ विशेष अनुदान, 1 करोड़ 82 लाख रूपियाँ समपूरक अनुदान तथा 49 करोड़ 37 लाख रूपियाँ समानीकरण अनुदान रहेको छ। प्रदेश सरकारबाट 9 करोड़ 15 लाख 36 हजार रूपियाँ वित्तीय हस्तान्तरण हुने अनुमान गरिएको छ। यसमा 8 करोड़ 15 लाख 36 हजार रूपियाँ समानीकरण अनुदान, 60 लाख रूपियाँ समपूरक अनुदान र 40 लाख रूपियाँ विशेष अनुदान समावेश छन्। महानगरले आन्तरिक तथा राजस्व बाँडफाँडबाट 3 अर्ब 87 करोड़ 49 लाख 64 हजार रूपियाँ जुटाउने लक्ष्य राखिएको छ। यसमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँड बापत 34 करोड़ 34 लाख 73 हजार रूपियाँ, गण्डकी प्रदेशबाट 4 करोड़ 9 लाख 86 हजार रूपियाँ, स्थानीय राजस्वतर्फ 1 अर्ब 31 लाख 14 हजार रूपियाँ तथा आन्तरिक स्रोतबाट 2 अर्ब 48 करोड़ 73 लाख 91 हजार रूपियाँ संकलन हुने अनुमान गरिएको छ। उपप्रमुख गुरूङले आगामी आर्थिक वर्षका उद्देश्य तथा प्राथमिकता कार्यान्वयन गर्न संघ प्रदेश र महानगरको आन्तरिक स्रोतलाई आधार मानेर बजेट तयार गरिएको बताउनु भएको छ। बापत 34 करोड़ 34 लाख 73 हजार रूपियाँ, गण्डकी प्रदेशबाट 4 करोड़ 9 लाख 86 हजार रूपियाँ, स्थानीय राजस्वतर्फ 1 अर्ब 31 लाख 14 हजार रूपियाँ तथा आन्तरिक स्रोतबाट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेडेड अर्थात एनसी प्राप्त गरेका विद्यार्थीको लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी, 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेको लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीको लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा तोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा तोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यी असार 19 गतेभित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकाले असार 26 गतेभित्र विलम्ब शुल्कसहित 1600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपिसहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनुपर्नेछ। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,35,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन्। प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो। बजेट सही ढंगले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उहाँको भनाइ छ। प्रदेशसभा सदस्य जितप्रकाश आर्यमगरले बजेट यथार्थपूरक नभई बढ़ी नारामा आधारित रहेको बताउनुभयो। बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उहाँको भनाइ छ। रोजगारी र आयार्जनका गतिविधि बढ़ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य आर्यमगरले बताउनुभयो। प्रदेशको समृद्धिको मुख्य आधारका रूपमा रहेको कृषि पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ। प्रदेशसभा सदस्य देवका पहाड़ी त्रिपाठीले बजेट सन्तुलित र विकासमुखी रहेको बताउनुभयो। उहाँले प्रदेश सरकारले पूँजीगत खर्च क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाए पनि सरकारले लगानी प्रवर्धन उद्यमशीलता रोजगारी सृजना नवप्रवर्तन लगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उहाँको भनाइ छ। प्रदेशसभा सदस्य सुशीला सिमखडाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायनलाई रोक्नुपर्ने बताउनुभयो। प्रदेशलाई समुन्नत र आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धिमा जोड़ दिनुपर्ने उहाँको भनाइ छ। प्रदेशसभा सदस्य सुधीर कुमार पौडेलले बजेटको सफलता यो कार्यान्वयनमा निर्भर रहने बताउनुभयो। उहाँले युवाहरूलाई कृषि पेशाप्रति आकर्षित गर्ने गरी रिटर्न टू भिलेज लगायत कार्यक्रमलाई बजेटमा समेटिनु सकारात्मक पक्ष रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा समावेश कतिपय योजना बजेट नपरेको उहाँको भनाइ छ। सांसद दमयन्ती रूचालले बजेटमा सशस्त्र द्वन्द्वका शहीद बेपत्ता र घाइते परिवारलाई उपेक्षा गरिएको भन्दै कड़ा आपत्ति जनाउनुभयो। आफ्नो जीवनसाथी गुमाएको पीड़ा र द्वन्द्वको घाउ स्मरण गर्दा रोस्टममै उहाँको गला अवरूद्ध भएको थियो। सरकारले ल्याएको 138 बुँदे बजेट वक्तव्यमा 70% सकारात्मक विषय भए पनि द्वन्द्व पीड़ितका लागि एउटा बुदा पनि नहुनु दुःखद भएको रूचालले बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि गण्डकी प्रदेशबाट मात्रै 1383 शहीद 120 बेपत्ता र 219 घाइते तथा अपाङ्गता भएका नागरिकको योगदान रहेको तथ्य उहाँले प्रस्तुत गर्नुभयो। प्रदेशसभा सदस्य गणेशमान गुरूङ, श्यामराजा महत, भोजराज अर्याल लगायतले बजेटमाथिको छलफलमा भाग लिनुभएको थियो। बैठकको सुन्ने समयमा प्रदेशसभा सदस्य राजकुमारी भुजेल, सरस्वती गुरूङ, सीताकुमारी सुन्दास लगायत समाजले समसामयिक विषयमा आफ्नो धारणा राख्दै प्रदेशसभा र प्रदेश सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ। पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकी प्रमुख पर्यटकीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यान आकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले झण्डै 5 अर्ब रूपियाँ खर्च गरेर

पनि आयोजना सम्पन्न गरे भने पानी अभाव हुन साह्रै लाज मर्दो विषय भएको होटल संघ पोखरा नेपालका सल्लाहकार परिषदका संयोजक भरतराज पराजुलीले बताउनुभएको छ। पोखरामा 20 वर्ष खानेपानीको अभाव हुन्न भनेर जाइकाले आयोजना बनाइदिए पनि धारामा पानी नआएपछि व्यवसायी र पोखरेली आक्रान्त बन्नु परेको पराजुलीले दुखेसो भोग्नुभयो। दिनदिनै ट्याङ्करमा पानी किनेर व्यवसाय चलाउनु परेको छ। होटल संघ नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका पराजुलीले भन्नुभयो, पर्यटकीय राजधानी भनेपछि कम्तीमा खानेपानी त दिनुहोस्। खानेपानी अभाव हुनुको कारणबारे बुझ्न आफूहरू संस्थान पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। ठूलो आयोजना सम्पन्न भए पनि खानेपानीको मुहान मर्दी खोलाबाट पोखरासम्म आउने मुख्य पाइप नै सानो हुँदा समस्या भएको संस्थानका इन्जिनियर लक्ष्मण पाण्डेले बताएको सल्लाहकार परिषद संयोजक पराजुलीले जानकारी दिनुभएको छ। जाइका मार्फत ठूलो रकम खर्च गरेर पनि पानी दिन नसकिएको स्वयं संस्थानका इन्जिनियरले बताएका छन्। पराजुलीले भन्नुभयो, ठूलो पाइप राख्ने माग तपाईँहरूले नै सरकारसँग गरिदिनु पर्यो भनेर इन्जिनियरले उल्टो हामीसँग आग्रह गरे। समस्या समाधानको लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने पराजुलीको सुझाव छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ठूलो पाइप राख्नको लागि बजेट छुट्याउनुपर्ने माग पराजुलीको छ। मेयर र मुख्यमन्त्रीले यसमा इनिसिएसन लिनुपर्छ उहाँले भन्नुभएको छ। पानी अभावको कारण धाराहरूमा लामो लाइन देखिने गरेको उहाँले बताउनु भएको छ। पोखरेलीलाई प्रशोधित पानी पुर्याउने उद्देश्यका साथ 2074 भदौमा सम्झौता गरिएको पोखरा खानेपानी सुधार आयोजनाको काम सकेर जाइकाले नेपाल सरकारलाई 2081 मंगिरमा हस्तान्तरण गरिसकेको छ। यो आयोजना बनाउन जापान सरकारको 4,81,30,00,000 रूपियाँ लगानी भएको छ। आयोजना अन्तर्गत दैनिक 4,10,000 लिटर पानीलाई शुद्धिकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक 8 करोड़ लिटर भन्दा बढ़ी पानीको माग छ। पोखराको मुख्य पानीको स्रोत 12 किलोमिटर उत्तरको मर्दीखोला हो। पुरोन्चौरमा शुद्धिकरण गरिएको पानी वितरणको लागि 20 इन्चका 4 पाइपबाट पोखरामा ल्याइएको छ। यसका लागि 20,00,000 लिटर क्षमताको 3 ट्याङ्की निर्माण गरिएको भए पनि हाल पोखरा 5 पर्स्याङ र पोखरा 11 फुलबारीबाट पानी वितरण हुँदै आएको छ। पोखरा 15 कोलपाटनको ट्याङ्की भने प्राविधिक कारणले सञ्चालनमा आउन सकेन। सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। वैशाखमा बसेका 9 र जेठमा बसेका 6 गरी 15 बैठकको निर्णय एकैपटक सार्वजनिक भएको हो। पछिल्लो निर्णय अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअगाडि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरेको छ। समितिको अध्यक्ष पदमा बलभद्र बाँसुला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदम निधि स्वती र डाक्टर रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ। ललितपुरको झाउलाखेल स्थित सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा 2 सताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मको लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। कोषकी प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको बताउनुभयो। चिडियाखानमा बर्ड फ्लूको कारण काग र परेवा मरेको पाइयो। पशु चिकित्सक तथा सम्बन्धित विज्ञसँग परामर्श गरिरहेका छौं उहाँले भन्नुभयो। अन्य वन्यजन्तुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवश्यक उपाय अवलम्बन गरिएको छ। प्रवक्ता शाहका अनुसार तत्कालको लागि चिडियाखाना आगन्तुकको लागि बन्द गरिएको छ। कम्तीमा 2 सातासम्म बन्द रहने र त्यसपछिको अवस्था विज्ञहरूको सुझाव तथा जोखिम मूल्याङ्कनको आधारमा तय गरिने उहाँले बताउनु भएको छ। चिडियाखानाभित्र रहेका अन्य जीवजन्तुको स्वास्थ्य अवस्थामा निगरानी बढ़ाइएको तथा सम्भावित संक्रमण नियन्त्रणको लागि आवश्यक सतर्कता अपनाइएको कोषले जनाएको छ। नेपाली कांग्रेस कास्कीले 44 बीपी स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ। नेपाली कंग्रेस कास्कीको शुक्रबार बसेको बैठकले 3 दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो। साउन 4, 5 र 6 गते विद्यार्थी बीच भक्तित्व कला प्रतियोगिता, नीति निर्माण र सरसफाईसँग सम्बन्धित कार्यक्रम गरिने भएको छ। भक्तित्व कला प्रतियोगिताको लागि युवराज कुवर संयोजक र सदस्य भानु रकाल, नवीन सिग्देल रहेको समिति गठन गरिएको छ। नीति निर्माण सम्बन्धी कार्यक्रमको लागि माइकल कर्माचार्य संयोजक र सदस्यमा बाबुराम गिरी, विकास थापा रहनु भएको छ। सरसफाई कार्यक्रमको लागि सुरेन्द्र अधिकारी संयोजक र सदस्यमा धनमाया गुरूङ, इन्जिनियर सागर मोहन भट्टराई रहेको समिति गठन गरिएको छ। बैठकले प्रजातन्त्र सेनानी नेत्रमाणी नेउपाने,
युवा नेता राजीव बास्तोला, रेशम बहादुर थापा र पोखरा महानगरपालिका वडा नम्बर 30 वडा कार्यालयका सदस्य विनोद लामिछानेको आमाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठक कास्की कांग्रेसका सभापति किशोर दत्त बरालको अध्यक्षतामा बसेको थियो। कन्या क्याम्पस पोखरामा कास्की जिल्लामा अवस्थित सामुदायिक क्याम्पसहरूका छात्राहरूबीच आजको युगमा महिलाको अवसर र चुनौती विषय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेड क्रस सर्कल कन्या क्याम्पस पोखराको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा सर्कलका अध्यक्ष सुनिया गुरूङको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेड क्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारीले केही सामुदायिक क्याम्पसहरूमा मात्र रेड क्रस सर्कल गठन भएकोमा कन्या क्याम्पसमा पनि रेड क्रसको उपस्थितिले निकै प्रभावित भएको बताउँदै जिल्लाबाट आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो। कार्यक्रममा विशेष अतिथि कन्या क्याम्पस पोखराका संचालक समिति अध्यक्ष शिवलाल मल्लले छात्राहरूमा पढ़ाईको अतिरिक्त समाज सेवाको भावना पनि रहनुपर्ने बताउनुभयो। कार्यक्रममा सातवटा सामुदायिक क्याम्पसका 14 जना छात्राहरू सहभागी भएका थिए। प्रतियोगिताको मुख्य निर्णायकमा चन्द्रावती बागले रहनु भएको थियो भने सदस्यहरूमा वसन्त चालिसे र चन्द्रमणि त्रिपाठी रहनु भएको थियो। उक्त प्रतियोगितामा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका छात्रा ममता भूषाल प्रथम, सोही क्याम्पसका छात्रा सदीक्षा अधिकारी द्वितीय, जनप्रिय बहुमुखी क्याम्पसका छात्रा चाँदनी श्रेष्ठ तृतीय र कन्या क्याम्पस पोखराका छात्रा करूणा सन्त्याल र कालिका बहुमुखी क्याम्पसका छात्रा सदीक्षा सापकोटाले सान्त्वना स्थान हासिल गर्नुभएको थियो। विजेता छात्राहरूले क्रमश 5,000, 3,000, 2,000 र 1,000 नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुभएको थियो। छात्राहरूले वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा महिलाहरूको लागि अवसर बढ़दै गएको भए तापनि धेरै चुनौतीहरूको सामना गर्नुपरेको बताउँदै महिलाहरूको विकासमा सबै मिलेर लाग्नुपर्ने पक्ष केलाएका थिए। क्याम्पस प्रमुख सुरेश कुमार मानन्दर, नेपाल रेड क्रस सोसाइटी कास्की सदस्य सूर्यप्रसाद तिमलसेना, पालुवा वडा नम्बर 2 र 3 का सभापति बिन्दु शर्मा पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। प्राध्यापक संघका सभापति एवं शिक्षक नायक दिननाथ अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सुवर्ण अवसर
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
1: फोन 061-590-162-590-163।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आज आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले रामिसानीको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिसानी सहित छविलाल जोशी, जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअगाडि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 1.63 अंकले बढ़ेर 2702.11 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको सूचक बढ़ेका छन्। आज नेप्सेसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3 अर्ब 41 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीका 1 करोड़ 9 लाख किता शेयर 4 अर्ब 53 करोड़ रूपियाँमा किनबेच भएका छन्। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेन स्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकाले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। समाचारहरूमा आए अनुसार सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टाछुट्टै हस्ताक्षर भएको दावी गरिएको छ, जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता अयातुल्लाह मोजताबा खमेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितका कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन। इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिफले सम्झौताको उल्लंघन भए निर्णायक जवाफ दिने चेतावनी दिनुभएको छ। यस्तै अमेरिकी सेनाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाएको बताएको छ भने आफ्ना युद्धपोतहरू क्षेत्रमै रहने जनाएको छ। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरानबीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको छ। उत्तर इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक छ र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ। इजरायली डिफेन्स फोर्सेस आईडीएफले पनि दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थितिको नयाँ नक्सा सार्वजनिक गर्दै तत्कालका लागि आफ्ना सैनिकहरू फिर्ता बोलाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ। सेनाले सम्भावित सुरक्षा खतरालाई निष्क्रिय पार्ने अभियान जारी राख्ने बताएको छ। गण्डकी प्रदेशको प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारितामा कृत्रिम बौद्धिकता एआईको प्रयोगलाई शोक मात्र नभए अस्तित्वको लड़ाईका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा पोखरामा आयोजित डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई विषय प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले डिजिटल युगमा पत्रकारहरू प्रविधि मैत्री बन्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता परम्परागत कलम र डायरीबाट डेटा तथा एल्गोरिदममा आधारित अभ्यासतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै तथ्य परीक्षण, सूचना विश्लेषण र विश्वव्यापी पहुँचका लागि एआई अपरिहार्य बन्दै गएको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान व्यवहारमा कतिको प्रयोग भयो भन्ने विषयमा निरन्तर अनुगमन र मूल्यांकन गरिने पनि उहाँले जानकारी दिनुभयो। स्वास्थ्य र समृद्धिको लागि खेलकुद भन्ने मूल नारासित आयोजित तालिम असार 6 गतेसम्म सञ्चालन हुनेछ। यो 2 दिने तालिम खेलकुद पत्रकारितामा एआईको प्रयोग, अवसर, चुनौती तथा सावधानीबारे केन्द्रित रहेको आयोजकले जनाएको छन्। खेलकुद पत्रकारितालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउन मञ्चले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्तमगरले जनाउनु भएको छ। नेपाल पत्रकार महासंघ काशीका उपाध्यक्ष माधव रेग्मीले तालिम खेलकुद पत्रकारिताका लागि खुसी ढुङ्गा सामित हुने विश्वास व्यक्त गर्दै सहभागीहरूको दक्षता अभिवृद्धिसँगै तालिमपछिको निरन्तर अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो। पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले
यस्ता तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सिकेका सिपको व्यवहारिक प्रयोग र त्यसको प्रभावकारिताबारे सहजीकरण तथा अनुगमन गरिनुपर्ने धारणा राख्नुभयो। तालिममा गोर्खापत्र दैनिकका सहसम्पादक अजय शर्माले खेतकुद पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रयोग सम्भावना र सावधानीबारे प्रशिक्षण दिनुहुनेछ। तालिमको लागि प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी र सूचना तथा संचार मन्त्रालयले सहयोग गरेका हुन् भने कार्यक्रममा पोखराका क्रियाशील 40 बढ़ी पत्रकारको सहभागिता रहेको छ। पोखरा क्रिकेट एकाडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौं संस्करणको ब्रेकिङ ब्राउन्डेज छात्र छात्रा अन्तर्विद्यालय T20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। किडासा फाउण्डेशन र एमसीसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरू भएको प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराई माभिले राष्ट्रिय माभिलाई 8 विकेटले पराजित गरेको छ। पहिला ब्याटिङ गरेको राष्ट्रिय माभिले 13 ओभरमा 44 रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो। जवाफमा बाराईले 3.4 ओभरमा मात्र 2 विकेटको क्षतिमा जित निकाल्यो। सोही मैदानमा भएको अर्को खेलमा तालबराई माभिले पारदी माभिलाई 30 रनले पराजित गर्यो। पहिला ब्याटिङ गर्दै तालबराईले 13 ओभरमा सम्पूर्ण विकेट गुमाएर 83 रन बनाएको थियो। जितका लागि 84 रनको लक्ष्य पछाएको पारदी माभि 13 ओभरमा 53 रनमा समेटिन पुग्यो। त्यसै गरी छात्रतर्फ शुक्रराज माभि र शहीद स्मृति माभि बीच भएको अर्को खेलमा शहीद माभि 2 विकेटले विजयी भएको छ। सो खेलमा शुक्रराजका राज तामाङ प्लेयर अफ दि म्याच बने। छात्रतर्फ भएको दुई विद्यालयको प्रतिस्पर्धामा शहीद माभि 9 विकेटले विजयी भयो। खेलमा शहीद माभिका विपासा कुमार प्लेयर अफ दि म्याच बन्नुभयो। छात्रतर्फ जनप्रकाश माभिले लक्ष्मी आदर्श माभिलाई 6 विकेटले पराजित गरेको छ। त्यस्तै छात्रतर्फको अर्को खेलमा बाल मन्दिरले श्रीकृष्ण माभिलाई पराजित गरेको छ। एक सातासम्म चल्ने प्रतियोगितामा छात्रतर्फ 32 तथा छात्रातर्फ 16 सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता आयोजक पोखरा क्रिकेट एकाडेमीका अध्यक्ष बबिन कुमारले जानकारी दिनुभएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखराको बजेट 7 अर्ब 15 करोड़ 25 लाख, वित्तीय हस्तान्तरण मार्फत 3 अर्ब 18 करोड़ 60 लाख रूपियाँ प्राप्त हुने अनुमान। कक्षा 12 को परीक्षाफल सार्वजनिक, नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते हुने। गण्डकी प्रदेशसभामा बजेटमाथि छलफल जारी, बजेटको प्रभावकारी कार्यान्वयनमा सदस्यहरूको जोड़। खानेपानी माग्दै पोखराका होटलकर्मी पुगे खानेपानी संस्थानमा, पोखराको लेक साइडमा खानेपानीको चर्को अभाव भएको गुनासो। अमेरिका इरान शान्तिवार्ता अन्तिम समयमा रद्द, इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार र पोखरामा खेलकुद पत्रकारितामा एआई विषयक प्रशिक्षण शुरू। पत्रकार प्रविधि मैत्री बन्नु अपरिहार्य भएको रजिस्ट्रार भण्डारीको भनाई। ब्रेकिङ ब्राउन्डेज छात्र छात्रा अन्तर्विद्यालय T20 क्रिकेट प्रतियोगिता शुरू। अवस्था साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-579-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: फ्रिस्टाइल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-32-29-29, 98-028-59-321, 061-581-871।
12: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
14: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
14: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
15: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
16: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-06-11.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-56-86-536, मोबाइल 98-560-00-536।
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: बिग फैन।
8: अरे भाई,
9: ओए कति मोबाइलमा झुलेर बसेको?
10: अनि के गर्ने त, काम त गर्छु भनेकै हो, केही काम पाइँदैन?
9: हेर केटा, आफूसँग सिप र दक्षता छ भने त काम त रोजी पाइन्छ, मात्र काम गर्ने इच्छा शक्ति हुनु पर्यो।
10: ए हो है, त्यसो भए एउटा काम खोज्दैन यार?
9: तेरो लागि मैले काम खोजिरहनु पर्दैन यार, रेडियो अन्नपूर्णमा कार्यक्रम अवसर आउँछ, त्यही सुन, काम र कामदारको बारेमा सबै जानकारी पाइन्छ।
11: हजुर, काम र कामदारका लागि रेडियो कार्यक्रम अवसर प्रत्येक शुक्रबार बेलुकी 6:45 बजेदेखि रेडियो अन्नपूर्ण 93.4 MHz।
12: नमस्कार।
7: नमस्ते। शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम अवसरमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ यसै समय तपाईँले कार्यक्रम अवसर सुन्दै आउनु भएको छ। आज पनि कार्यक्रम अवसर लिएर म रमेश बाबु उपस्थित भएको छु भने मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ। काम र कामदारसँग सम्बन्धित रहेको कार्यक्रम अवसरमा विशेष गरी हामी काम खोजिरहनु भएको र कामदार खोज्नु भएकाहरूको लागि यो जानकारी प्रस्तुत गर्ने गर्छौं। जो तपाईँ सिप सिकेर दक्ष भएर बस्नु भएको छ, काम खोजिरहनु भएको छ र तपाईँ कुनै पनि संघ संस्था अथवा कार्यालय खोलेर कामदार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि हो कार्यक्रम अवसर। हामीले विभिन्न श्रृंखला मार्फत विभिन्न काम र कामदारहरूको बारेमा जानकारी प्रस्तुत गर्दै आएका छौं। आजको श्रृंखलामा पनि तिनै काम र कामदारसँग सम्बन्धित रहेको जानकारी रहेका छन्। तिनैलाई यहाँहरूको माझमा राख्नेछौं। कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसै गरी हाम्रो पात्र एप्लिकेशन र 93.4 मेगाहर्जबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर हो 0615340040 फोन गर्न सक्नुहुनेछ अथवा रेडियो अन्नपूर्णको अफिसियल फेसबुकमा तपाईँले कमेन्ट र इनबक्स गर्न पनि सक्नुहुनेछ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, फेसबुक लाइभबाट हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला। अब शुरू गरौं आजका अवसरहरू। पहिलो अवसर रहेको छ
12: ल्याङ्ग्वेज प्रशिक्षक एकजना आवश्यक परेको छ। यो पार्ट टाइमको लागि आवश्यक परेको हो र यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। जापानिज ल्याङ्ग्वेजको लागि एकजना टिचर आवश्यक परेको छ, एकजना पार्ट टाइम टिचर आवश्यक परेको हो र ब्याचलर कम्प्लिट गरेको हुनुपर्नेछ र तपाईँले जापानिज भाषा राम्रोसँग जानेको हुनुपर्नेछ। अभियसली तपाईँ ल्याङ्ग्वेज पढाउने भए पछाडि जापानिज भाषा जानेको हुनुपर्नेछ। यो आवश्यक परेको पोखरा सिद्धार्थ चोकमा रहेको एउटा कन्सल्टेन्सीको लागि आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले 98560 14215 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। सिद्धार्थ चोकमा एउटा कन्सल्टेन्सी रहेको छ, त्यहाँ चाहिँ जापानिज ल्याङ्ग्वेजको पार्ट टाइमको लागि एकजना टिचर आवश्यक परेको छ। यदि इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्नुहोला। नम्बर रहेको छ 98560 14215 र यदि तपाईँ सीभी सेन्ड गर्न चाहनुहुन्छ भने पनि तपाईँले सेन्ड गर्न सक्नुहुनेछ। सीभी पठाउनका लागि रहेको छ info@biee.com.np मा तपाईँले इन्फर्मेसन तपाईँले प्रोभाइड गर्न सक्नुहुनेछ। सर्टिफिकेट info@biee.com.np मा तपाईँले सीभी सेन्ड गर्न सक्नुहुनेछ। एकजना जापानिज ल्याङ्ग्वेजको लागि टिचर आवश्यक परेको छ, इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्नुहोला। तपाईँले पाउने सेवा सुविधाहरू उल्लेख गरिएको छैन, पार्ट टाइम टिचर आवश्यक परेको हो र थप जानकारीका लागि फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यहाँको टेलिफोन नम्बर रहेको छ 0615502595 मा फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी शिशु निकेतन सेकेन्डरी इङ्ग्लिस स्कूलको लागि टिचर आवश्यक परेको छ, जुन बिरौटा पोखरा सत्रमा अवस्थित रहेको छ। इङ्ग्लिस टिचर आवश्यक परेको छ प्लस टू लेभलको लागि र अफिस एसिस्टेन्ट आवश्यक परेको छ एकजना र इङ्ग्लिस टिचर पनि एकजना आवश्यक परेको छ। इङ्ग्लिस टिचरको लागि एमए उत्तीर्ण गरेको हुनुपर्नेछ इङ्ग्लिसमा र अफिस एसिस्टेन्टको लागि चाहिँ तपाईँले प्लस टू गरेको हुनुपर्नेछ र बेसिक कम्प्युटर नलेज भएको हुनुपर्नेछ। यदि इच्छुक हुनुहुन्छ भने तपाईँले शिशु निकेतन सेकेन्डरी इङ्ग्लिस स्कूलमा सम्पर्क गर्न सक्नुहुनेछ। यो बिरौटामा अवस्थित रहेको छ। त्यहाँको टेलिफोन नम्बर हो 0614515998 र 450601 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। टिचर र अफिस एसिस्टेन्टको लागि तपाईँले पाउने तलबहरू र काम गर्नुपर्ने ड्युटी आवरहरू केही पनि उल्लेख गरिएको छैन। थप जानकारीको लागि तपाईँले विद्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। शिशु निकेतन सेकेन्डरी स्कूलको लागि एकजना इङ्ग्लिस टिचर प्लस टू लेभलको लागि र एकजना अफिस असिस्टेन्ट आवश्यक परेको छ। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। नम्बर पुनः एकचोटि नोट गर्नुहोला 0614515998 01 450 601 र 01 450 603 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, शिक्षक आवश्यक परेको छ, यो गोगन माध्यमिक विद्यालय पोखरा महानगरपालिका 32 गगनगौडाका लागि आवश्यक परेको हो। गोगन माध्यमिक विद्यालयको लागि टिचर आवश्यक परेको छ, एकजना शिक्षक आवश्यक परेको छ, माविको लागि कक्षा 11 र 12 अध्यापन गराउनका लागि लेखा शास्त्र अध्यापन गराउनु पर्नेछ, स्नातकोत्तर वा सोसर उत्तीर्ण गरेको हुनुपर्नेछ, उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। विद्यालयको नियम अनुसार तपाईँले पारिश्रमिक पाउनुहुनेछ र दरखास्त दस्तुर रू 1500 लाग्नेछ। लिखित अन्तर्वार्ता र अवलोकन हुनेछ परीक्षाको किसिममा। आवश्यक कागजातहरूमा हस्तलिखित निवेदन, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि र दरखास्त दस्तुर बुझाएको रसिद पनि तपाईँले साथमा पेश गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति 2083 असारको 10 गतेसम्म तपाईँले आवेदन दिइसक्नुपर्नेछ। दरखास्त दिने स्थान विद्यालयको लेखा शाखामा तपाईँले दरखास्त बुझाउन सक्नुहुनेछ। यदि तपाईँ अध्यापन गराउन चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। विद्यालयको लेखा शाखामा गएर तपाईँले असारको 10 गते भित्र आफ्नो दरखास्त दिन सक्नुहुनेछ। दरखास्तको लागि रू 1500 लाग्नेछ। गोगन माध्यमिक विद्यालयको लागि एकजना लेखा शास्त्र आवश्यक परेको छ। यदि तपाईँ टिचिङ गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। किरण बाबु नेपानी हुनुहुन्छ प्रधानाध्यापक। विस्तृत जानकारीको लागि तपाईँले विद्यालयमा सम्पर्क गर्नुहोला। त्यसका लागि नम्बर रहेको छ 01 4 21 215, 98 4 60 66 139 र 98 4 65 31 610 मा तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, नौलो घुम्ती नेपालको लागि पब्लिक हेल्थ अफिसर आवश्यक परेको छ, पीएचओ आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। ब्याचलर डिग्री गरेको हुनुपर्नेछ पब्लिक हेल्थमा। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्नुहोला। तपाईँको बेसिक स्यालरी 39,641 रुपियाँ हुनेछ। यदि तपाईँ इच्छुक हुनुहुन्छ, तपाईँको क्वालिफिकेसन पुग्छ भने तपाईँले सम्बन्धित निकायमा सम्पर्क गर्न सक्नुहुनेछ। नौलो घुम्ती नेपालका लागि आवश्यक परेको हो, पब्लिक हेल्थ अफिसर पीएचओ आवश्यक परेको छ। तपाईँले ब्याचलर डिग्री पब्लिक हेल्थमा गरेको हुनुपर्नेछ र यो जुन 22 तपाईँले आवेदन बुझाइसक्नुपर्नेछ। आवेदन बुझाउनका लागि तपाईँले इमेल गर्न सक्नुहुनेछ vacancy.naulogumti@gmail.com तपाईँले इमेल गर्न सक्नुहुनेछ vacancy.naulogumti@gmail.com तपाईँले इमेल गर्न सक्नुहुनेछ, आफ्नो सीभीहरू पठाउन सक्नुहुनेछ र तपाईँले पाउने पारिश्रमिक 39,641 र यसको अलावा अन्य थप सेवा सुविधाहरू तपाईँलाई हुन सक्छ। तपाईँले काम गर्ने समयहरूको बारेमा अन्य थप जानकारी बुझ्नका लागि तपाईँले नौलो घुम्ती नेपालको कार्यालयमा गएर थप जानकारी बुझ्न सक्नुहुनेछ। फोन नम्बर उपलब्ध छैन, तपाईँले सिधै अफिसमा गएर फोन गर्न सक्नुहुनेछ अथवा इमेलको थ्रुबाट पनि तपाईँले अपडेटहरू लिन सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, प्रिन्सिपल आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने प्रिन्सिपल पदमा रहेर काम गर्नका लागि, तपाईँ एउटा एजुकेसन सेक्टरमा रहेर काम गर्न चाहनुहुन्छ र ओभरअल स्कूल ह्यान्डल गर्न चाहनुहुन्छ भने तपाईँले यो पद तपाईँका लागि हुन सक्छ, किनभने हजारौं सयौं विद्यार्थीहरूसँग तपाईँ जोडिनुहुनेछ, स्टाफहरूसँग जोडिनुहुनेछ, अभिभावकसँग जोडिनुहुनेछ र एउटा स्कूललाई कसरी अगाडि बढाउन सक्छ, राम्रो ढंगले कसरी सञ्चालन गर्न सक्छ त्यो प्रिन्सिपलमा रहनेछ। तसर्थ अन्य सम्पूर्ण टिचरहरूको साथ प्रिन्सिपलसँग जोडिएको हुन्छ। यदि तपाईँ प्रिन्सिपलमा रहेर स्कूल ह्यान्डल गरेर अगाडि बढाउन चाहनुहुन्छ, स्कूललाई उत्कृष्ट बनाउन चाहनुहुन्छ, तपाईँले पनि आफ्नो एउटा सपना देख्नु भएको छ, कुनै स्कूलको प्रिन्सिपल भएर स्कूललाई म छुट्टै नमूनाको रूपमा अगाडि बढाउन चाहन्छु, होइन यसलाई राम्रो गराउन चाहन्छु, मैले यदि त्यस्तो स्कूल भेटेँ भने भन्ने लागेको हुनसक्छ, यदि त्यस्तो हो भने चाहिँ तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि नम्बरहरू केही पनि उल्लेख गरिएको छैन, तपाईँले सिधै इमेल गर्न सक्नुहुनेछ र के नम्बर पनि छ, तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ र इमेल गर्नुहोला। इमेल गर्नका लागि लागि outlook2065@gmail.com तपाईले इमेल गर्न सक्नुहुनेछ र फोन गर्न चाहनुहुन्छ भने 9821453406 मा तपाईले फोन गरेर पनि विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। outlook2065@gmail.com मा इमेल गर्न सक्नुहुनेछ र फोन गर्न चाहनुहुन्छ भने 9825153406 मा तपाईले फोन गर्नुहोला। प्रिन्सिपल आवश्यक परेको छ एउटा स्कूलको लागि र तपाई प्रिन्सिपलमा रहेर काम गर्न चाहनुहुन्छ भने तपाईले सम्पर्क गर्नुहोला अथवा इमेल गर्न पनि सक्नुहुनेछ। तपाईले पाउने सेवा सुविधाहरूको बारेमा केही पनि उल्लेख गरिएको छैन। स्कूलमा गएर अथवा फोनबाट इमेलबाट तपाईले विस्तृत जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ हाउसकिपिङ एकजना, स्टाफ खाना बनाउने एकजना आवश्यक परेको छ। यसको लागि नम्बर छ 9856113328 मा फोन गर्नुहोला। हाउसकिपिङ एकजना, स्टाफ खाना बनाउने एकजना आवश्यक परेको छ। त्यसै गरी विद्यालयको लागि आया आवश्यक परेको छ तीनजना, विद्यालयमा कर्मचारी आवश्यक परेको हो। यदि यो इच्छुक हुनुहुन्छ भने आयामा काम गर्नका लागि तीनजना आवश्यक परेको छ। 9856020509 मा फोन गरेर तपाईले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी बस ड्राइभर एकजना पुरुष, बस हेल्पर दुईजना पुरुष र वेल्डिङ मिस्त्री एकजना पुरुष आवश्यक परेको छ। खाना खाजा बस्न र अन्य सुविधा पनि तपाईँको लागि उपलब्ध हुनेछ। आवश्यक परेको कास्के मोडर्नाइज्ड एकाडेमी बीपी मार्ग चौथी 14 लागि आवश्यक परेको छ। यदि इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी एउटा स्टेशनरीको लागि अस्मिता ट्रेड कन्सर्नमा तपाईँलाई कर्मचारी आवश्यक परेको छ, पुरुष कर्मचारी आवश्यक परेको छ। यदि इच्छुक हुनुहुन्छ भने तपाईँले अस्मिता ट्रेड कन्सर्नमा सम्पर्क गर्न सक्नुहुनेछ। पोखरा 8 सिर्जना चोकमा यसको कार्यालय रहेको छ। बाइक स्कूटरको अनुभव र लाइसेन्स भएको भए तपाईँका लागि अझ विशेष प्राथमिकता रहनेछ। पोखरा 8 सिर्जना चोकमा रहेको अस्मिता ट्रेड कन्सर्नका लागि स्टेशनरीमा काम गर्ने एकजना कर्मचारी आवश्यक परेको छ। नम्बर नोट गर्नुहोला 0615889888 मा फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम सुनिरहनु भएको छ। अवसर तपाईँको साथमा म रमेश बाबु रहेको छु। आजको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आएका छौं। आजको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। अर्को हप्ता तपाईँका लागि पुनः अन्य थप अवसरहरू लिएर यहाँको माझमा उपस्थित हुने नै छौं। तबसम्मका लागि आजको यो श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता यहाँको माझमा पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि आजको यो श्रृंखलाबाट म रमेश बाबुलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
1: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार। आजको पास त उतै होला हस यार।
0: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालन

0: जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
0: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
0: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
0: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
0: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
0: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
0: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
0: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ सुबा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर, आईपीओ, एफपीओ, हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। साथै शेयर सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा 2 दिन शेयर बजार बढ़ेको छ भने 3 दिन भने शेयर बजार घटेको छ। जस अनुसार साताको पहिलो कारोबारको दिन सोमबार 12.26 अङ्क, मंगलबार 6.31 अङ्क र बिहिबार 5.06 अङ्कले घटेको बजार, बुधबार भने 0.08 अङ्कले बढ़ेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि शेयर बजार सामान्य अङ्कले बढ़ेर बन्द भएको छ। अघिल्लो दिन बिहिबार 5.06 अङ्कले घटेर बन्द भयो।

अङ्कको बजारमा आज शुक्रबार भने नेप्से परिसूचक 1.63 अङ्कले बढेर 2702.11 बिन्दुमा पुगेको हो। आज नेप्से बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। आज 353 वटा कम्पनीको 1,09,22,525 किता सेयर खरिद बिक्री हुँदा 4,53,49,83,000 रूपियाँ बराबरको कारोबार भएको हो। त्यसअघि हिजो बिहिबार 3,40,00,00,000 रूपियाँ माथिको कारोबार भएको थियो। त्यसअघि बुधबार 3,63,00,00,000, मंगलबार 4,04,00,00,000 र सोमबार 4,41,00,00,000 रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज 2 कम्पनीको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा याम्बलिङ हाइड्रो पावर र टक्सार पिपुवा खोला हाइड्रो पावरको आईपीओ सूचीकृत भएको हो। श्रोताबिन तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर आईपीओ हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। एभरेस्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले गत जेठ 22 गतेदेखि 27 गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकता 100 रूपियाँ अंकित मूल्यका 6,55,70,000 रूपियाँ बराबरको 6,55,700 किता सेयर निष्कासन गरेको थियो। त्यसमा कुल 26,87,421 जनाले 2,88,33,720 किता सेयरका लागि आवेदन परेको थियो, जसमध्ये 26,41,959 आवेदन स्वीकृत भएको थियो भने बाँकी आवेदन रद्द भएका थिए। मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा मार्फत आईपीओ बाँडफाँड गरिएको हो, जसमा कुल आवेदक मध्ये 65,570 जनालाई 10 किताका दरले 6,55,700 किता सेयर बाँडफाँड गरिएको छ। बाँकी आवेदकको हात भने खाली भएको छ। युनाइटेड अजोर्ड इन्सुरेन्सले लाभांश घोषणा गरेको छ। असार 4 गते बसेको इन्सुरेन्सको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रत शेयर स्वीकृत भएको छ। नेप्सेमा कम्पनीको 19,08,988 किता शेयर स्वीकृत भएको हो। स्वीकृत पश्चात उक्त कम्पनीको शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ। युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले दोस्रो पटक 7 दिने सूचना जारी गर्दै लघुवित्तका शेयरधनीहरूको संस्थापक शेयर बिक्रीमा ल्याएको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद बिक्री र नामसारी प्रक्रियालाई थप कडा र पारदर्शी बनाएको छ। केन्द्रीय बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन 2082 संशोधन गर्दै संस्थापक शेयर खरिदकर्ताको विस्तृत पृष्ठभूमि अनिवार्य रूपमा खुलाउनु पर्ने व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाको वित्तीय सुशासन र स्वामित्व संरचनामा पारदर्शी कायम गर्ने उद्देश्यले राष्ट्र बैंकले ठूलो परिमाणमा संस्थापक शेयर खरिद गर्ने व्यक्तिको पारिवारिक विवरण, वास्तविक धनी, वित्तीय आचरण, कानूनी अवस्था तथा लगानीको स्रोत लगायतका विवरण माग गरेको छ। नयाँ व्यवस्था अनुसार कुनै व्यक्ति वा समूहले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको 5% वा 25,00,000 रूपियाँ भन्दा बढी कायम हुने गरी संस्थापक शेयर खरिद वा नामसारी गरेमा विस्तृत विवरण पेश गर्नुपर्नेछ। एकै पटक वा पटक पटक गरी उक्त सीमा नाग्ने अवस्थामा समेत शेयरको वास्तविक धनी वा हिताधिकारीको विवरण राष्ट्र बैंकमा बुझाउनु पर्नेछ। अवस्था नै गतिविधिहरू सहित आजलाई शेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा शेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपालमै बिदा हुन्छु। नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: रेडियो अन्नपूर्णा 93.4।
1: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौं। फ्रिस्टल आयुर्वेद केन्द्र, फ्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4, गैरा पाटन, पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-50-51-33 र 576-458।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
13: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
14: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
15: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
18: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
16: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मंचको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मंचद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
0: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162, 590-163।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: 93.4

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
6: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
5: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
6: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
8: हेलो,
9: हजुर नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007 97-623-36-817।
12: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
6: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौं वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 553-8-34।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864677887।
3: तन्ना, आज फेरि

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: साथियो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नु भएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र बैचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
8: It's New Galaxy Time.
9: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ
8: संस्थाका विशेषताहरू
9: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
8: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
9: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
8: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
9: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
8: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
9: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर मकवानपुर पोखरा। फोन 0165720-5853307। बी द गैलेक्सियंस, फील द डिफरेंस। डेडिकेटेड टू एकेडमिक एक्सलेंस सिंस 1994।
7: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
11: मुहान वरपरका रुख नकटाउ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भाडभटिनी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 शुक्र उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2084 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: नाइट 3.4

0: ऑन पॉइंट संग सदै रिवॉर्डेड
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समय सँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853555928 विजिट www.landmarknepal.com
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061587266 र 553834
6: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
7: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
7: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061586536 मोबाइल 9956600536
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
9: बुकिङ गर्न सिट छान्न टिकट काट्न इजी न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने मोबाइलमै टिकट डिजिटल नै मिल्ने माइक्रो बस वा हायर सबै आफ्नो चोइस अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर। अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज।
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
4: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
14: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
15: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ। सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
16: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
17: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
18: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
18: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेखसाइदमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा। फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानु पर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568-48082, 98461-48082।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
1: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इच्छामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
0: यसै साता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानूनी मामिलाका जानकार?
2: काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
0: कानूनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्लाह बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन्द्र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लड़ाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आईडीएफका प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कार्यवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटलीका विदेश मन्त्री एन्टोनियो टायनीले प्रधानमन्त्री जोर्जा मेलोनी बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनी प्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको टायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्तीभाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णतः बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा दुईजना पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 र अर्का रूमेनियाली व्यक्तिलाई 2 सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ, तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लड़ाकूहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र छुवावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दबावपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दबाव दिएको भनिएको घटनाको आलोचना गरे।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सृजना गरिएको विशेष व्यक्ति विरुद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एन्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेनामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
0: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
4: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले घटनाबारे सरकारले तत्काल प्रष्ट पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
5: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। शाही प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
0: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
2: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। त्यस्तै अर्कोतर्फ प्रधानमन्त्री कार्यालय त राजनैतिक कुरा भयो होला, तर अख्तियारलाई त थाहा छ कि अख्तियार किन सिर्जना गरिएको हो। त अख्तियारको दुरुपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्दा काम गर्नुपर्ने निकायले कुनै राजनैतिक संरचनाको व्यवस्थाका आधारमा उसको राजनैतिक नीति भएको कारणले गर्दा या कुनै किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ, र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
0: अधिकारीजी, तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौ, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
2: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ, तर यो कानूनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन्, र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने सबैभन्दा ठुलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
0: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन। विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
2: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैनन्, र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो, अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन। यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
0: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
2: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
6: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौँ, स्वायत्त छौँ र आफ्नो कामकाज र निष्ठाप्रति हामी सचेत छौँ भनेर।
0: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गए राती दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
3: इजरायलको डिफेन्स फोर्सले हिजबुल्ला र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौं, आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गए राती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 जना सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबननमा कम्तीमा 3,912 जना मारिएका र 11,699 जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10 लाख मानिसहरू विस्थापित भएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखराको बजेट 7 अर्ब 15 करोड़ 25 लाख, वित्तीय हस्तान्तरण मार्फत 3 अर्ब 18 करोड़ 60 लाख रूपियाँ प्राप्त हुने अनुमान। कक्षा 12 को परीक्षाफल सार्वजनिक, नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते हुने। गण्डकी प्रदेशसभामा बजेटमाथि छलफल जारी, बजेटको प्रभावकारी कार्यान्वयनमा सदस्यहरूको जोड़। खानेपानी माग्दै पोखराका होटलकर्मी पुगे खानेपानी संस्थानमा, पोखराको लेकसाइडमा खानेपानीको चर्को अभाव भएको गुनासो। पोखरामा अपरेशन 365 जारी, स्वरूप परिवर्तन गरिएका थप 23 मोटरसाइकल नियन्त्रणमा। सिसन बानियाको मोबाइल वेयर्सको आउटलेट पोखरामा सञ्चालन, 50 लाख लगानी। अमेरिका इरान शान्तिवार्ता अन्तिम समयमा रद्द, इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार। र पोखरामा खेलकुद पत्रकारितामा ईआईबीसी एक प्रशिक्षण शुरू, पत्रकार प्रविधि मैत्री बन्नु अपरिहार्य भएको रजिस्ट्रार भण्डारीको बनाई। ब्रेकिङ ब्राउन्ड्रीज छात्र छात्रा अन्तर विद्यालय T20 क्रिकेट प्रतियोगिता शुरू। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 को लागि 7 अर्ब 15 करोड़ 25 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा 55.1% चालू खर्च र 44.9% पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ। शुक्रबार 19 औं नगरसभामा उपप्रमुख मञ्जु देवी गुरूङले बजेट सार्वजनिक गर्नुभएको हो। महानगरले आगामी वर्षका कार्यक्रम कार्यान्वयनको लागि संघीय सरकारबाट वित्तीय हस्तान्तरण मार्फत 3 अर्ब 18 करोड़ 60 लाख रूपियाँ प्राप्त हुने अनुमान गरेको छ। यसमध्ये 2 अर्ब 61 करोड़ 91 लाख रूपियाँ सशर्त अनुदान, 5 करोड़ 50 लाख रूपियाँ विशेष अनुदान, 1 करोड़ 82 लाख रूपियाँ समपूरक अनुदान तथा 49 करोड़ 37 लाख रूपियाँ समानीकरण अनुदान रहनेछ। प्रदेश सरकारबाट 9 करोड़ 15 लाख 36 हजार रूपियाँ वित्तीय हस्तान्तरण हुने अनुमान गरिएको छ। यसमा 8 करोड़ 15 लाख 36 हजार रूपियाँ समानीकरण अनुदान, 60 लाख रूपियाँ समपूरक अनुदान र 40 लाख रूपियाँ विशेष अनुदान समावेश छन्। महानगरले आन्तरिक तथा राजस्व बाँडफाँडबाट 3 अर्ब 87 करोड़ 49 लाख 64 हजार रूपियाँ जुटाउने लक्ष्य राखिएको छ। यसमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँड बापत 34 करोड़ 34 लाख 73 हजार रूपियाँ, गण्डकी प्रदेशबाट 4 करोड़ 9 लाख 86 हजार रूपियाँ, स्थानीय राजस्वतर्फ 1 अर्ब 31 लाख 14 हजार रूपियाँ तथा आन्तरिक स्रोतबाट 2 अर्ब 48 करोड़ 73 लाख 91 हजार रूपियाँ संकलन हुने अनुमान गरिएको छ। उपप्रमुख गुरूङले आगामी आर्थिक वर्षका उद्देश्य तथा प्राथमिकता कार्यान्वयन गर्न संघ प्रदेश र महानगरको आन्तरिक स्रोतलाई आधार मानेर बजेट तयार गरिएको बताउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीको लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 देखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी, 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेको लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीको लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले असार उन्नाइस गते भित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकाले असार 26 गते भित्र विलम्ब शुल्कसहित 1600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपिसहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनुपर्नेछ। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गति बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुहुनेछ। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्।
यसपटक नियमित तर्फ 3,32,241 विद्यार्थी

गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन्। प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो। बजेट सही ढंगले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उहाँको भनाई छ। प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढ़ी नारामा आधारित रहेको बताउनुभयो। बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उहाँको भनाइ छ। रोजगारी र आय आर्जनका गतिविधि बढ़ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य आले मगरले बताउनुभयो। प्रदेशको समृद्धिको मुख्य आधारका रूपमा रहेका कृषि पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ। प्रदेशसभा सदस्य देवका पारी त्रिपाठीले बजेट सन्तुलित र विकासमुखी रहेको बताउनुभयो। उहाँले प्रदेश सरकारले पूँजीगत खर्च क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाए पनि सरकारले लगानी प्रवर्धन, उद्यमशीलता, रोजगारी सृजना, नवप्रवर्तन लगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उहाँको भनाइ छ। प्रदेशसभा सदस्य सुशीला सिमकडाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायनलाई रोक्नुपर्ने बताउनुभयो। प्रदेशलाई समुन्नत र आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धिमा जोड़ दिनुपर्ने उहाँको भनाइ छ। प्रदेशसभा सदस्य सुधीर कुमार पौडेलले बजेटको सफलता यसको कार्यान्वयनमा निर्भर रहने बताउनु भएको छ।

पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ। पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यान आकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले झण्डै 5 अर्ब रूपियाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी अभाव हुनु साह्रै लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपालका सल्लाहकार परिषदका संयोजक भरतराज पराजुलीले बताउनुभएको छ। पोखरामा 20 वर्ष खानेपानीको अभाव हुन्न भनेर जाइकाले आयोजना बनाइदिए भने धारामा पानी नआएपछि व्यवसायी र पोखरेली आक्रान्त बन्नु परेको पराजुलीले दुखेसो बोक्नु भएको छ। दिनदिनै ट्याङ्करमा पानी किनेर व्यवसाय चलाउनु परेको छ। होटल संघ नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका पराजुलीले भन्नुभएको छ, पर्यटकीय राजधानी भनेपछि कम्तीमा खानेपानी त दिनुहोस्। खानेपानी अभाव हुनुको कारणबारे बुझ्न आफूहरू संस्थान पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। ठूलो आयोजना सम्पन्न भए पनि खानेपानीको मुहान मर्दी खोलाबाट पोखरासम्म आउने मुख्य पाइप नै सानो हुँदा समस्या भएको संस्थानका इन्जिनियर लक्ष्मण पाण्डेले बताएको सल्लाहकार परिषद संयोजक पराजुलीले जानकारी दिनुभएको छ। जाइका मार्फत ठूलो रकम खर्च गरेर पनि पानी दिन नसकिएको स्वयं संस्थानका इन्जिनियरले बताएका छन्। समस्या समाधानको लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने पराजुलीको सुझाव छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ठूलो पाइप राख्नको लागि बजेट छुट्याउनुपर्ने माग पराजुलीको छ। मेयर र मुख्यमन्त्रीले यसमा इनिसिएसन लिनुपर्छ उहाँले भन्नुभएको छ। पानीको अभावको कारण धाराहरूमा लामो लाइन देखिने गरेको उहाँले बताउनुभएको छ। पोखरेलीलाई प्रशोधित पानी पुर्याउने उद्देश्यका साथ 2074 भदौमा सम्झौता गरिएको पोखरा खानेपानी सुधार आयोजनाको काम सकेर जाइकाले नेपाल सरकारलाई 2081 मक्सिरमा हस्तान्तरण गरिसकेको छ। यो आयोजना बनाउन जापान सरकारको 4 अर्ब 81 करोड़ 30 लाख रूपियाँ लगानी भएको छ। आयोजना अन्तर्गत दैनिक 4,10,000 लिटर पानीलाई शुद्धिकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक 8 करोड़ लिटर भन्दा बढ़ी पानीको माग छ। पोखराको मुख्य पानीको स्रोत 12 किलोमिटर उत्तरको मर्दी खोला हो। पूर्वचौरमा शुद्धिकरण गरिएको पानी वितरणको लागि 20 इन्चका 4 वटा पाइपबाट पोखरामा ल्याइएको छ। यसका लागि 20 लाख लिटर क्षमताका 3 वटा ट्याङ्की निर्माण गरिएको भए पनि हाल पोखरा 5 पर्स्याङ र पोखरा 11 फुलबारीबाट पानी वितरण हुँदै आएको छ। पोखरा 15 कोलपाटनको ट्याङ्की भने प्राविधिक कारणले सञ्चालनमा आउन सकेन। सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। वैशाखमा बसेका 9 र जेठमा बसेका 6 गरी 15 वटा बैठकको निर्णय एकैपटक सार्वजनिक भएको हो। पछिल्लो निर्णय अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले गरेको छनौट प्रक्रिया रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरेको छ। समितिको अध्यक्ष पदमा बलभद्र वास्तुला तथा सदस्यहरूमा

0: अमीर प्रसाद नेउपानी, पदम निधि श्योति र डाक्टर रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ। ललितपुरको जाउलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मको लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषकी प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको बताउनु भएको छ। प्रवक्ता शाहका अनुसार तत्कालको लागि चिड़ियाखाना आगन्तुकको लागि बन्द गरिएको छ। कम्तीमा दुई सातासम्म बन्द रहने र त्यसपछिको अवस्था विज्ञहरूको सुझाव तथा जोखिम मूल्यांकनको आधारमा तय गरिने उहाँले बताउनु भएको छ। चिड़ियाखानाभित्र रहेका अन्य जीव जन्तुको स्वास्थ्य अवस्था निगरानी बढ़ाइएको तथा सम्भावित संक्रमण नियन्त्रणको लागि आवश्यक सतर्कता अपनाइएको कोषले जनाएको छ। नेपाली कांग्रेस कास्कीले 44 बीपी स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ। नेपाली कंग्रेस कास्कीको शुक्रबार बसेको बैठकले तीन दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो। साउन 4, 5 र 6 गते विद्यार्थीबीच वक्तित्व कला प्रतियोगिता, नीति निर्माण र सरसफाईसँग सम्बन्धित कार्यक्रम गरिने भएको छ। वक्तित्व कला प्रतियोगिताको लागि युवराज गौर संयोजक र सदस्य भानु ढकाल, नवीन सिग्देल रहेको समिति गठन गरिएको छ। नीति निर्माण सम्बन्धी कार्यक्रमको लागि माइकल क्रमाचार्य संयोजक र सदस्य बाबुराम गिरी, विकास थापा रहेको समिति गठन गरिएको छ। सरसफाई कार्यक्रमको लागि सुरेन्द्र अधिकारी संयोजक र सदस्य धनमाया गुरूङ, इन्जिनियर सागर मोहन भट्टराई रहेको समिति गठन गरिएको छ। बैठकले प्रजातन्त्र सेनानी नेत्रपाणी नेउपाने, युवा नेता राजीव बास्तोला, रेशमबहादुर थापा र पोखरा महानगरपालिका वडा नम्बर 30 वडा कार्यालयका सदस्य विनोद लामिछानेको आमाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठक कास्की कांग्रेसका सभापति किशोर दत्त बरालको अध्यक्षतामा बसेको थियो। पोखरा महानगरपालिका 11 फूलबारी स्थित शिवशक्ति माध्यमिक विद्यालयमा शुक्रबार मावि स्तरीय शोधनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा शुद्ध भाषा प्रयोग, शब्द ज्ञान र भाषिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नीलो सदन प्रथम तथा रातो सदन द्वितीय भएको विद्यालयले जनाएको छ। प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतिस्पर्धा मार्फत विद्यार्थीहरूको नेपाली भाषाप्रतिको रूचि, आत्मविश्वास र सिकाइ क्षमतामा थप टेवा पुगेको विद्यालयको विश्वास छ। विद्यालयका प्रधानाध्यापक बालकृष्ण बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक भोजराज बास्तोलाले गर्नुभएको थियो। विद्यालयले शुक्रबार नै कक्षा 3 देखि 7 सम्मका विद्यार्थीहरूको लागि चित्र कला प्रतियोगिता पनि आयोजना गरेको छ। प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो सृजनशीलता र कलात्मक प्रतिभा प्रस्तुत गरेका थिए। हिज्जे तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयको विशेष समारोहका अवसरमा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ। विद्यालयले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको बौद्धिक, भाषिक तथा सृजनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कन्या क्याम्पस पोखरामा कास्की जिल्ला अवस्थित सामुदायिक क्याम्पसहरूका छात्राहरूको बीच आजको युगमा महिलाको अवसर र चुनौती विषयक वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल अर्क सर्कल कन्या क्याम्पस पोखराको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा सर्कलका अध्यक्ष सोनिया गुरूङको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेड क्रस सोसाइटीका मन्त्री सन्तोष अधिकारीले केही सामुदायिक क्याम्पसहरूमा मात्र रेड क्रस सर्कल गठन भएकोमा कन्या क्याम्पसमा पनि रेड क्रसको उपस्थितिले निकै प्रभावित भएको बताउँदै जिल्लाबाट आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो। कार्यक्रमका विशेष अतिथि कन्या क्याम्पस पोखराका सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लले छात्राहरूमा पढ़ाईको अतिरिक्त समाजसेवाको भावना पनि रहनुपर्ने बताउनुभयो। कार्यक्रममा 7 सामुदायिक क्याम्पसका 14 छात्राहरू सहभागी थिए। प्रतियोगिताको प्रमुख निर्णायकमा चन्द्रावती वाग्ले रहनुभएको थियो भने सदस्यहरूमा बसन्त चालिसे र चन्द्रमणि त्रिपाठी रहनुभएको थियो। उक्त प्रतियोगितामा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका छात्रा ममता भूषाल प्रथम, सोही क्याम्पसका छात्रा सदिच्छा अधिकारी द्वितीय, जनप्रिय बहुमुखी क्याम्पसका छात्रा चाँदनी श्रेष्ठ तृतीय र कन्या क्याम्पस पोखराका छात्रा करूणा छन्त्याल र कालिका बहुमुखी क्याम्पसका छात्रा सदिच्छा सापकोटाले सान्त्वना स्थान हासिल गरेका थिए। विजेता छात्राहरूले क्रमशः 5,000, 3,000, 2,000 र 1,000 नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका थिए। छात्राहरूले वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा महिलाहरूको लागि अवसर बढ़दै गएको भए तापनि धेरै चुनौतीहरूको सामना गर्नु परेको बताउँदै महिलाहरूको विकासमा सबै मिलेर लाग्नुपर्ने पक्ष केलाएका थिए। क्याम्पस प्रमुख सुरेश कुमार मानन्दर, नेपाल रेड क्रस सोसाइटी कास्की सदस्य सूर्य प्रसाद तिमिलसेना, पालुवा वडा नम्बर 2-3 सभापति बिन्दु शर्मा पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। प्राध्यापक संघका सभापति एवं शिक्षक नायक दिननाथ अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-8-34।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानी विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानीको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअगाडि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गर्दै आएको अपरेशन 365 अन्तर्गत स्वरूप परिवर्तन गरिएका थप 23 मोटरसाइकल नियन्त्रणमा लिई कार्यवाही गरेको छ। प्रहरीका अनुसार असार 4 गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष चेक जाँचको क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा परेका सवारी मध्ये वडा प्रहरी कार्यालय बैदामको टोलीले 11, वडा प्रहरी कार्यालय रामबजारको टोलीले 4 र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले 8 मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायकको परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनमाथि आवश्यक कानूनी कार्यवाही गरिएको जनाइएको छ। यस अभियान अन्तर्गत हालसम्म कुल 712 सवारी साधन र 36 व्यक्तिलाई नियन्त्रणमा लिएर कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले सवारी साधनलाई सवारी साधनको मूल्यले मूल स्वरूप परिवर्तन नगरी चलाउन आग्रह गर्दै मोडिफिकेशन गर्ने ग्यारेज वर्कशप तथा रिकन्डिसन हाउस सञ्चालकलाई पनि यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ। सवारी साधनको स्वरूप परिवर्तन गरी चलाएको पाइएमा सवारी धनी तथा त्यसमा संलग्न व्यक्तिलाई कानून बमोजिम कार्यवाही गरिने प्रहरीले जनाएको छ। 4 वर्ष कार्यकालको लागि सञ्चालन हुन लागेको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन प्रक्रियामा अन्तिम चरणमा पुगेको छ। संस्थाको विधान 2057 बमोजिम निर्वाचन कार्यक्रम अगाडि बढ़िरहेको निर्वाचन समितिका संयोजक नवराज सापकोटाले जानकारी दिनुभएको छ। निर्वाचन समितिका अन्य सदस्यहरूमा देवराज पन्थी र लेखनाथ सापकोटा रहनु भएको छ। निर्वाचन कार्यक्रम अन्तर्गत निर्धारित प्रारम्भिक चरणका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भइसकेका छन् भने बाँकी निर्वाचन कार्यक्रमहरू भोलि बिहान 7:30 बजे सार्वजनिक गरिएको सूचना अनुसार सञ्चालन गरिने भएको छ। निर्वाचन सम्पन्न गरी संस्थालाई सहमति र सहकार्यको आधारमा अगाडि बढ़ाउने प्रयास समेत जारी रहेको जनाइएको छ। यो निर्वाचन मार्फत अध्यक्षसहित 11 सदस्यीय मूल कार्य समिति चयन गरिनेछ। नेपाली कपड़ा ब्राण्ड बबाल वेयर्सले पोखरामा आफ्नो नयाँ आउटलेट औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पोखराको बजारलाई लक्षित गर्दै खोलिएको आउटलेटमा हाल टी शर्ट सर्ट प्यान्ट ट्राउजर लगायतका कपड़ा उपलब्ध छन् भने एक महिनाभित्र जीन्स समेत बजारमा ल्याइने कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकारी सीईओ विराट गिरीका अनुसार पोखरेली ग्राहकबाट बबाल वेयर्सका उत्पादनप्रति देखिएको उच्च मागको कारण पोखरामा आउटलेट विस्तार गरिएको हो। हाल उद्घाटनको अवसरमा ग्राहकलाई 5% छुटको व्यवस्था गरिएको छ। 2.5 वर्ष अघि सञ्चालनमा आएको बबाल वेयर्सले अहिलेसम्म उत्पादन र बजार विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। कम्पनीमा चर्चित कन्टेन्ट क्रिएटर सिसन बानिया बेनदी भारती र विराट गिरीको लगानी रहेको छ। पोखरा शाखामा मात्र करिब 50 लाख रूपियाँ लगानी गरिएको छ भने फ्याक्ट्री सहित कुल लगानी करिब 5 करोड़ रूपियाँ पुगेको कम्पनीले जनाएको छ। हाल कम्पनीले पोखरामा 5 जना र काठमाडौँमा करिब 70 जनालाई रोजगारी दिएको छ। बबाल वेयर्सको टी शर्टको मूल्य 2000 रूपियाँबाट शुरू हुन्छ। काठमाडौँपछि अर्को राम्रो गन्तव्यका रूपमा पोखरालाई रोजिएको र अब काठमाडौँमा पनि आउटलेट विस्तार गर्ने तथा पूर्वका विभिन्न स्थानमा जाने योजना रहेको उहाँले बताउनुभएको छ। पोखराबाट प्राप्त हुने प्रतिक्रिया र माहौलले आगामी विस्तारका योजना निर्धारण गर्ने उहाँको भनाइ छ। गुणस्तरीय कपड़ा आकर्षक डिजाइन र सुपथ मूल्यमा आफ्नो विशेषता रहेको कम्पनीको दावी छ। शुक्रबार आयोजित औपचारिक उद्घाटन समारोहमा ब्लगर सिसन बानिया लगायतको उपस्थिति रहेको थियो। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.63 अङ्कले बढ़ेर 2702.11 बिन्दुमा पुगेको छ। आज नेप्सीसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3 अर्ब 41 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीका 1,09,83,000 4 अर्ब 53 करोड़ रूपियाँमा किनबेच भएका छन्। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरानबीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेन्स्कमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ।
इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको छ। उत्तर इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनः स्थापित गरेर छान्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक छ र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ। इजरायल डिफेन्स फोर्सेस आईडीएफले भने दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थितिको नयाँ नक्सा सार्वजनिक गर्दै तत्कालको लागि आफ्ना सैनिकहरू फिर्ता बोलाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। गण्डकी प्रदेशको प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारितामा कृत्रिम बौद्धिकता एआईको प्रयोगलाई शोक मात्र नभई अस्तित्वको लड़ाईका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा पोखरामा आयोजित डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले डिजिटल युगमा पत्रकारहरू प्रविधि मैत्री बन्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता परम्परागत कलम र डायरीबाट डेटा तथा एल्गोरिदममा आधारित अभ्यासतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै तथ्य परीक्षण सूचना विश्लेषण र विश्वव्यापी पहुँचको लागि एआई अपरिहार्य बन्दै गएको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान व्यवहारमा कतिको प्रयोग भयो भन्ने विषयमा निरन्तर अनुगमन र मूल्यांकन गरिने पनि उहाँले जानकारी दिनुभएको छ। स्वास्थ्य र समृद्धिको लागि खेलकुद भन्ने मूल नारासहित आयोजित तालिम असार 6 गतेसम्म सञ्चालन हुनेछ। यो दुई दिने तालिम खेलकुद पत्रकारितामा एआईको प्रयोग अवसर चुनौती तथा सावधानीबारे केन्द्रित रहेको आयोजकले जनाएका छन्। खेलकुद पत्रकारितालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउन मञ्चले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यदर्शी एमबी आस्तमगरले जनाउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले तालिम खेलकुद पत्रकारिताको लागि कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै सहभागीहरूको दक्षता अभिवृद्धिसँगै तालिमपछिको निरन्तर अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो। पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले यस्ता तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सिकेको सिपको व्यावहारिक प्रयोग र त्यसको प्रभावकारिताबारे सहजीकरण तथा अनुगमन गरिनुपर्ने धारणा राख्नु भएको थियो। पोखरा क्रिकेट एकाडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा 6 संस्करणको ब्रेकिङ ब्राउन्डीज छात्र छात्रा अन्तर्विद्यालय T20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। किडासा फाउण्डेशन र एमसीसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरू प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराई माविले राष्ट्रिय माविलाई 8 विकेटले पराजित गरेको छ। पहिला ब्याटिङ गरेको राष्ट्रिय माविले 13 ओभरमा 44 रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो। जवाफमा बाराईले 3.4 ओभरमा मात्र 2 विकेटको क्षतिमा जित निकाल्यो। सोही मैदानमा भएको अर्को खेलमा तालबराई माविले पार्दी माविलाई 30 रनले पराजित गर्यो। पहिला ब्याटिङ गर्दै तालबराईले 13 ओभरमा सम्पूर्ण विकेट गुमाएर 83 रन बनाएको थियो। जितको लागि 84 रनको लक्ष्य पछ्याएको पार्दी मावि 13 ओभरमा 53 रनमै समेटिन पुगेको थियो। त्यसैगरी छात्रतर्फ शुक्रराज मावि र सहित स्मृति मावि बीच भएको अर्को खेलमा सहित मावि 2 विकेटले विजयी भएको छ। सो खेलमा शुक्रराजका राज तामाङ प्लेयर अफ द म्याच बने। छात्रतर्फ भएको यी दुई विद्यालयको प्रतिस्पर्धामा सहीद मावि 9 विकेटले विजयी भयो। खेलमा सहीद माविका विपासा कुमार प्लेयर अफ द म्याच बन्नुभयो। छात्रतर्फ जनप्रकाश माविले लक्ष्मी आदर्श माविलाई 6 विकेटले पराजित गरेको छ। त्यस्तै छात्रतर्फको अर्को खेलमा बाल मन्दिरले श्रीकृष्ण माविलाई पराजित गरेको छ। एक सातासम्म चल्ने प्रतियोगितामा छात्रतर्फ 32 तथा छात्रातर्फ 16 सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता आयोजक पोखरा क्रिकेट एकाडेमीका अध्यक्ष बबिन कुमारले जानकारी दिनुभएको छ। प्रतियोगिताको विजेता विद्यालयका खेलाड़ीहरूले 60% तथा उपविजेता टीमका खेलाड़ीहरूले 40% छात्रवृत्ति प्राप्त गर्ने कुमारले जनाउनु भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 को अवसरमा पोखरादिन नदीपुर भिसीमार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा सृजनात्मक कामहरू सम्पन्न भएका छन्। विद्यालयको अतिरिक्त क्रियाकलाप ईसीए विभागको संयोजनमा आयोजित कार्यक्रममा नेपाली भक्तित्वकला प्रतियोगिता, अंग्रेजी स्पेलिङ बी प्रतियोगिता तथा मैत्रीपूर्ण योग अभ्यास कार्यक्रम सञ्चालन गरिएको एकाडेमिक हेड सेजल बिजुक्चेले बताउनु भएको छ। नेपाली भक्तित्वकला प्रतियोगितामा कक्षा 9 र 10का 15 जना विद्यार्थी सहभागी भएका थिए। सहभागीहरूले समाजमा खेलकुद तथा ओलम्पिकको भूमिका र व्यक्तित्व निर्माणमा आत्मविश्वास र खेलकुदको महत्व विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। प्रतियोगितामा कक्षा 10 का अनुपम पौडेल प्रथम, कक्षा 9 की अन्तिमा विश्वकर्मा द्वितीय, कक्षा 9 की क्रिस्टी नेपाली तृतीय तथा कक्षा 10 का तुफान गर्भुजाले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो। त्यसैगरी अंग्रेजी स्पेलिङ बी प्रतियोगितामा 12 जना विद्यार्थी सहभागी हुनुभएको थियो। 4 हाउसबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा ब्लू हाउस प्रथम, ग्रीन हाउस द्वितीय, रेड हाउस तृतीय तथा येलो हाउस 4 स्थान प्राप्त गर्न सफल भएको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरूङले बताउनु भएको छ। यसै अवसरमा विद्यालयमा
मैत्रीपूर्ण योग अभ्यास कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रूपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले विगत 17 वर्षदेखि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, माउन्टेनियरिङ र कम्प्युटर साइन्स विषयमा कक्षा 12 पढ़ाइ गर्दै आइरहेको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखराको बजेट 7 अरब 15 करोड़ 25 लाख, वित्तीय हस्तान्तरण मार्फत 3 अरब 18 करोड़ 60 लाख रूपियाँ प्राप्त हुने अनुमान। कक्षा 12 परीक्षाफल सार्वजनिक, नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते हुने। गण्डकी प्रदेश सभामा बजेटमाथि छलफल जारी, बजेटको प्रभावकारी कार्यान्वयनमा सदस्यहरूको जोड़। खानेपानी माग्दै पोखराका होटल कर्मी पुगे खानेपानी संस्थानमा, पोखराको लेक साइडमा खानेपानीको चरको अभाव भएको गुनासो। पोखरामा अपरेशन 365 जारी, स्वरूप परिवर्तन गरिएका थप 23 मोटरसाइकल नियन्त्रणमा। सिसन बानियाको बबाल वेयर्सको आउटलेट पोखरामा सञ्चालन, 50 लाख लगानी। अमेरिका इरान शान्तिवार्ता अन्तिम समयमा रद्द, इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार र पोखरामा खेलकुद पत्रकारितामा एआई विषयक प्रशिक्षण शुरू। पत्रकार प्रविधि मैत्री बन्नु अपरिहार्य भएको रजिस्ट्रार भण्डारीको भनाई। ब्रेकिङ ब्राउन्ड्रीज, छात्र छात्रा अन्तर्विद्यालय T20 क्रिकेट प्रतियोगिता शुरू। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: AC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनात्मक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा सुई रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
2: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयु सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल,
5: पालिखे ढाका टोपी, महेन्द्रपुल ब्लक कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट SIP सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। SIP मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प SIP योजना सुरु गर्नुहोस्।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032329, 98028 59321, 061 581.

0: डम्बरले टिट्टु दिल्ली प्राइमेरी जति दखल दियो त
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: नेपालीको गौरव
5: नेपालीको पहिचान
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
6: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
4: पालिखे ढाका टोपी महेन्द्रपुर खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय। वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स। संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716 577-520 वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
9: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने सम्झना।
13: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
12: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
13: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
12: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दुकानको प्रतिबद्धता।
13: फोन 5308 15,
12: 5308 15,
13: मोबाइल नम्बर 9896228071। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

0: ഓൺ പോയിന്റ് സംഘ സദൈ റിവാർഡഡ്.
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्. रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्. आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्.
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्. प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ.
1: नेपाल आदिवासी जनजाति महासंघ,
3: रेडियो अन्नपूर्ण 93.4.
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो
3: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक,
7: यति बेला रातिको 10 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।